0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Solu FM Studio Time
2: It's 6 PM बिहानको 6 बजे
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वरामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार एक गते सोमबार, सन 2026 जून 15 तारीख अधिक जेठ कृष्ण पक्षको सोमबार औंसी।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
0: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
1: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
0: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
1: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौं।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। सातै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यसै आरआरीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जीत बहादुर शेरचनले 33 अर्ब हारारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट वार्षिक वर्ष हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
3: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाट जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढ़ाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तला अधिकार हस्तान्तरण भइसक्यो। अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौं। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापी कार्यालयले दिइआएका सेवा प्रदान गर्नुपर्ने हुन्छ, तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले शुरूमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेन्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी, यूरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाई शुरू हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खापत्रले लेखेको छ।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण प्रियाची नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिदिएछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किदा किसान पनि सोझै मर्कामा पर्नेछन्। बोटमै हुर्किदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग संचालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालू आर्थिक वर्षको पहिलो 6 महिना साउनदेखि पुषसम्म साना, मझौला र ठूला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि जगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको 6 महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यसैसँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायीहरूले बताएका छन्।
2: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
6: एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते

0: लाग्छ अहिले?
1: यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद, अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न, जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुरा, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हित भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ दसवटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? नयाँ पुस्ताले भाषाभाषीका गीतहरू त्यहाँ पनि अहिले हामीले कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले
1: धेरै छ, धेरै छ, मेरो बच्चा पनि होइन मेरो छोरा छ,
0: अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू
1: बढिरहनु, सृजना त कमै छैनै चाहिँ
0: नभनौँ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो। मैले अब यही इन्टरभ्यू मार्फत भन्छु सर्जकहरूलाई पनि, लेख्नुहोस् तपाईँहरू होइन, अब गाउने मान्छेले पनि आफ्नो जीवन कालमा यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस् आफ्नो भाषाको लागि, केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: जस्तो मैले यो हुँदै गर्दा तपाईँले नेपाल भाषाका गीतहरू पनि बजारमा ल्याउनु भयो होइन, अनि नेपाल भाषाका सर्जक

0: 선생님?
1: 위로하는 마음 말지 가슴을 써볼 바인기 아무 또 뜻이 뭡니다 뭔 티나 다르거니 뭔지 알아 아뭐 अलिकति हामीले धेरै मेहनत गरेको हुन्छ कि एउटा चेसन निकाल्नको लागि भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि एउटा सपोर्ट नगरिदिने होइन त्यो हुँदा चाहिँ दुःख लाग्छ अनि तर पनि दुःखी चाहिँ हुनु म चाहिँ गर्नुहोस् होइन सक्नेले गर्नुहुन्छ बुझ्नेले गर्नुहुन्छ नबुझ्नेले बुझ्नु भएन गर्नु भएन भन्छ तर गर्नुहोस् होइन हाम्रो नेवार कम्युनिटीहरू पनि छ सङ्घ संस्थाहरू छ उहाँहरूको पेज उति सेयर गरिदिनुहोस् हामीलाई खुसीहरू हुन्छ अब अहिले त पेजहरू छ युट्युब च्यानलहरू छ त्यस उति टिभीहरू नै छ होइन हाम्रो नेवारहरूको त्यहाँ बजाइदिनुहोस् न कम्तीमा हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ म त एकदमै निराश भयो त्यो गीतबाट होइन अनि अर्को प्रोजेक्टहरू गर्ने भनेर एकदमै एक्साइटेड थिएँ तर मलाई अलिकति भयो कि त्यो गीत गर्दाखेरि एउटा आफ्नै कम्युनिटीले पनि ल ओहो आएछ त नयाँ गीत भनेर एउटा सेयर मात्रै हामीले पनि त
0: आजको दिनमा आफ्नो भाषाको गीत निकाल्नु कति महत्वपूर्ण छ
1: मलाई चाहिँ महत्वपूर्णै लाग्छ होइन त्यही भएरै गरेको हो तर सपोर्ट चाहिँ गरिदिनुहोस् प्लिज

0: हुन्छ होइन, त्यो देख्दा चाहिँ कस्तो लाग्छ यसलाई?
1: खुसी लाग्छ नि होइन, अब अहिले बच्चा बच्चाले अघि मैले कुरा गर्दाखेरि हामी अन्त गयो, मेरो बच्चाले नेवारी गीत अब जब उसले बुझ्दैन पनि अहिले चाहिँ उसलाई पनि सिकाइरहेछ, स्कुलमा पनि सिकिरहेछ, घरमा पनि सिकिरहेछ, अब उसले नबुझे पनि त्यो इन्जोय गर्छन् कि, जस्तो अरू नै जातको मान्छेहरूले पनि इन्जोय गरिरहेको छ नि त नेवारी धुनलाई होइन, त्यो गीतहरूलाई नबुझे पनि भनेपछि हामी बुझ्ने मान्छेले त झन् किन सपोर्ट नगर्ने भन्छ कि।

0: 啦，都歡迎上。Disposal 人有個呢班男生，跟住邊間男生？
1: 没呢，有关系，我是这才呢，他来的过来不一样，还有所以第二个波子都让的是。तो अब तो बना पहला बुज़ाला को भी लाऊं से मैंने दो लाख के लिए निवाली पंग गा कुत्ती तो हमारा प्लीज गाऊं से हमारे को वाला सब दया चाहिए ना ये रे लगा को रिकॉर्डिंग अन तो बुज़ालों में अब तो पीड़ा में बाबू बेला में से तेलाई की रात उस मने रहेगा वारी कुत्ती हमने तो प्रोजेक्ट अन
0: अब याले विभिन्न गीत संगीत में अपना आवाज दिले गर्दा खेरि थुप्रै त्यस्ता आधुनिक गीत संगीतहरू छन् अनि थुप्रै त्यस्ता संगीतका गीतहरूलाई कन्भर्सनको रूपमा पनि गाउनु भएको छ हजुर अब तपाईँको आवाजबाट त धेरै गीतहरू सुन्नु मन छ श्रोता दर्शकता पनि सुनाउनु मन छ याले अहिलेसम्म आफ्नो रियाजको समयमा होस् होइन प्र्याक्टिस गर्दाखेरिको समयमा होस् बसेको बेलामा फुर्सदमा समयमा चाहिँ यहाँलाई एकदमै धेरै मन छ कि आफ्नो कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू संस्कृतका गीत हुन् जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न
1: दर्शकहरूको गीतहरू त अनगिन्ती छन् धेरै फ्याटा भन्नुपर्दाखेरि मलाई हाम्रो अर्मे लामा दिजुको चौतारीमा बसेर रुन पाउँ भन्ने गीत चाहिँ एकदमै मन छुन्छ कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन छुन्छ कि त्यो गीत
0: सुन्न सक्छ
1: हुन्छ हुन्छ

0: आफ्नै गीत गाउनु पर्यो भने कुनै
1: आफ्नै गीत पनि छ धेरै छ
0: त्यसमध्ये
1: फ्याटा भन्नुभयो त अहिले हाम्रो
0: जुन गीत चाहिँ मैले आफूले गाएँ एकदमै धेरै सन्तुष्ट छु भन्ने कुनै
1: एउटा चाहिँ मलाई
0: चलेको होस् नचलेको होस् आफ्नो सृजना हो भन्ने हुन्छ नि
1: आफ्नो सृजनाहरू त सबै नै प्यारो लाग्छ तर मलाई अहिले चाहिँ एउटा सुनाउन मन लागेको छ मलाई गुणु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु

Anika, to fakt, musieli ma kolejną, są na to niepewne, że są liczby. A ile to tych pojedynków zostaje pani zabił? Tej pani uda, lamo są mieli kamerę, jaka strzoza gorla lagni, wiesz? अहिले नेपाली गीत सङ्गीतमा आइरहेका गीत सङ्गीतहरू अहिले भइरहेका क्रियाकलापहरू र पुरानो सजगका रूपमा आफूले आफूलाई यसो हेर्दाखेरि कस्तो लाग्छ मैले कति कतिवटा भनि नै है जस्तो भाइरलका नाममा आउने गीत सङ्गीतहरू होइन क्षणिक समयका लागि आउने गीत सङ्गीतहरू स्वयं यहाँले आफ्नो स्टुडियो सञ्चालन गर्दै गर्दाखेरि स्थायी मिलेका छन् अहङ्कार मिलेका छन् सङ्गीत त्यो भनेको जस्तो कम्पोजिसन छ अनि गीत अरेन्जमेन्ट सुन्यो भने पनि कता कता के नपुगेको जस्तो छ तर पनि गायक भन्ने हुटुटीका साथ आउनुहुन्छ गीत गाउनुहुन्छ केही सङ्गीत चलाउनुहुन्छ फेरि

0: त्यो समय देख्दछु।
1: अलिकति अब हामी जस्तो विचार राख्ने मान्छेहरूलाई चाहिँ अचम्मै लाग्छ हेर्दाखेरि होइन, तर अब आफ्नो आफ्नो इच्छाको कुरा हो। तर मेरो हिसाबमा भन्नुपर्दाखेरि चाहिँ सत्तर यो एउटा केही गर्छु भनेर आइसकेपछि राम्रै काम गर्नुहोस् न होइन, छिडिक त्यो लोकप्रियताको लागि थोरै पैसाको लागि त्यसको पछि भाग्दाखेरि चाहिँ हाम्रो इन्डस्ट्री चाहिँ हाम्रो संस्कृति हाम्रो म्युजिक इन्डस्ट्री कतातिर जान्छ भन्ने कुरा चाहिँ विचार गरिदिनुहोस् न। किन भन्दा हामीले लिएर जाने भनेको त पैसा पनि होइन, त्यो पपुलारिटी पनि छेडिक त होइन, त्यसको लोभमा चाहिँ हाम्रो नेपाली संगीत यस्तो भनेर मान्छेले होइन अब देश विदेश बस्छ, अहिले त युट्युबमा हाम्रो संसारले हेर्छ। जति यो फिल्ड देखिन्छ बाहिरबाट जति सुन्दर छ, सबैजना खुसी हुनुहुन्छ, रमाइलो छ, घुम्न दिन पाइन्छ, देश विदेश घुम्न पाइन्छ भनेर आउनुहुन्छ, त्यसरी नआउनुहोस्। जति देख्नुहुन्छ त्यो जति सुन्दर छ त्यति नै स्ट्रगल छ होइन, त्यसमा हजुरले भने जस्तो अब धैर्य पनि चाहिन्छ होइन, सहनशीलता पनि डिसिप्लिन त चाहियो, धेरै कुराहरू छ। जति लाइट देखिन्छ बाहिरबाट सुन्दर लाइट देखिन्छ त्योभन्दा हजार गुणा भित्र सङ्घर्षहरू लुकेको छ। अब त्यो सबै कुराहरू अहिले डिटेल्समा हामी पढ्न थाल्यौँ भने हाम्रो दुई तिनवटा एपिसोड जान्छ होइन, धेरै गाह्रो छ, झन् अब महिलाहरूलाई त झन् त्यसमा धेरै नै गाह्रो छ। त्यो यो इन्टरभ्यू दिन योग्य यहाँ भएर म आउनुभन्दा पछाडि चाहिँ त्यसको लाखौं सङ्घर्षको छ, कति रातहरू रोएर पनि हिँड्नु पर्छ, हामी होइन रोएर पनि जानुपर्छ, धेरै नै छ कि
0: यो सबै हुँदै जाँदाखेरि पनि एउटा कलाकार

0: Cosarino, segnatore bastante prima buzzi con abbastanza in mano di poi di segnato con lui ha trasso un po' la gara non so
1: gara sa di vero
0: stava
1: poi la sigera ma c'è e casi hai ogni testo si buzzi bitti che esatto e noi le segnatari di ho però ma non sanzo poi le sigera uno ogni tappe le quattro che ho dogliata sono ogni più pani affuna e non sa affuna sacco di salvo poi le अनि त्यो धेरै संघर्षहरू छन् जति उज्यालो छ त्यति नै हुँदैन छ त्यो
0: पार्टी यहाँ त सङ्गीतको विद्यार्थी पनि हुनुहुन्छ लामोसँग सङ्गीत पनि पढ्नुभयो है त्यो भन्दै गर्दाखेरि अन्तिममा मलाई जोड्नु मन लागिहाल्यो मैले खासमा यहाँसँग विदा पनि मान्न खोजेको थिएँ अन्तिममा चाहिँ हामीले सङ्गीत सिक्ने सिक्ने सिक्ने भन्छौँ होइन सिकेर आउनुहोस् भन्छौँ खासमा चाहिँ एकदमै छोटो रूपमा यहाँले भन्नु पऱ्यो भने सिक्नु चाहिँ पर्ने के हो त्यो सङ्गीतको पार्टमा चाहिँ के सिक्नुपर्छ इन्स्टिच्युटमा जाने पनि
1: त्यो रियाज मेन चाहिँ अब सिक्ने भनेको चाहिँ अब गाउनलाई कसरी हामी गाउने भन्ने कुराहरू नै बेसिक त त्यही नै हो सारे गाउँ नै हो होइन अनि त्यसपछि हामी इन्स्टिच्युट नै जानु पनि पर्दैन हजुर त हात हातमा मोबाइल छ होइन तपाईँले मोबाइलमै प्ले गरेर पनि सिक्न सक्नुहुन्छ अनि सिक्नलाई चाहिँ अब तपाईँको वरपर कति स्रष्टाहरू नै हुनुहुन्छ उहाँहरूकै कुरा सुनेर पनि सिकिन्छ कति कुराहरू उहाँहरूसँगको बसाइमा पनि सिकिन्छ अनि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ रियाज चाहिँ गर्नुपर्छ त्यो चाहिँ

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 102.9 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अञ्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू। सोलुखुमुका 75% भन्दा बढ़ी घरहरूमा राष्ट्रिय प्रसारण लाइनको पहुँच। आगामी वर्षसम्म 95% पुर्याउने लक्ष्य। सोलुखुममा घरेलु फर्म दर्ता गर्नेको संख्या घट्यो। खुम्बुको टोकटोकमा छैठौं निम्तो चेसो प्राथमिक गोलको भलिबल प्रतियोगिता शुरू। कोशी प्रदेश परिमा सुरुभन्दा कम बेरुजुमा सोलुदूत कुण्ड र मापेदूत कोशी अगाडि। नेपाल र चीनका सगरमाथा हुई बेजिङमा सम्मानित। बीपी राजमार्गको मुख्य सड़क किनाराबाट यातायात संचालनको तयारी। हलिसितुवाचुङ नगरपालिकाले किसानलाई उन्नत जातका बंगुरको पाठापाठी वितरण गर्यो। र राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको उपाधि रौनक र स्वस्तिका लागि। सोलुखुम्बु जिल्लाका 75% भन्दा बढ़ी घरहरूमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ। जिल्लाको अधिकांश क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार सम्पन्न भइसकेको छ भने केही स्थानमा लाइन चार्ज गर्ने प्रक्रिया जारी रहेको र केही दुर्गम क्षेत्रमा विस्तारको काम बाँकी रहेको नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रले जनाएको छ। वितरण केन्द्रका सूचना अधिकारी देवराज नेपानेका अनुसार जिल्लाभरि 75% भन्दा बढ़ी घरहरूमा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको अनुमान गरिएको छ। राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा साना जलविद्युत आयोजना मार्फत विद्युत सेवा उपलब्ध भइरहेकाले जिल्लाका सबै घरधुरी कुनै न कुनै माध्यमबाट विद्युत सेवाको पहुँचमा पुगेका छन्। हाल नेचसल्याण्ड र थुलुङ्गुत कोशी गाउँपालिकाका सबै ओडामा पूर्ण रूपमा राष्ट्रिय विद्युतीकरण आपूर्ति भइसकेको छ। यस्तै सोलु गुतकुण्ड नगरपालिका ओडा नम्बर 2, 3, 8, 9, 10 र 11 तथा मात्रै गुत कोशी गाउँपालिकाको 4, 5 र 6 पनि राष्ट्रिय प्रसारण लाइन पूर्ण रूपमा विस्तार भइसकेको छ। मात्र दुधकोशी गाउँपालिका नम्बर 1, 2, 3 र 7 तथा सोताङ गाउँपालिका 1, 3, 5 भने आंशिक रूपमा मात्र विद्युत सेवा पुगेको छ। ती क्षेत्रमा समेत विस्तार कार्यलाई पूर्णता दिने काम भइरहेको प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्षभित्र लुकुपुकी गाउँपालिकाका सबै ओडामा आंशिक रूपमा विद्युत विस्तार गर्ने योजना रहेको छ। आगामी वर्षमा भने जिल्लाभर पूर्ण रूपमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्य राखिएको छ। खुम्बु पासुङ लामो गाउँपालिका र महाकुलुङ गाउँपालिकामा पनि आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिनेछ। यी आयोजनाहरू कार्यान्वयन भएपछि सोलुखुमा राष्ट्रिय प्रसारण लाइनको पहुँच हालको 75% बढ़ेर 95% पुग्ने अनुमान गरिएको छ। बाँकी दुर्गम तथा छरिएका बस्तीका बासिन्दाले हाल स्थानीय साना जलविद्युत आयोजनाबाट विद्युत प्रयोग गरिरहेका छन्। सोलुखुम्बुमा पछिल्लो समय नयाँ उद्योग तथा व्यवसाय दर्ता हुने क्रम घट्दै गएको देखिएको छ। नेपाली युवाहरू वैदेशिक रोजगारका लागि विदेशी नै प्रविधि बढ़ेसँगै जिल्लाको आर्थिक तथा व्यवसायिक गतिविधिमा समेत यसको प्रत्यक्ष प्रभाव परेको छ। घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 समीक्षा अवधिमा 83 उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 अवधिमा भने 97 नयाँ व्यवसाय दर्ता भएका थिए। चालू वर्षमा दर्ता भएका उद्योग मध्ये कृषि तथा वन्यजन्तु क्षेत्रमा 42, सेवामूलक क्षेत्रमा 19, पर्यटन क्षेत्रमा 17 र उत्पादनमूलक क्षेत्रमा 5 रहेका छन्। गत वर्ष सोही अवधिमा कृषि क्षेत्रमा 50, पर्यटनमा 29, सेवामूलक क्षेत्रमा 11 र उत्पादनमूलक क्षेत्रमा 7 उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिनुभएको छ। नयाँ व्यवसाय दर्तामा कमी आउनुका साथै संचालनमा रहेका उद्योग तथा फर्महरूको नवीकरण दर पनि उल्लेख्य रूपमा घटेको छ। चालू आर्थिक वर्षको समीक्षा अवधिमा 196 उद्योग नवीकरण भएका छन् भने गत वर्ष सोही अवधिमा 348 उद्योगले नवीकरण गराएका थिए। यस वर्ष नवीकरण भएका उद्योग मध्ये 113 कृषि, 44 पर्यटन, 22 सेवामूलक र 17 उत्पादनमूलक क्षेत्र छन्। अघिल्लो वर्ष भने 190 कृषि, 82 पर्यटन, 43 सेवामूलक र 33 उत्पादनमूलक उद्योग नवीकरण भएको कार्यालयका सूचना अधिकारी राईले बताउनु भएको छ।
यस्तै वाणिज्य फर्मतर्फ पनि गतिविधि सुस्त देखिएको छ। चालू आर्थिक वर्षमा 22 वाणिज्य फर्म दर्ता भएका छन् भने 102 नवीकरण गराएका छन्। गत वर्षको 16 भदौमा 34 वाणिज्य फर्म दर्ता भएका थिए भने 170 नवीकरण प्रक्रिया पूरा गरेका थिए। व्यवसायिक गतिविधिमा आएको कमीले सरकारी राजस्व संकलनमा समेत असर पारेको छ। आर्थिक वर्ष 2081-82 को समीक्षा अवधिमा 29,67,000 रूपियाँ राजस्व संकलन भएकोमा यस वर्षको चालू आर्थिक वर्षमा यो रकम घटेर 18,75,400 रूपियाँमा सीमित भएको कार्यालयले जनाएको छ। सोलुखुम्बुको कुम्बुपासी नामक गाउँपालिका तीन टोकटोकमा छैठौं निम्फेज सेर्पा स्मृति गोल्ड कप भलिबल प्रतियोगिता शुरू भएको छ। कुम्बु मध्यवर्ती क्षेत्र सान्दक वन उपभोक्ता समूहको आयोजनामा तथा गाउँपालिकाको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता असार 2 गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष फुनेरो शेर्पाले जानकारी दिनुभएको छ। उहाँका अनुसार खेलकुद कार्यक्रम संचालनका लागि गाउँपालिका र विभिन्न स्थानीय संघ संस्थाले आर्थिक सहयोग उपलब्ध गराएका छन्। प्रतियोगिताको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष काशी लामा शेर्पाले ब्यानर वाचन गरेर गर्नुभएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदले युवाहरूको दैनिक दक्षता क्षमता वृद्धि गर्नुका साथै आपसी सद्भाव र एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। प्रतिस्पर्धामा गाउँपालिकाभित्रका 6 टोलीको सहभागिता छ। उद्घाटन खेलमा आयोजक कुम्बे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह र लुक्ला बीच प्रतिस्पर्धा भएको थियो। विजेताले नगद 3,00,000 रूपियाँको साथमा गोल्ड कप ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले 1,50,000 रूपियाँ र तेस्रो हुने टोलीलाई 75,000 रूपियाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। कोशी प्रदेशभरिमै सबैभन्दा कम बेरोजगार राख्न सफल पालिकाको पहिलो नम्बरमा सोलुखुम्बु जिल्लाको सोलु दुतखुण्ड नगरपालिका परेको छ। यस नगरपालिकाको कुल एक अर्ब 69,63,000 रूपियाँको लेखा परीक्षण हुँदा जम्मा 46,000 रूपियाँ मात्र बेरोजगार निस्किएकाले यसको बेरोजगार प्रतिशत अर्थात 0.00% कायम भएको छ। यस उदाहरणीय नतिजाले उक्त पालिकाको आन्तरिक नियन्त्रण प्रणाली र पारदर्शी खर्च व्यवस्थापन अत्यन्तै बलियो रहेको प्रमाणित गरेको छ। यस्तै सबैभन्दा कम बेरोजगार हुने दोस्रो पालिका सोलुखुम्बुकै मात्रै दुतकोशी गाउँपालिका बनेको छ, जसको बेरोजगार जम्मा 0.13% अर्थात 12,81,000 रूपियाँ रहेको छ। उत्कृष्ट पालिकाहरूको सूचीमा क्रमशः तेस्रो र चौथोमा धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिका छन्। यी दुवै नगरपालिकाको बेरोजगार प्रतिशत सम्मान 0.16% मात्र देखिएको छ। महालेखा परीक्षकको कार्यालयको यस प्रतिवेदन कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिमा प्रस्तुत गरिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशका स्थानीय तहमा आर्थिक अनुशासनहीनता र कानून विपरीत बजेट खर्च गर्ने प्रवृत्ति बढ़दै गएको पाइएको छ। पछिल्लो प्रतिवेदन अनुसार कोशी प्रदेशका 137 स्थानीय तह मध्य 128 पालिकाको मात्र लेखा परीक्षण सम्पन्न भएको छ। ती पालिकाको कुल 1,87,61,72,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरिएकोमा 2,78,85,11,000 रूपियाँ बेरोजगार निस्किएको छ, जुन कुल परीक्षण गरिएको अङ्कको 1.49% रहेको छ। यसरी समग्र प्रदेशमा बेरोजगारको आकार चिन्ताजनक रूपमा बढ़िरहेको तथ्याङ्कले देखाएको छ। चीनको राजधानी बेजिङमा अर्हे तथा संघीय सांसद मिङमा ग्याम्बे शेर्पा सहित नेपाल र चीनका करिब 50 सगरमाथा अर्हे सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसको अवसरमा जहाँ नेपाली दूतावासले शुक्रबार साँझ आयोजना गरेको नेपाल चीन सगरमाथा माउथ एभरेस्ट एडभेन्चर फेस्टिभलमा उनीहरू अर्हेहरू सम्मानित भएको नेपाली दूतावासले जनाएको छ। पूर्वको सभामुख इन्दिरा राणा मगर नेपालका राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनाल 29 चिनिया र 24 नेपाली आर्मीलाई सम्मान पत्रद्वारा सम्मान गर्नु भएको छ। नेपालका पर्वतीय पर्यटनको प्रावधान तथा नेपाल र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायले सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।
गत असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुन देवेसी नेपाल थोक खण्डमा सार 15 गते भित्रै सड़क किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सड़क डिभिजन भक्तपुरले बर्खैयामा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधीन सड़कबाटै सवारी साधन सुचारू गर्न लागेको जनाएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सड़क अवरूद्ध भइरहेकाले वर्षा अघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ। आफ्नो मुख्य लक्ष्य बर्खायाममा खोलाबाट डाइभर्सन दिएर नभई स्थायी संरचनाबाट यातायात सञ्चालन गर्ने रहेको बताउनु भएको छ। वहाँको अनुसार जेठमा शान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन्। असारदेखि सवारी साधन मुख्य सड़कको संरचना किनारबाट गुडाइने उल्लेख गरिएको छ। निर्माण व्यवसायका प्रतिनिधि उत्तम ढुङ्गेलले रात दिन काम गरेर सार 15 भित्रै सड़क सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भएको छ। वहाँका अनुसार बोक्सी गुना खण्डको 230 मिटर मध्य अब 70 मिटर बाँकी छ। आगामी 4-5 दिनलाई यसलाई सवारी चलाउन मिल्ने गरी निर्माण भइरहेको छ। बाढ़ीले 3 पटकसम्म क्षति पुर्याए पनि हाल निर्माण सामग्री र जनशक्तिको अभाव नरहेको वहाँले बताउनु भएको छ। 2081 असोज 12 र 13 गतेको बाढ़ीले पूर्ण रूपमा क्षतिग्रस्त भएको भकुण्डे देशदेखि नेपाल थोकसम्म 29 किलोमिटर सड़क खण्डलाई 3 खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय किसानलाई उन्नत जातको बंगुरको पाठा पाठी निशुल्क रूपमा वितरण गरेको छ। नगरपालिकालाई बंगुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा उन्नत जातको बंगुरको पाठा पाठी ल्याएर वितरण गरिएको हो। 11 रहेको यस नगरपालिकाको वडा नम्बर 2 डिकुवाका 2, वडा नम्बर 1 पेन चस्मी थारका 18 जना, वडा नम्बर 4 बडहरीका 7 जना, वडा नम्बर 5का 31 जना, वडा नम्बर 6का 6 जना, वडा नम्बर 7का 13 जना, वडा नम्बर 8का 9 जना, वडा नम्बर 9 सल्लेका 5 जना, वडा नम्बर 10 खर्लेका 6 जना र वडा नम्बर 11 राजापानीका 3 जना किसानलाई बंगुरको पाठा पाठी वितरण गरेको नगरपालिकाले जनाएको छ। राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनशीपको बाढ़ी रौनक उप्रेती र स्वस्तिका चौधरीले जितेका छन्। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशनको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रौनक पुरूषतर्फ र स्वस्तिकाले महिलातर्फको उपाधि जितेका हुन्। च्याम्पियन दुबईले नगद 30,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै पुरूषतर्फ पेम्बा छुमाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भएका छन्। महिलातर्फ मनिषा बुढा मगर दोस्रो, रेबिका महर्जन तेस्रो भएका छन्। दोस्रो भएका दुवै खेलाड़ी सम्मान 20,000 र तेस्रो भएका दुवै खेलाड़ीले सम्मान 10,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। अवस्था बिहान 7 बजेको सोलो समाचारबाट अन्तर्गतको विधानपछि बिहान 10 बजे फिलहाल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: होस्टी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?

0: सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
0: सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसाको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
2: सफलताको सही छनौट केप्स कलेज
3: हार्दिक बधाई सोलु तुसुन्दर नगरपालिका नौ गोराखानी सुनमान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सन्मान डाँडा सोलु

0: चौतर्फ विकासमा जोड नमूना नगरपालिका बनाउने हाम्रो निचोड। नमस्कार, म अन्जू कार्की। रेडियो कार्यक्रम हाम्रो नगरमा तपाईँलाई हार्दिक स्वागत छ। सोलु विस्कुन नगरपालिकाको सहयोगमा सोलु एफएमले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हाम्रो नगरमा हामी सोलुखुम्बुको एक मात्रै नगरपालिका सोलु विस्कुन नगरपालिकामा भइरहेका विभिन्न विकास गतिविधि र देशले स्थान स्तरमा पारेका प्रभावहरू समेट्नेछौ। कार्यक्रममा पूर्वाधार विकासका कुरादेखि जनचेतनामूलक कार्यक्रमका कुराहरू र नगरपालिकाका सन्देशहरू पनि समेट्ने गर्दछौ। यो कार्यक्रम हरेक हप्ताको शुक्रबार राति 8 बजेदेखि 8:30 बजेसम्म सोलु एफएममा प्रसारण हुन्छ भने सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण हुन्छ। रेडियो कार्यक्रम हाम्रो नगरको आज पहिलो अंक हो। पहिलो अंकमा आज हामी कृषकहरूका लागि कृषि यन्त्र वितरण पश्चातको प्रतिक्रिया।
1: हाम्रो वडा नगरपछि अब कृषिको सामग्रीहरू वितरण भन्नाले हामी अब कृषि फर्म दर्ता भएकोहरू जस्तो समूह कृषि समूहहरू दर्ता भएकोहरूलाई चाहिँ यो नगरपालिकाबाट हामीलाई अनुदान स्वरूप छान्नु भएको छ उहाँहरूले। उसबाट चाहिँ हामीलाई अब जस्तै हामीले के चाहिन्छ, हामीलाई सामग्री के को आवश्यकता छ भनेर हामीले 2-3 महिना अगाडि नै फर्म भरे।
0: कृषिलाई प्रविधि मैत्री बनाउँदैछौ। मेयर नामगेल जाङ्गु शेर्पासँगको कुराकानी।
2: त्यो सञ्चालित अवस्थामा छ, त्यति प्रभावकारी त छैन। भर्खरै हामीले चाहिँ राष्ट्रिय योजना आयोगमा त्यसको जिम्मेवारी बुझाएका छौँ। मसिममा भर्खरै गएर त्यसलाई पुल निर्माण गर्नको लागि हामीले चाहिँ त्यो योजना चाहिँ समावेश गर्नुपर्छ भनेर हामीले अत्यन्तै पहल गरेका छौँ। सायद त्यो पहलको पनि हुन सक्छ नि, 2 दिनपछि जानकारी प्राप्त हुन्छ। त्यसपछि
0: कृषकहरूको माग र आवश्यकताका आधारमा यन्त्र वितरण भइरहेको छ। वडा अध्यक्षहरूसँगको कुराकानी।
3: यो वडाको विभिन्न टोलमा सबै सम्भवतः सबै कृषकहरूको चाहिँ घर दैलोमा पुग्ने प्रयास गर्नुभएको छ। अघि पनि हाम्रो वडा सदस्यजीले भनिसक्नु भएको छ, विभिन्न चाहिँ तपाईँको चाहिँ यो चाहिँ ऐनको कुराहरूले एउटा समूहमा मिनिमम तपाईँको चाहिँ एउटा संख्या पुग्नु चाहिँ हुनुपर्ने कारणले पनि केही कुराहरू सबै हाम्रो जो वडा प्रतिनिधि चाहिँ समूहहरूलाई
0: रेडियो कार्यक्रम हाम्रो नगरको शुरूआतमा सुनौ। सोलु दुधकुण्ड नगरपालिका भित्र पर्ने धार्मिक स्थल ठूलो दुधकुण्डको बारेमा यो जानकारी मूलक सन्देश सहकर्मी शर्मिला पुरीबाट।
4: दुधकुण्ड नेपालको सोलुखुम्बु जिल्ला साबिकको टाक्सिङको गाविस वडा नम्बर 8 हाल सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 1 मा अवस्थित धार्मिक स्थल हो। 6,969 मिटर नुमो हिमाल तथा खाटाङ 6,853 मिटर र कायालु 6,681 मिटर अग्ला सुन्दर हिमालको काखमा रहेको यस सुन्दर समुद्र सतहदेखि लगभग 4,531 मिटर उचाइमा अवस्थित छ। सदरमुकाम शनिबाट 30 कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतु देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो। यसै धार्मिक स्थलको नामबाट नै सोलु दुधकुण्ड नगरपालिकाको नाम राखिएको छ। जनै पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ, जहाँ विभिन्न ठाउँहरूबाट हजारौं भक्तजनहरू आउने गरेका छन्।
0: तपाई यतिखेर रेडियो कार्यक्रम हाम्रो नगर सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। संघीय संरचनाको स्थानीय सरकार स्थानीय तहको विकास निर्माणको साथमा स्थानीय स्तरको विभिन्न समस्या समाधानमा क्रियाशील रहेको छ। यस्तै सोलु दुधकुण्ड नगरपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण र उत्पादकत्व वृद्धिका लागि स्थानीय कृषकका लागि विभिन्न आधुनिक कृषि सामग्री हस्तान्तरण गरेको छ। चालू आर्थिक वर्षमा नगरपालिकाका सबै वडामा पुगेर नगरपालिकाले आधुनिक कृषि यन्त्रीकरण वितरण गरेको जनाएको छ। नगरपालिकाको बजेट सीमाभित्र रहेर वितरण गरेको उक्त कार्यक्रममा कृषकको आवश्यकता र मागलाई विशेष प्राथमिकता दिएको छ। कृषि सामग्री वितरणका सन्दर्भमा आफ्नो अनुभव राख्दै सामग्री कृषकको घर दैलोमै पुर्याएर वितरण गर्न सके समयको बचत हुने र ढुवानी खर्चको भार समेत नपर्ने कृषकहरूले सुझाव समेत दिएका छन्। नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वर्षेनी वितरण गर्ने यस्ता सामग्रीले व्यवसायिक कृषि खेतीमा लाग्न उत्साह थपेको स्थानीय कृषकहरूको भनाइ छ। सुनौ केही कृषकसँग गरिएको यो कुराकानी।
5: हजुर, आज चाहिँ यहाँ कृषिका सामग्रीहरू वितरण भइरहेको छ। कस्ता कस्ता कृषिका सामग्रीहरू पाउनुभयो?
1: हाम्रो वडा नगरमा चाहिँ अब कृषिको सामग्रीहरू वितरण भन्नाले हामी अब कृषि फर्म दर्ता भएकोहरू जस्तो समूह कृषि समूहहरू दर्ता भएकोहरूलाई चाहिँ यो नगरपालिकाबाट हामीलाई अनुदान स्वरूप छान्नु भएको छ उहाँहरूले. उसबाट चाहिँ हामीलाई अब जस्तै हामीले के के चाहिन्छ हामीलाई सामग्री के केको आवश्यकता छ भनेर हामीले दुई तिन महिना अगाडि नै फर्म भरेको थियौँ. अनि त्यसबाट आज चाहिँ सबैले अब पहिला चाहिँ फर्म भरे चाहिँ हाम्रो अनुदान परे पनि र आफूले लिएर घर घरमै राख्ने गरेको थियो भने यसपालि चाहिँ वडा नम्बर छले चाहिँ हामीलाई सामग्री जति अब हामीलाई अनुदानमा परेको छ त्यो सामग्री सबै वडामा राखेर कृषि अनि फर्म दर्ता भएको व्यक्तिहरू कृषि फर्ममा भएकोहरू आबद्ध भएकोहरूलाई चाहिँ वडामा नै त्यो सामग्री हामीले आफूले किनेर लिएर अनि वडामै अब वडा अध्यक्षजीहरू जस्तो मेयर साहबहरू आउनुभयो हामीले उहाँहरूले उहाँहरूको हातबाट हस्तान्तरण गर्ने भनेर अब मैले माग गरेको कुराहरू पाएँ. टनेल अनि हिल ट्याङ्क अनि डिभिजन अनि पानी लाउनलाई स्प्रिङ्कलहरू उपलब्ध गराउनु भएको छ.
6: हजुर, यो सामग्री लगेर चाहिँ के केमा उपयोग गर्नुहुन्छ तपाईँ?
1: अनि यो सामग्री लगेर हामी अब आफूलाई अब कुन कुन आवश्यकता जस्तो अब पानीको सिँचाइको लागि पाइप अब यहाँबाट धेरै अब मुहान टाढो छ त्यसको लागि अब पानी पाइप लिएको छु. अनि पानी सिँचाइ गर्नु कस्तो छ त्यसमा अनि बिउ बिजन अब तरकारी उत्पादन गर्नुलाई अब चाहिहाल्छ. अनि हेल्थ भनेको हामी पानी सञ्चालन जमा गरेर राख्नुलाई अब
6: हजुर पहिला त्यति धेरै सामग्री पनि हुँदैन थियो. पहिलाको अवस्था र अहिलेको अवस्थामा चाहिँ के फरक पाउनु भएको छ?
1: पहिलाको अवस्था जस्तै स्थानीय सरकार भएपछि हामीलाई अब टाढो जानुपर्थ्यो. जस्तै सल्लुको बजारमा पुग्छौँ अहिले अडाडा भएपछि अडा कार्यालय नजिक भएकोले हामीले चाहिँ जानु आउनुले चाहिँ धेरै सहज भएको छ.
6: वडा नम्बर छ प्रति चाहिँ आफ्नो के प्रतिक्रिया छ तपाईँको चाहिँ?
1: अब म धेरै धेरै धन्यवाद दिन चाहन्छु. जे कुरा पनि उहाँहरूलाई अब नजिक भएकोले हामीले अब तरकारी उत्पादन गरेकोहरू अब हेर्नुहुन्छ. यस्तो व्यक्तिले यस्तो गरिरहनु भएको छ भने उहाँहरू पनि खुसी हुनुहुन्छ. अनि
7: नगरपालिका वार्ड नम्बर 7 भित्ताहरूका मेरो घर म हाललाई भूपदेव खड्का म 76 वर्ष भयो र अहिले मेरो कार्यकालमा नगरपालिकाबाट वडाबाट यस्तो चाहिँ कृषि सामग्री पाउँदाखेरि हामी कृषकहरू धेरै धेरै खुसीको ठुलो पनि मिल लाँदैछु. मेरो भागमा यो पर मेरो समूह ग्रुपमा चाहिँ यो लाँदैछु. मिसिन सदुपयोग गर्न हामीले जान्नु पर्यो किनभने आफूले नजानेको खण्डमा पनि हामीले जानिसँग सिक्नु पर्यो र हामीलाई धेरै चाहिँ आमा दिदी बहिनी परिवारलाई धेरै नै सुख हुने भयो.
8: छ्यातोको नुन बोकेर खाएको मान्छे हौ यो त मैले सोचेको पनि थिइनँ. अहिले यो आधुनिक युगमा यस्ता प्राविधिक सामानहरू देख्न पाइयो खेलाउन पाइयो यसमा धेरै धेरै धन्यवाद.
6: नगरपालिकाले के भन्न चाहनुहुन्छ हजुर?
8: उहाँलाई धेरै धेरै धन्यवाद किनभने हामी कृषकलाई अहिलेका हाम्रा नगर प्रमुखज्यू वडा प्रमुखज्यूले यत्रो योगदान गरेर हामीलाई यत्रो सामान वितरण गरिदिनु भएकोमा उहाँहरूलाई धेरै धेरै धन्यवाद. नगरपालिका वडा वडा कार्यालय प्रमुखज्यूहरू सबैलाई धेरै धेरै धन्यवाद.
6: हजुर, सामानहरू पाइसकेपछि चाहिँ अब खेत बढाउने जमिन बढाउने सोच गर्नु भएको छ?
8: अब म वृद्ध अवस्थामा त्यो त अब जति सकेको बढाउनै पाए राम्रो हुन्थ्यो. अब म त आफै थला पर्ने बेला भयो. अब युवाहरूले चाहिँ यो गर्नु पर्यो भन्ने मेरो आशा छ. अब यो आधुनिक युगमा चाहिँ अब हाम्रो गाउँका मान्छे सिलामा जानुभयो, जिल्लाका मान्छे काठमाडौँ जानुभए, काठमाडौँको मान्छे अमेरिका जापान जाने भए, त्यहाँका मान्छे अरू उसमा जानु भए, अरू ग्रहमा जानु भए, त्यसले गर्दाखेरि आधुनिक युग अनुसार यो प्राविधिक सामान पाउनु हामी धेरै खुसी
9: छ. गाडीबाट हिँड आइसकेपछि फेरि बोकेर लानुपर्ने हुन्छ. यसमा मिलेर गर्दा चाहिँ राम्रो होला.
6: हजुर, नगरपालिका आफूमा मिलेर गर्नु भएको छ, यसमा चाहिँ कति प्रतिशत चाहिँ आफूले लागत लागेको छ तपाईँको?
9: 50% हाम्रो लागत हो.
6: 50%
9: हजुर.
6: भनेपछि अब यो मेसिन गरिसकेपछि भनेपछि घरको काममा एकदमै सहज हुन्छ.
9: लागतमा पनि कम हुन्छ र समयको पनि धेरै बचत हुन्छ.
10: छ यसमा त्यसमा पनि हामी सम्झिनु पर्छ त्यसको लागि लागेर आफ्नै लागत जस्तो लाग्छ होइन अनि यो टाढा झोक्रा बोकेर यसरी हिँड्नु परेको छ हुँदैन नि त यो लगेपछि त्यस कारणले हामी धेरै खुसीका साथ यो चाहिँ एकदम सदुपयोगको साथ चलाउनु पर्ने हुन्छ त्यो पहिलाको दुःख सम्झेर पनि
6: यो मेसिन लाँदै हुन्छ यसको बारेमा कतिको थाहा छ नगरपालिकाबाट तालिम लिनु भएको छ कि के छ यसको ज्ञान चाहिँ तपाईँलाई
10: यसको बारेमा चाहिँ अहिलेसम्म हामीलाई केही थाहा छैन अब चाहिँ सिक्नुपर्ने हुन्छ
6: नगरपालिकाले
10: सिकाउँछ अनि यसमा चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु नगरपालिकालाई गएको वडाहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र आधुनिक दिनमा पनि हामीले यस्तै अरू सामग्रीहरू पाऊ भन्ने अपेक्षा राख्न चाहन्छु
6: सामानमा
11: आज ट्र्याक्टर रोडमा आइपुग्ने मेसिन
6: मकै कुट्ने मेसिन ट्र्याक्टर लाँदै हुनुहुन्छ अब कतिको सजिलो हुन्छ तपाईँ अब महिला हुनुहुन्छ अझ त धेरै काम गर्नुपर्छ घरको
11: सजिलो हुन्छ अहिले
6: जस्तै पहिला गोरु होइन गोरुले सोध्थ्यो भने धेरै गर्थ्यो भने अहिले मेसिन नै पाउनु भएको
11: छ अहिले सजिलो हुन्छ अहिले सजिलो छ पहिलेको भन्दा सजिलो छ
6: अब यो मेसिन लानु भएको छ मकै छोडाउने मेसिन लानु भएको छ पहिले चाहिँ हातले गर्नुहुन्थ्यो कि के गर्नुहुन्छ
11: अहिले चाहिँ हातले हो अहिले
0: तपाईँ अहिले सामुदायिक रेडियो सोले एफएम 102.2 मेगाहर्जमा रेडियो कार्यक्रम हाम्रो नगर सुनिरहनु भएको छ। सोलु दुधकुण्ड नगरपालिकाको सहयोगमा उत्पादन प्रसारण भएको कार्यक्रममा हामी सोलु दुधकुण्ड नगरपालिकाका विभिन्न कार्यक्रम बजेट योजना भइरहेको कामको प्रगति सम्पादित कामको प्रभावकारिता नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट सफलताका कुरा अन्तर्वार्ताको साथमा जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौ। सोलु दुधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङबु शेर्पाले कृषि सामग्रीको उचित सदुपयोग गरी आर्थिक उपार्जनमा लाग्न कृषकहरूलाई आग्रह गर्नुभएको छ। वहाँले नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि निरन्तर लगानी गरिरहेको र यस्तै स्थानीय स्तरमा खाद्यान्न सुरक्षा र स्वरोजगार सिर्जना गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। सामग्री बुझ्दा एकातिर प्राविधिक ज्ञान र प्रयोग गर्ने विधिबारे प्रत्यक्ष जानकारी मिल्ने र अर्कोतर्फ जनप्रतिनिधिसँगको भेटघाटले समस्या समाधानमा सहज हुने उहाँले बताउनु भएको छ। वितरण गरेका सामग्रीहरूमा प्लास्टिक तनेला हिल ट्याङ्की सिंचाई पाइप तरकारीको उन्नत बिउ बिजन थोपा सिंचाई स्वेड जैविक मल लगायतका सामग्रीहरू वितरण गरिएको छ। यसपटक कृषकको विशेष मागलाई मध्यनजर गर्दै कृषकहरूलाई मिनी टिलर तीनजनालाई थोपा सिंचाई सेट समेत उपलब्ध गराइएको छ। वहाँले अघिल्ला वर्षहरूको अनुभव अनुगमनका आधारमा नै यस वर्षको वितरण प्रक्रिया अगाडि बढ़ाइएको र आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने मेयर शेर्पाले बताउनु भएको छ।
2: र अहिले आज फेरि एकदम महत्वपूर्ण कार्यक्रम हो कृषि यन्त्रीकरण कार्यक्रम मन्त्रमा जुन कृषकहरूको लागि पनि एकदम महत्वपूर्ण कार्यक्रम यो भइरहेको छ। अनि धेरै साथीले भने जस्तै हाम्रो वडाको वडाध्यक्षज्यू अत्यन्तै विकास निर्माणमा उहाँको सक्रियता अत्यन्तै महत्वपूर्ण छ। उहाँले यो वडालाई एउटा नम्बर वडाको रूपमा विकसित गर्नको लागि उहाँ दिनदान उपरन्त खटिरहनु भएको छ। नगरपालिकामा आउँदो जननिर्वाचित प्रतिनिधिको भूमिका निर्वाह गर्नुभएको छ। बाहिरबाट विभिन्न संस्थाहरूसँग समन्वय गरेर स्रोत साधन जुटाएर समेत यहाँको चाहिँ वडावासीलाई लाभान्वित गर्नको लागि उहाँ अत्यन्तै लागि पर्नु भएको छ र उहाँको साथमा सम्पूर्ण वडा सदस्य जोड्नुहुन्छ। त्यसै गरी समाजसँगै त्यो बाहिरमा तपाईँ अत्यन्तै त्यो सञ्चालित अवस्थामा छ। त्यति प्रभावकारी त छैन। भर्खरै हामीले चाहिँ राष्ट्रिय योजना आयोगमा त्यसको डिपिएम बुझाएका छौँ। म अस्ति म भर्खरै गएर त्यसलाई पुल निर्माण गर्नको लागि हामीले चाहिँ त्यो योजना चाहिँ समावेश गर्नुपर्छ भनेर हामीले अत्यन्तै पहल गरेका छौँ। सायद त्यो बन्नुको पनि हुन सक्छ नि 2 दिनपछि जानकारी प्राप्त हुन्छ त्यसपछि म त्यो कुराहरू यहाँलाई सेयर गर्न चाहन्छु। गाडमा विशेष गरेर अत्यन्तै कृषि उत्पादन हुने ठाउँ हो, सोनपुर नगरपालिकाको कृषि उत्पादन हुने महत्वपूर्ण क्षेत्रहरू मध्ये यो सातवटा पर्छ। त्यस कारणले गर्दाखेरि अहिले यो यन्त्रीकरणको कार्यक्रमले तपाईँ कृषकहरूको चाहिँ तपाईँको जीवनमा यसले सहज पनि आउँछ भन्ने विश्वास लागेको छ। अघि हाम्रो प्रमुख साथीले चाहिँ विगतमा हामी अत्यन्तै परम्परागत ढंगले धेरै श्रम खर्च गरेर धेरै चाहिँ मेहनत गरेर अनि थोरै कृषिको चाहिँ प्रतिफल हामीले यसले गरेका थियौं, त्यसले हामीलाई सोचे जस्तो प्रतिफल प्राप्त नहुँदाखेरि कहिले काहीँ हामीलाई चाहिँ कृषिमा चाहिँ तपाईँको चाहिँ कृषि पेसामा लाग्नको लागि त्यति मनोबल हामीलाई चाहिँ बढेको स्थिति थिएन। तर अहिले चाहिँ प्रविधिको विकासको कारणले गर्दाखेरि अहिले चाहिँ उन्नत जातको बिउ त्यसै गरी एकदम चाहिँ आधुनिक खालको चाहिँ कृषि उपकरण, अब यहाँ तपाईँले हिजो जस्तो गोरु पालिरहनु पर्ने, घाँस लगाइरहनु पर्ने, गोरु हेरचाह गरिरहनु पर्ने स्थिति छैन। अहिले तपाईँकोमा यहाँ चाहिँ यो मिनी ट्र्याक्टर आएको छ, त्यसले तपाईँको एकै दिनमा तपाईँले चाहिँ दुई तिन चार रोपनीसम्म चाहिँ तपाईँले खेत जोत्न चाहिँ बारी जोत्न सक्नुहुन्छ। त्यसै गरी थ्रेसर मेसिनहरू छ जहाँ तपाईँले चाहिँ आफ्नो गहुँ कोदो लगायतको चाहिँ बालीहरूलाई तपाईँले हिजो जस्तो चाहिँ कुट्नु पर्ने, घाममा देखाउनु पर्ने, केलाउनु पर्ने अनि त्यो खालको समस्या छैन। अहिले चाहिँ एकै दिनमा तपाईँको चाहिँ त्यो कोदो कुट्ने पनि हुन्छ, त्यसलाई चाहिँ केलाउने काम पनि एकै घण्टामा अथवा दुई घण्टामा तपाईँले गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँको कल्सिलर मेसिन मैले देखेको छु, धेरै चाहिँ कृषकहरू आफ्नो मकैलाई छोडाउने क्रममा चाहिँ हातमा ठेला उठ्ने दिन रात एक दिन मकै छोडाउनको लागि तपाईँ दुई तिन दिन चार दिन राख्नुपर्ने, तर आज एक घण्टामा तपाईँको मुलियम मुली चाहिँ तपाईँको मकै छोडाउने त्यो मिसिनहरू, घाँस काट्ने मिसिनहरू, धेरै खालको चाहिँ सामग्रीहरू तपाईँले प्राप्त गर्दै हुनुहुन्छ। यो सबै सामग्रीहरू तपाईँलाई प्रत्येक व्यक्ति एकवटा चाहिँ आवश्यक छैन, यसले समूह समूहमा राखेर तपाईँले सामूहिक ढङ्गले यसको चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। सामूहिक ढङ्गले तपाईँले यसको चाहिँ के चाहिँ सदुपयोग गर्न सक्नुहुन्छ र यसको मर्मसम्म पनि सामूहिक ढङ्गले गर्नुहोस्। सकेसम्म एउटा कोष खडा गर्नुहोस्, एउटा यसलाई कसरी परिचालन गर्ने भन्ने एउटा सानो नियम पनि बनाउनुहोस्। त्यसरी गर्दाखेरि यसको चाहिँ बहुउपयोगीको योग्यता छ, यदि तपाईँको श्रमको बचत हुन्छ, मेहनत हुन्छ, थोरै समयमा धेरै काम गर्न सकिन्छ। त्यसले गर्दाखेरि तपाईँलाई अझ कृषि पेसामा अझ तपाईँलाई लाग्नको लागि त्यसले प्रेरित गर्छ भन्ने कुरा राख्न चाहन्छु। र यो चाहिँ सामग्री प्रयोग गरिसकेपछि तपाईँलाई पर्याप्त मात्रामा समयको बचत हुन्छ, त्यो समयलाई तपाईँले अन्य व्यवसायमा पनि तपाईँले लगाउन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि
0: सोलु दुधकुण्ड नगरपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्रको सबलीकरणका लागि विभिन्न योजना अगाडि सारेर काम गरिरहेको छ। गारमाका कृषकलाई यन्त्र वितरण पश्चात ओडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले कृषि औजारको प्रयोगले किसानको श्रम र समय बचत हुनका साथै आमदानीमा वृद्धि भई यो कार्यक्रम ग्रामीण अर्थतन्त्रका लागि कोशी ढुङ्गा साबित हुने बताउनु भएको छ। नगरपालिकाले वास्तविक आवश्यकताका आधारमा अनुगमन गरेर मात्र कृषकहरू छनौट गरेको र वितरण गरेका सामग्रीहरूको सही सदुपयोग सुनिश्चित गर्न किसानहरूलाई मेसिन चलाउने विशेष तालिम समेत प्रदान गर्ने उल्लेख गरिएको छ। यो प्रभावकारी कार्यक्रमलाई नगरपालिकाले आगामी दिनमा अन्य ओडामा समेत विस्तार गर्दै लैजाने नगरपालिकाले अपेक्षा राखेको छ, जसले गर्दा नगरपालिकाको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। सोही विषयमा ओडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र उपमेयर गान्धीमाया तामाङसँग गरिएको यो कुराकानी।
12: अत्यन्तै ठुलो योगदान छ, विशेष गरी चाहिँ कृषि समूहमा दर्ता गर्नमा युवालाई चाहिँ कृषिको समूह मार्फत अधिकारिक रूपमा चाहिँ निधिगत रूपमा समूहमा आबद्ध गराएर बढीभन्दा बढी कृषकलाई कसरी फाइल दिन सकिन्छ भनेर उहाँहरू यो वडाको विभिन्न टोलमा सबै सम्भवतः सबै कृषकहरूको चाहिँ घर दैलोमा पुग्ने प्रयास गर्नुभएको छ।
3: अनि पनि हाम्रो चाहिँ सदस्यजीले भनिसक्नु भएको छ विभिन्न चाहिँ तपाईँको चाहिँ यो चाहिँ ऐनको कुराहरू एउटा समूहमा न्यूनतम तपाईँको चाहिँ एउटा संख्या पुग्नु चाहिँ हुनुपर्ने कारणले पनि केही कुराहरू सबै हाम्रो जो वडा प्रतिनिधि चाहिँ समूहहरूलाई चाहिँ के गर्छ यो समूहमा चाहिँ आबद्ध गर्न सकेको छैन। मलाई सर्वप्रथम मलाई लाग्छ हाम्रो कृषि समूहका चाहिँ नगरपालिका कृषि प्रान्तीय शाखाहरू नारी आगामी दिनहरूमा बढीभन्दा बढी कृषकलाई थोरै संख्यामा कसरी समूहमा आबद्ध गर्न सकिन्छ र नगरपालिकाबाट या वडाबाट चाहिँ प्रदान गर्ने जुन सुविधाहरूलाई चाहिँ उहाँहरूमा चाहिँ जन धर्मबाट सबैले चाहिँ उहाँहरूको पनि पहुँच पुग्न सक्छ भन्ने चाहिँ कुरा चाहिँ यसमा विचार पुनर्विचार गर्नुहुन्छ। पक्कै पनि आज हामी यति धेरै अतिक्रमहरू यन्त्र यति धेरै चाहिँ यन्त्रहरू बाँड्दैछौँ। पक्कै पनि धेरै अझै पनि धेरै कृषकहरू बढाएको धेरै कृषकहरूलाई चाहिँ गुनासोहरू हुनसक्छ किनभने चाहिँ हामीले पाएनौँ किन चाहिँ तपाईँहरूले चाहिँ खा पायो भन्ने कुरामा धेरै गुनासोहरू हुनसक्छ। हामी चाहिँ समग्र सबै कृषक साथीहरूलाई वडा सबै कृषकहरूलाई चाहिँ समूहमा आबद्ध गर्ने प्रयासहरू गर्नेछौँ नभए पनि वडाबाट बजेट विनियोजन गरेर पनि नाखिरहन्छ किनभने हामी सोचेको कारणले पनि हामीले चाहिँ मिनिमम संख्याहरू एउटा चाहिँ समूहमा पुर्याउन सकेनौँ किनभने थोरै गाउँ छ बस्ती छ त्यहाँ चाहिँ चार पाँचवटा मात्रै घरहरू चाहिँ बसोबास गरेको कृषकहरू पनि हुन्छन् उहाँहरूलाई पनि यो यन्त्र बजार आवश्यकता छ। त्यस हिसाबले उहाँहरूलाई पनि कसरी सहजीकरण गर्न सकिन्छ चाहे चाहिँ त्यो चाहिँ टाटा खोजेर होस् या चाहिँ वडाबाट बजेट विनियोजन गरेर उहाँहरूलाई पनि चाहिँ समावेश गर्ने कुरा म यहाँ राख्न चाहन्छु
13: भन्ने कुरा कृषि शाखाको प्रमुखजीले प्रश्न पारिसक्नु भएको छ र तपाईँहरूलाई पनि थाहा भइसकेको छ हामी यहाँ किन उपस्थित भइरहेको छौँ भन्ने कुरा सालेदाईले पनि त्यो कुरोलाई भन्नुभयो। खासै खुसी पनि छैन दुखी पनि छैन भन्ने कुरामा चाहिँ दुःख चाहिँ अब उहाँले किन दुःख छैन भन्ने कुरोमा चाहिँ हामीलाई चाहिँ सामग्रीहरू त्यहाँ घर घरमै पुर्याउन पाए हुन्थ्यो भन्ने कुरो उहाँले हामी कृषकहरू जति बिजी हुन्छौँ हामीलाई यहाँ टाइम दिनुलाई हाम्रो त्यहाँ पनि टाइम बितिरहेको छ भन्ने कुरोलाई प्रस्ताउनु भएको होला जस्तो लागेको छ मलाई। तर हामी जति बिजी भए पनि तपाईँ हामी घर घरमा त्यो सामान पुर्याउनु र सबै एकै ठाउँमा भएर त्यो सामानलाई वितरण गर्नु भनेको अलिक छुट्टै तपाईँहरूको भेटघाट पनि भयो भलाखुसारी पनि भयो त्यो सामग्रीलाई कसरी चलाउने भन्ने कुरालाई पनि कृषि शाखाको म्याडमहरूले अहिले वितरण गर्नुभएको बेला पनि तपाईँहरूले केही थाहा नभएको कुराहरूलाई प्रस्ताउन हामी सामूहिक रूपमा गरेको र व्यक्तिगत घर घरमा पुर्याउनलाई अलिकति फरक त्यसमा चाहिँ फाइदा र बेफाइदा सबै कुरामा हुन्छ त्यो चाहिँ त्यसरी पनि हुन सक्छ होला जस्तो लाग्छ मलाई। र तपाईँहरू सबैजना भेट यहाँ आउनु भएको छ विगतको वर्षमा पनि म यो कार्यक्रममा उपस्थित भएको थियो विगतको वर्षमा यहाँ यो हलमा धेरैजना उपस्थित हुनुहुन्थ्यो यसपालि चाहिँ किन कम मात्रै भएको भन्ने कुरालाई पनि अहिले नै हाम्रो डोल मानिसले प्रश्न पारिसक्नु भएको छ जुन कार्यक्रममा पोहोर तपाईँहरू छुट्नु भएको अझ यसलाई चाहिँ हामी व्यवसायिक रूपमा नै अगाडि बढ्नुपर्छ भनेर जो तपाईँहरू पोहोर पनि पाउनु भएकोले अगाडि बढिराख्नु भएको छ त्यसलाई थप सामग्री दिनको लागि पनि यहाँ तपाईँहरू उपस्थित हुनुहुन्छ प्राय जसो सबै टोलको सबैले यो सामग्रीहरू पाउनु भएको छ यसको उद्देश्य भनेको चाहिँ सोलो दुधकुण्ड नगरपालिकाको एउटा उद्देश्य भनेको चाहिँ आर्थिक रूपमा पनि नगरपालिकाले आफ्नो व्यवसायलाई अगाडि बढाएर हामी आर्थिक रूपमा पनि सम्पन्न हुनुपर्छ भन्ने हिसाबले पनि यो कार्यक्रमहरू नेपाल सरकारले हामी स्थानीय सरकारले पनि तपाईँहरूमा आज यो कार्यक्रमहरू ल्याइरहेको छ त्यसमा तपाईँहरूले नगरपालिकाले ल्याएको कार्यक्रमहरूमा यहाँहरूले साथ दिनुभएको छ तपाईँहरूले व्यवसाय गर्नुभएर तपाईँहरूले नै उत्पादन गर्नुभएको तरकारीहरू विभिन्न खाद्यान्नको सामानहरू हामीले उपभोग गरिरहेको छौँ त्यो कारणले पनि तपाईँहरू कृषि क्षेत्रमा अगाडि बढ्नुहोस् र हामीले गर्नुपर्ने साथ सहयोग तपाईँहरूसँग यो ओडामा मात्रै नभएर हामीले सबै ओडामा नगरपालिकाको 11 ओडासँग सहकार्य गरेर तपाईँहरू कृषक दाजुभाइ दिदीबहिनीहरूलाई अगाडि बढ्नको लागि आर्थिक सम्पन्न हाम्रो आर्थिकलाई चाहिँ बाहिर पनि नपठाउने हामीले यहाँ उत्पादन गरेको खानेकुराहरू उत्पादन गरेको तरकारी खाद्यान्न वस्तुहरू हामीले यहीँ उपभोग गरेर हाम्रो पैसालाई पनि हाम्रो आर्थिकलाई पनि यहीभित्र सञ्चालन गर्न पायो भने हामी कहीँ जानु पर्दैन भन्ने हिसाबले पनि हामी यो कार्यक्रमहरू आइरहेको छौँ त्यसमा तपाईँहरू सबैजना सहभागी हुनुहुन्छ यहाँ सबैजनालाई धन्यवाद र तपाईँहरूले यो सामग्रीहरू लानुभएर पक्कै पनि हिजो पहिला हामीले अनुदान दिएको सामानहरू अब ट्रमेलाहरू घाँस छोप्नेदेखि लिएर विभिन्न प्रयोग भइरहेको कुरालाई पनि त्यहाँ आइरहेको छ. तर अहिलेको यो पछिल्लो समयमा चाहिँ हामी अनुगमनमा पनि गइरहेको छौँ. कृषि छोजुकुन्डा नगरपालिकाको कृषि शाखाबाट अनुगमन हामी आफै पुग्दा समय दिनेसम्म समय मिल्नेसम्म हामी आफै पनि त्यहाँ पुग्छौँ र तर आफ्नो आफ्नो शाखाबाट पनि अहिले अनुगमनको कामहरू
0: कुराकानी सँगसँगै कार्यक्रमको निर्धारित समय सकिने लागेको छ. सोलुदूत कुण्ड नगरपालिकाका बारेमा थप जानकारीका लागि www.soludutkundamun.gov.npmा लगइन गरी विभिन्न जानकारी पाउन सक्नुहुनेछ. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई मनमा लागेका कुरा आवश्यक सल्लाह सुझाव हामीलाई फोन मार्फत भन्न इमेल मार्फत पठाउन सक्नुहुनेछ. जसका लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम हाम्रो नगर सामुदायिक रेडियो नगरपालिका छ दुर्गु बजार सोलुखुम्बु. इमेल ठेगाना soluefm@gmail.com. यसै गरी हामीलाई 03-35-36-16 फोन गरी कार्यक्रमका बारेमा सल्लाह सुझाव दिन सक्नुहुनेछ. सोलु भुतकुण्ड नगरपालिकाका बारेमा प्राप्त तपाईँको सल्लाह सुझाव सहितका विभिन्न सामग्री हामी आगामी अंशको कार्यक्रममा प्रसारण गर्नेछौ. हवस्तेल रेडियो सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद. कार्यक्रम उत्पादन प्रसारणका लागि सहकारी र सहयोग गर्ने सोलु भुतकुण्ड नगरपालिकालाई पनि हार्दिक धन्यवाद. रेडियो कार्यक्रम हाम्रो नगरको अर्को अंकमा फेरि भेट हुनेछ. टेटिन्जेलसम्मका लागि सहकर्मीका साथ अंशुकार किन्दा हुन्छु. नमस्कार.

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
3: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युपी दक्ष एवं अनुपती शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
2: भर्ना कार्यक्रममा हुने मिति
3: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
2: पढ़ाई हुने समूहहरू
3: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानवीय समूह शिक्षा

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। नेपालमा विवाहको कानूनी उमेर 20 वर्ष भए पनि बाल विवाह अझै अन्त्य हुन सकेको छैन। नेपालको कानूनले विवाह गर्ने कुनै पनि व्यक्ति 20 वर्ष मुनि भएमा त्यसलाई बाल विवाह पनि परिभाषित गरेको छ। नेपाल दक्षिण एशियामा बाल विवाहको उच्च दर भएका देशहरूमध्ये एक हो। नेपालको जनगणना 2078 तथ्याङ्क अनुसार 35% बाल विवाह नेपालमा हुने गरेको छ। त्यसमध्ये पनि मधेस प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। विगतमा भन्दा अहिले बाल विवाह कम भएको तथ्याङ्कले देखाए पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको तथ्याङ्क छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक स्थलसम्म बहस चल्न थालेको छ। बाल विवाहले मानव बेचबिखनलाई प्रशय मिलिरहेको छ। बाल विवाह र मानव बेचबिखन एक अर्कासँग पनि सम्बन्धित समस्या हुन्। नेपाल मानव बेचबिखनको स्रोत, ट्रान्जिट र गन्तव्य देशका रूपमा चिनिन्छ। हरेक वर्ष हजारौं नेपाली महिला तथा बाल बालिका वैदेशिक रोजगारी, विवाह, शिक्षा वा राम्रो जीवनको प्रलोभनमा परेर बेचबिखनको जोखिममा पर्ने गरेका छन्। बेचबिखनका प्रमुख गन्तव्यहरूमा भारत तथा केही खाड़ी देशहरू समावेश छन्। बाल विवाह भएका किशोरीहरू शिक्षा, आर्थिक अवसर र निर्णय क्षमताबाट वञ्चित हुने भएकाले बेचबिखन तथा शोषणको जोखिममा बढ़ी पर्छन्। यस्ता समस्याको समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन, शिक्षा, आर्थिक सशक्तिकरण तथा जनचेतना कार्यक्रम आवश्यक पर्छन्। आजको कार्यक्रममा हामी नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखाका प्रमुख गीता कुमारी दाहाल र जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रसँग छलफल गर्छौं। नमस्कार अनि स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रम बदलिदो नेपालमा।
1: धन्यवाद।
2: धन्यवाद म्याम।
0: सबैभन्दा पहिला म म्यामबाट नै शुरू गर्छु। पछिल्लो समयमा के छ बाल विवाहको अवस्था, के छ नेपालमा?
2: धन्यवाद म्याम। यो एकदमै महत्वपूर्ण विषय यहाँले उठान गर्नुभएको छ बाल विवाहको सम्बन्धमा। र बाल विवाह नेपालको हामीले हेर्दाखेरि हामीले तथ्याङ्क नै हेर्नु पर्ने हुन्छ र तथ्याङ्क नै भर पर्दो हुन्छ। अब नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार हेर्दा 35% चाहिँ बाल विवाह छ नेपालमा भनेको देखिन्छ। त्यसैलाई पनि अब टुक्रियाएर राखेको छ, होइन, अब 35 छ, हिमाल, मधेस, पहाड भनेर यसरी राखेको छ। भन्दाखेरि बाल विवाहको अवस्था अहिले भयावह नै देखिन्छ, धेरै देखिन्छ।
0: अलिकति बाल विवाह सम्बन्धी मुद्दाको संख्या र उजुरीको कुराहरू गरौं, होइन, विशेष गरेर मिस्टर सर यहाँले नै भनिदिनु होला के छ त अहिलेको अवस्था चाहिँ।
1: अब विगतको तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। रिपोर्टिङ चाहिँ बढ़िया छ, विवाह चाहिँ कम भएको छ। यसको मतलब के हो भन्दाखेरि हामीले जति पनि ऐन नियम कानूनहरू बनायौं, जति पनि अवेरनेस कार्यक्रमहरू सञ्चालन गर्यौं, यो सबैले सबैको प्रभाव के देखिया छ भन्दाखेरि सबै सेक्टरमा बिहा बाल विवाह चाहिँ गर्न हुन्न भन्ने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। र काहीँ झुकिएर कसैले ढाँटेर बिहा गरेको छ भने पनि प्रहरीले सूचना चाहिँ तत्काल आइहाल्ने, किन भन्दा यो सम्बन्धी अवेरनेस नै बढी भएको कारणले होला। त्यो कारणले गर्दाखेरि यो बाल विवाहको रिपोर्टिङ, काहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा, ठाउँ विशेषमा, सबै ठाउँ होइन, केही ठाउँ विशेषहरूमा चाहिँ त्यहाँको कल्चर, त्यहाँको संस्कृति र तिनीहरू धर्म संस्कृति र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। त्यहाँकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ अहिले।
3: विगतका तुलनामा चाहिँ मुद्दा र उजुरी चाहिँ कम पर्यो भनेर सरले भनिरहनु भएको छ अनि संसदमा पनि उठिरहेको छ अहिले विवाहको उमेर त हामीले 20 वर्ष भनेका छौँ कानूनी रूपमा तर आजकल चाहिँ विवाहको उमेर घटाउँदैला भन्ने पनि आइरहेछ के छ म्याम यस विषयमा चाहिँ अलिकति बताइदिनु होला
2: युनिसेफले गरेको डाटा यो राष्ट्रिय जनगणनामा पनि यो हेर्दाखेरि संख्या हेर्दाखेरि नि म अलिकति संख्यामा पनि जान्छु हजुरलाई हेर्दाखेरि चाहिँ प्रदेशगत हेर्दाखेरि सुदूरपश्चिममा चाहिँ 29.1% छ कर्णालीमा 37.9% छ लुम्बिनीमा चाहिँ 34% छ गण्डकीमा 32.4% बागमतीमा 29.3% मधेसमा चाहिँ 42.4% र कोशीमा 34.4% छ जी बाल विवाहको संख्या हो यो राष्ट्रिय डाटा हो
3: मधेसमा
2: चाहिँ धेरै देखियो र अब हजुरले भन्नुभए अनुसार अब यो उमेर टाउने भन्ने जुन कुरा उठिरहेछ नि यो कि मलाई त कस्तो लाग्छ भने नि कि त यो संख्यालाई उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त होइन देखिँदैन नि अन्त 20 वर्ष छ र पो यो 20 वर्ष भन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि होइन त्यसले चाहिँ कम देखाउँछ त्यो पनि एउटा हो कि भन्ने लाग्छ मलाई है त्यो ल्याएको ल्याउनमा छलफल ल्याउनमा एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रोत्साहन दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ जस्तो अब कुनै पनि कानून नियम आएको त्यसको 10 वर्ष पछाडि मात्रै त्यसको एक्सर्साइज हुनुपर्छ नि त साँच्चै भने 16 वर्षमा विवाहलाई 18 वर्षसम्मलाई थियो अब अहिले आएको चाहिँ 20 वर्ष भन्छ त 74 सालमा आएको कारणले गर्दा त्यही भएर चाहिँ बाल विवाह भन्ने मिडियाहरूमा धेरै आएको छ यसलाई घटाउन पनि खोजिएको छ यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन् धेरै खोजी नीति गर्नुपर्नेछ के कारणले हो त किन कानूनहरू परिवर्तन गर्न खोजियो त साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन् किनभने यसको एकदम डाइरेक्ट समस्या प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि बालिकालाई पर्छ नि बालिकाले नि बच्चा जन्माउने हो गर्भ धारण गर्ने हो प्रजनन संस्था उसैको बच्चा हुर्काउने उसैको त्यही भएर चाहिँ यो बढी बाहिर अहिले यसलाई घटाउने कुराहरूमा चाहिँ आइरहेछ यसको खोजबिन गर्नुपर्छ
3: विवाहको उमेर चाहिँ अब घटाउँदै लानुपर्ने स्थिति केही छ के देख्नुहुन्छ त यहाँहरूले जुन उजुरी मुद्दाहरूको अवस्था हेर्ने हो भने साँच्चीकै विवाहको उमेर घटाउनु पर्ने स्थितिमा छ त
1: अब यस्तो छ अब अहिले नयाँ जेनेरेसनहरू जुन हिसाबले डेभलप भइरहेका छन् यिनीहरूको चाहिँ सानै उमेरमा चाहिँ हेर्दाखेरि चाहिँ शारीरिक बनोट चाहिँ ठुलो भइसक्ने अवस्थाहरू छ बालिकाको हेर्दाखेरि मेन्सुरेन्स पिरियड पनि 10 वर्ष 9 वर्ष पहिलाको अवस्थामा चाहिँ 13-14 हुन्थ्यो भने अहिले त 11-12 हुने भएको भन्ने कुराहरू आइरहेको छ अब अर्को के छ भन्दाखेरि अब हामीसँग जति पनि अहिले मुद्दामा परेका बाल बालिकाहरू छन् विशेष गरी बालक नाबालक भनौँ न अब 16-18 बालक पनि बालिका पनि त्यो एज ग्रुपका चाहिँ अलिकति बढी भएको कारणले अहिले बहस त्यही कारणले उठेको हुन सक्छ जस्तो लाग्छ मलाई बाल बालिका ऐनले चाहिँ 18 वर्षसम्मकोलाई बाल बालिका भने भएको छ बाल बालिकालाई गरेका शारीरिक सम्पर्कहरू चाहिँ सहमति नमानिने छैन भनेर उल्लेख भएको छ एज रिक्स एज पनि त्यही 16-18 बीचको छ यो कारणले गर्दाखेरि धेरै अभियुक्तहरू हामीले जन्मायौं धेरै पीड़ितहरू हामीले जन्मायौं भन्ने हिसाबले चाहिँ यो माथि बहस भएको हो भन्ने लाग्छ मलाई विवाह भन्दा पनि विवाहको यसको हकमा चाहिँ विवाहको 20 वर्ष जो भनेको छ त्यो ठिकै जस्तो लाग्छ किन भन्दाखेरि 20 वर्ष नाबालिकै अवस्थामा बिहा गरिदियो भने हामीले यो घटाकै कारणले गर्दा समाजमा अन्य समस्याहरू देखिन सक्छन् शिक्षा स्वास्थ्यमा गम्भीर असरहरू पर्न सक्छन् मान्छेको क्यारियरमा असरहरू पर्न सक्छन् त्यो कारणले गर्दाखेरि विवाहको एज भन्दा पनि यो हामीले नाबालक मानिने र नाबालक माथि हुने यौनजन्य घटनाका सम्बन्धमा चाहिँ यो एजमा चाहिँ बढी इस्यु उठिरहेको कारणले गर्दा त्यो बहस आइरहेको हो कि भन्ने लाग्छ अब त्यही बालिका चाहिँ 16-18 बीचमा चाहिँ स्वइच्छाले चाहिँ शारीरिक सम्पर्कमा जान्छन् र त्यही एजको मान्छे केटा अथवा त्योभन्दा बढी एजको मान्छेहरू पनि त्यसमा चाहिँ इन्भल्भ हुन्छन् भने केटा चाहिँ कानुन दायरामा आउने भयो केटीको चाहिँ अब कन्सेन्ट छ त्यो कन्सेन्ट पनि त्यसलाई चाहिँ कानूनले चाहिँ कन्सेन्ट नमान्ने भयो त्यो कारणले गर्दा शिकार भएको कारणले बहस आएको हो कि भन्ने लाग्छ नत्र विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ किन भन्दाखेरि पढ्ने मान्छे पनि करिब करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जानिसक्ने अवस्थाहरूको विषय एनालाइसिस पनि गर्न सक्ने भयो त्यो कारणले गर्दाखेरि ठिकै जस्तो लाग्छ मलाई चाहिँ
3: समस्या बारे नै चर्चा गरौँ न गीता म्याम जस्तो बाल विवाह गर्दाखेरि चाहिँ के कस्ता खालका समस्याहरू आउँछन् जुन चाहिँ समाधान गर्न अहिले चाहिँ एउटा जटिल यो जुन समस्या चाहिँ हामी माझमा छ यतिखेर
2: बाल विवाह चाहिँ हुनुहुँदैन 20 वर्षै हुनुपर्छ भन्ने कुरा पनि आयो हैन हामीले त यसरी राम्रो छ तर त्यो भन्दा पछाडीको उमेर 20 वर्ष भन्दा तलको उमेरमा बाल विवाह भएको देखिरहेको छ पहिलो समस्या चाहिँ बालिकाहरुको बालक र बालिकाकैमा पनि हेर्दा हुन त बालकको केटाको पनि विवाह बाल विवाह भइरहेको छ तर यसमा बालिकाको बढी संख्या देखिन्छ कारण के छ भने एउटा चाहिँ छोरी हाम्रो समाजमा केटी भन्दा केटाको उमेर बढी हुनै पर्छ भन्ने एउटा मान्यता धार्मिक मान्यता सामाजिक मान्यता सांस्कृतिक मान्यता छ किनकि त्यो लैङ्गिक विभेदबाट आएको छ नि त महिला अलिक कमजोरै हुनुपर्छ अनि अलिक व्यवहार पनि हेर्छन् भनेको पनि मान्छन् भन्ने हिसाबले त्यो कारणले पनि बाल विवाहमा पनि बालिकाको विवाह बढी भइरहेको छ हाम्रो समाजमा त्यो एउटा समस्या भयो होइन त्यो चाहिँ अलिकति त्यसलाई पनि हेर्न पर्ने हुन्छ कसको चाहिँ बढी भएको छ भनेर एउटा त्यो भयो अर्को चाहिँ शिक्षामा उनीहरूलाई धेरै त्यसबाट ड्रप आउट हुनुपर्ने शिक्षाबाट वञ्चित हुनुपर्ने पढाइ नै रोकिने हुन्छ होइन बाल विवाह भएपछि पढ्नै जान सक्दैनन् त्यसले गर्दाखेरि त उच्च शिक्षा नै हासिल गर्न पाउँदैनन् अनि करियरमा पनि त्यसले असर गर्ने हुन्छ होइन बाल विवाहको कारणले गर्दाखेरि यो चाहिँ बालकको पनि हुन्छ बालिकाको पनि हुन्छ र बढी बालिकाको विवाह भएको हुनाले चाहिँ बालिकालाई बढी असर परिरहेको छ मैले त्यसरी परिभाषित गरे अनि अर्को चाहिँ स्वास्थ्यमा अधिकार बढी हुन्छ स्वास्थ्य अधिकारको पनि एकदम समस्याहरू देखिरहेछ जस्तो प्रजनन स्वास्थ्यको कुरा आयो अब यौन शिक्षाको कुरा आयो त्यो एउटा बालिकालाई त केही पनि थाहा हुँदैन त्यसले गर्दाखेरि विभिन्न संक्रमित यौनिक सम्बन्धी रोगहरू लाग्ने त्यसपछि अहिले हाम्रो यो जन्मदरको मृत्युदर हेर्ने हो भने पनि मृत्युदर संख्या धेरै छ पोषणका कुराहरू छन् होइन स्वास्थ्यको उनीहरूको आन झर्ने समस्या पछि गर यस्तो देखिन्छ नि गाउँघरमा त कुरुङमा 2 वर्ष बसेर आएको धेरै मान्छेहरू आङ झर्ने समस्या महिलाहरू पीड़ित छन् उनीहरूको निर्णय गर्ने अधिकार पनि हुँदैन नि होइन उनीहरू सबै कुरामा आर्थिक रूपमा सामाजिक रूपमा अरूप्रति डिपेन्डेन्ट हुन्छन् नि अनि निर्णय नभएपछि उनीहरू सेकेन्ड दोस्रो दर्जाको नारी जस्तो भएर बस्नुपर्ने छ नि त खास गरेर अहिले धेरै समस्या अहिले पनि मैले भनेको थिएँ बाल विवाह मधेस प्रदेशमा बढी छ होइन अब त्यहाँको जनजीवन त्यहाँको अवस्था हेर्दाखेरि पनि महिलाहरू अगाडि देखिँदैनन् होइन त्यो पनि एउटा पछिसम्म लाग्छ त्यस्तै गरेर अर्को चाहिँ हिंसा बढी छ घरेलु हिंसा बाल विवाहमा होइन धेरै देखिन्छ किनभने हिंसाबाट पनि उनीहरू चाहिँ एकदमै गुज्रिराख्नु पर्यो जोखिममा छन् मृत्युसम्म हुने अनि बाल विवाह भएर घरेलु हिंसा भएर समस्या भएर आत्महत्याको दर बढी छ फेरि हाम्रो नेपालमा पनि आत्महत्या पनि यसमा जोडिन्छ धेरै छ र सबैभन्दा राम्रो न्यूनीकरण भनेको मेरो विचारमा चाहिँ यसलाई चाहिँ उमेर पनि राख्नुपर्ने हुन्छ त्यो उमेर भएपछि त्यसले रोक्छ नि त यति वर्षमा गर्न हुँदैन रोक्छ नि त त्यो राख्नुपर्ने हुन्छ अब यो उमेरको सम्बन्धमा पनि अब जस्तो हाम्रो कानूनले चाहिँ के भन्छ भने अहिले साँच्चै भनियो भने 18 वर्षसम्मको बालिकालाई चाहिँ यौन सम्पर्क गर्नको लागि अलाउ गर्दैन दिँदैन कानूनले दिँदैन यदि कसैले गर्छ भनेदेखि त्यो चाहिँ के हुन्छ भन्दा त्यो बलात्कारमा जान्छ होइन यौनिक अपराधमा जान्छ त्यस्तो खालको कानून छ तर यहाँ के भइरहेछ भने 16 वर्षको बालिकालाई 20 वर्षभन्दा माथिको पुरुषहरूले पनि बलात्कार गरिरहेको अवस्थाहरू छन् त होइन त्यस्तै पछि अनि फेरि समाजले उसलाई त श्रीमान भनेर बुझाइरहेको अवस्थाहरू पनि छ क्या त्यस्तो खालको पनि हामीले घटना देखेका छौँ अनुगमन गर्दाखेरि भनेपछि यस्तो खालको समस्याहरू धेरै छ
3: हजुर मैले अलि सरलाई यसमा अलिकति जोडे जस्तो म्यामले पनि भन्नुभयो कि विशेष गरेर यो जुन घटनाहरू चाहिँ 20 वर्षभन्दा कमको विवाह गर्ने बित्तिकै चाहिँ त्यस्ता घटना मुद्दाहरू चाहिँ कतिको आउने गरेका छन् यो चाहिँ अलिकति समस्याकै रूपमा छन् त अहिले
1: म्यामले भनेको कुरामा मेरो समर्थन छ त्यो वास्तविक समस्याहरू हुन् ती समस्याहरूको अलावा अर्को चाहिँ बाल विवाहले निम्त्याउने ठूलो समस्या भनेको के हो भने पारिवारिक विखण्डन आउँछ हामीले बाल बालिकामै बिहा गरिदिन्छौँ बच्चा जन्मिन्छ बच्चा जन्मिएपछि जब उनी त्यो अवस्था हामी देशमा राम्रोसँग रोजगारीको अवस्था पनि छैन सँगै बस्न सक्ने अवस्था पनि छैन रोजगारीको सिलसिलामा विभिन्न देशमा उहाँ रोजगारी गर्न जाँदाखेरि यतापट्टि जो बिस्तारै त्यो बाल बालिका बिहा गरेपछि अति नै बिस्तारै जवान हुन्छन् बच्चा साइडमा हुन्छ अथवा बच्चा नहुन्छ भने अब त्यो हिसाब जवान हुन्छ भइसक्यो त्यो माथि चाहिँ अन्य समाजका तत्त्वहरू विभिन्न तवरबाट उनलाई एट्याक हुन थाल्छ त्यो एट्याकको डिफेन्स गर्न नसक्ने अवस्थामा तिनी पुग्छन् कतिपय अवस्थामा शारीरिक अवस्थाले गर्दाखेरि पनि त्यो हुन्छ कतिपय अवस्थामा चाहिँ अब उनको श्रीमानसँग समीप्यता नभएको कारणले पनि त्यो हुनसक्छ धेरै डिभोर्सका केसहरू र धेरै चाहिँ फेरि अन्य बहुविवाहका केसहरू क्राइम पनि बढ्ने भयो त्यो क्राइम बढ्छ एकातिर अर्कोतिर चाहिँ बच्चा बाल विवाह हुने बित्तिकै बच्चा पनि उमेर नपुगी जन्मिन्छ अथवा बच्चा पाउने उमेर नभइकन उनी आमा भन्छन् त्यो कारणले गर्दाखेरि पनि बच्चा पनि स्वास्थ्य नजन्मिनुहुन्छ. त्यो माथि पर्यो घर घर भित्रका धेरै केसहरू हामी हेरेका छौँ. घर बाहिर जो देखिया छ त्यस्तो घरभित्र त्योभन्दा फरक किसिमको वातावरण चाहिँ महिलाहरूले झेल्न परेको अवस्था छ. हामी अहिले आएका केसहरू हेर्दाखेरि पनि आफ्नै घरभित्रका पुरुषहरूबाट महिला सुरक्षित नभएको अवस्थाहरू, त्यहाँ नाता सम्बन्ध भन्दा पनि त्यहाँ चाहिँ अर्कै चिजहरू चाहिँ अगाडि आइदिएर चाहिँ त्यस्तो किसिमका दुर्घटनाहरू भएका छन्. त्यो भएर बाल विवाह

0: जनतीलाई बीचबाट फिर्ता पनि गरिदिएका छौँ, कतिलाई ल्याएर कारवाहीको दायरामा ल्याएको छौँ, त्यो माग्ने र मगाउने त्यो भिडाउने जम्मा गर्नलाई कारवाहीको दायरामा लिएर आएको अवस्था थियो। त्यो स्थिति अहिले छैन छैन, तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी अवेरनेस कार्यक्रमहरू दिनुपर्छ। हामी कानुनी व्यवस्था यो छ, तपाईँहरूको धर्म भन्न अब कतिपय धर्म सारिया ल भन्छ विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरेका छ, हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन्, तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ, के अरे मतलब कानुनलाई छोडेका छैनौँ भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति अवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ, कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ, त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन र सोसाइटी द्वन्द हुने गरी कानुन बनिरहेको छ नि हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ अवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बद्लिदो नेपालमा छौं। कार्यक्रम बद्लिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा। यो विषयमा कुराकानी गर्नको लागि, छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल। म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु। अहिले चाहिँ जस्तो कानूनले के भन्छ, जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानूनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ?
0: बाल विवाह सम्बन्धमा बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ, पाइँदैन, गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गराएको छ कानूनले।
1: होइन,
0: 20 वर्ष मुनि यस्तो छ, त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गर्यौँ, नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ। अब यहाँ के थियो, नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो, त्यसो विवाह एज चाहिँ किन बिच राख्न पर्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ। एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्थेन नि, विवाहको लागि किन हुँदैन? कानूनले 18 वर्ष पुगेकोले चाहिँ दुईटाको मन्जुरीले शारीरिक सम्पर्क राख्न पाइने भनेर चाहिँ व्यवस्था गरिदिने, विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल भएन भन्ने खालको चाहिँ यो अहिले अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनल्ली र इन्टरनेसनल्ली धेरै सन्धि सम्झौताहरू हस्ताक्षर गरेका छौँ। हाम्रो कानूनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौता भन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन। अब हाम्रो मूल कानूनलाई पनि हेर्नुपर्छ, संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ। अब यो विवाहको रूपमा जुन बहस गरिरहेको छ, यो बहस भइरहेको छ, यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिसभामा बहस होला, छलफल होला, केही कुराहरू आउलान्, केही कानूनहरू बन्लान्, होइन त्यो जे भन्छ त्यसबाट हामी कार्यान्वयन गर्ने पाटोमा हाम्रो छँदैछ। तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेर पछि नै बिहा गरिदिन पायो भने त्यो फुकुले नै छ नि। 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल विवाह गर्यो भने त्यो उसको त्यति धेरै कडा कानुन पनि देख्दिनँ म, कि अब त्यसलाई कि अब अलि टाइटली जानु पर्यो। अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खासमा भन्यो भने, त्यो हेर्दाखेरि 18 र 20 को मान्छेको डिफरेन्स पनि खासै देखिँदैन, उस्तै लाग्छ हामीलाई हेर्दा पनि, त्यो स्थिति यो छ। तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ जस्तो लाग्छ। यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ, त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गरौँला।
1: हजुर, मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडे, जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बीचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग, अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ?
2: हजुर, सरले भन्नुभए अनुसार अब हाम्रो कानूनले बालबालिका सम्बन्धी ऐन 2075 चाहिँ 18 वर्ष मुनिका चाहिँ बालबालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिक हो भन्ने कुरो देखिन्छ। हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ, तिनीहरूलाई नागरिक मानिन्छ। अनि यो भनेको हाम्रो एउटा यो परिचयको लागि हो, होइन, आइडेन्टिटीको लागि हो। अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने, यो कानूनहरूले त भन्यो, संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 मा बालबालिकाको हक छ, त्यसले भन्छ बाल विवाह कसैलाई बन्धक अनि बालबालिकालाई ओसार पसार तीनवटा कुरा गर्न पाइँदैन है भन्छ। अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मुलुकी अपराध संहिता 2074 चाहिँ के भन्छ भने यही संविधानकै कुरालाई लिएर संविधान 2072 आयो। यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो, 20 वर्ष भन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यो मैले यहाँ के जोड्न चाहेँ भने यी कुराहरू सबै राखेर बाल विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले अहिले सरले भने अनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो

0: स्वास्थ्यको अधिकार होइन, मानसिक अधिकार, आर्थिक अधिकार, क्यारियर, सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यत्रो यस्तो विषय हो, यसले एउटा मात्रै मानव अधिकार, रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार, रोजगारको अधिकार, आर्थिक अधिकार, सामाजिक अधिकार, राजनीतिक अधिकार, सबै अधिकारको चाहिँ यो एउटा घैँटो हो, होइन, एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ जस्तो मलाई लाग्दैन। त्यस्तै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ त ऊ त 16 वर्ष विवाह गर्नलाई चाहिँ उचित भयो नि, उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन, किनभने त्यो विषय र यो विषय फरक कुरा हो भनेर मैले यसरी चाहिँ यहाँलाई प्रश्न पार्न खोजेँ। यसलाई हामीले एउटै बातचितमा राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय, व्यक्तिसँग जोडिएको विषय, प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो, रोजगारसँग, आर्थिकसँग र देशको समृद्धिसँग, किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
1: अब हामी बाल विवाह सँगसँगै मानव बेचबिखनलाई पनि अलिकति जोडौँ, यो दुईटा बीचको सम्बन्ध के छ? मैले अहिले गौतम सरलाई नै सोधे।
2: अब यो दुईटा बीचको अन्तर सम्बन्धको विषय हेर्दाखेरि बाल विवाह र मानव बेचबिखन दुईटैका पीड़ितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुईटैका पीड़ितहरू महिला र बाल बालिकाहरू पनि धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव बेचबिखनमा पनि विशेष गरी महिला शिक्षा कम भएका, त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका, अथवा यी बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका, त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर विदेश जागिरखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानव बेचबिखनको शिकार बन्छन् धेरै जसो। त्यो कारणले दुईटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि, जस्तो आर्थिक अवस्थाको कुरामा, पारिवारिक बेमेलको कुराहरूमा, त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर तस्करहरूले चाहिँ बेचबिखन गर्ने, अपराधीहरूले बेचबिखन गर्ने कुराहरू मानव बेचबिखनभित्र पर्छन्। त्यो भएर यसको टार्गेट ग्रुप चाहिँ तिनै बाल विवाहबाट आएका ग्रुपहरू नै यसको यो मानव बेचबिखनका सञ्जालमा चाहिँ छिर्ने र फस्ने सम्भावना धेरै हुने देखिन्छ। अब मानव बेचबिखन चाहिँ अब अलि भेग विषय छ, यसलाई चाहिँ अब अहिले अहिले आएर चाहिँ गर्दाखेरि हजुरको चाहिँ मान्छे किन्ने र बेच्ने डाइरेक्ट खरिद बिक्री हुन्छ नि, हजुरको पैसा लिएर खरिद बिक्री गर्ने कुराहरू पनि मानव बेचबिखन परि, शरीरका अङ्गहरू झिक्ने, भित्री बाहिरी अङ्गहरू, जुन अङ्गहरू ट्रान्सप्लान्ट गर्न सकिन्छ त्यस्तो अङ्गहरू झिक्ने कुराहरू मानव बेचबिखन भित्र परे, वेश्यावृत्तिमा लगाउने भनी जो भन्छौँ हामी, जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने र शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानव बेचबिखनभित्र परे, जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने, स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्ने भनेर कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने, ग्राहक भएर जानेलाई व्यवसाय गमन पनि मानव बेचबिखनभित्र समेटिया छ। अब अहिले आएर हामीले मानव बेचबिखनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए मानव तस्करी, मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कार्यवाही गर्ने व्यवस्था छ। अब अहिले नयाँ ट्रेन्ड पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू, यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरे हो। पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो, बजारै हुन्थ्यो, बजारमा गएर यो बलियो छ यसलाई यति पैसा, यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे, त्यो परम्पराहरू थियो। हाम्रै पनि यो छ नि बाँधा राख्ने, पहिला थियो नि नेपालमा पनि हलियो हली हली राख्ने, बाँधा राख्ने, काम गर्ने घरमा चाहिँ बालिकाहरू राख्ने गर्थ्यो, त्यो पनि मानव जीवनको एउटा पार्ट हो त्यो त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै गएको छ। तर अर्को के ट्रेन्ड बढ्याएको छ भन्दाखेरि त्यो राख्ने त घट्यो, राख्ने र चाहिँ नियुक्ति गर्ने, अब बाधा राख्ने हली राख्ने त घट्यो, बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त्यो महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढिरहेको छ, जस्तो
0: तरिका
2: फरक हिसाबमा, जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा चाहिँ खाजा घरमा राख्यो, खाजा घरमा राखिसकेपछि खाजा घर बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ, तिमीलाई साहु उसँग बस, सँगै बस, अँगाला हालेर बस्थ्यो अथवा चाहिँ के गरेर बस, तिमीलाई अलिकति पैसा पनि टिप्स पनि आइहाल्छ यता पनि आइहाल्छ भन्ने पनि हुँदा हुँदै पछि गएर छुट्टी व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यौन धन्दाका लागि अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साउले खाने जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500-1500 रुपियाँ बाँडेर खाने यो हिसाबको ट्रेन्ड चाहिँ जुन देखियो यो चाहिँ न्यू ट्रेन्ड हो यो यस्तो भइरहेछ अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको ऊभित्र अन्य धन्दा सञ्चालन गर्ने जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेका छ यो यो केसहरू पनि अहिले धेरै देखिरहेका छ त्यो भएर मानव बेचबिखनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र विभिन्न कभरभित्र चाहिँ अहिले पनि भइराखेका छ लुकेर बसेका छ बाहिर आँखाले देखेन भने त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ अहिले हामी यहाँ पनि जिल्ला परिषद कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव बेचबिखनको एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ हिमाचलतिर एकजना बस्ने एकजना नानीलाई त्यही माया जालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यु गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर आएर मानव बेचबिखन मुद्दा चलाएको छ अहिले रनिङ छ 7-8 बाटोमा चलिरहेको छ मुद्दा छ एउटा त्यो प्रेम होइन बेचबिखन हो त्यो कसै प्रेमको मानव बेचबिखन गर्नको लागि त त्यसको केही त्यसलाई लोभ र लाभ त दिनु पर्यो नि त बिहा गर्ने बहानामा कोहीले रोजगारीको बहानामा कोहीले जागिर दिने बहानामा कोहीले चाहिँ प्रेम गरेको बहानामा लिएर गएर चाहिँ यसलाई चाहिँ बो कुनै एरिया बोर्डरहरू कटाएर चाहिँ लगेर चाहिँ त्यहाँनिर गएर त्यस्तै बन्धक बनाएर काममा लगाउने त्यस दास दासीहरू बनाउने लगेर कुनै ब्रोसेलतिर लिएर गएर बेचिदिने सप्लाई गरिदिने अनि इत्यादि उद्देश्यले जुन लिएर गइरहेको छ नि यसलाई मानव बेचबिखन भनिन्छ अरूको त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेछ अर्को एउटा यही सानेपाको एउटा स्पाभित्र चाहिँ 17 वर्षको केटीलाई जुन अन्डरएजको हामीलाई पहिला पनि भनेका छौँ त्यस्तो केटीहरू राखेर चाहिँ यौन जन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्चालकलाई समातेर मुद्दा चलिरहेको छ अहिले यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव बेचबिखन केसहरू भइरहेको छ
1: दोस्रोलाई चाहिँ मैले छोडे पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ अनि कहिले कहिले चाहिँ साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौं कि भन्ने त्यस्तो कतिको हुन सक्छ
2: त्यसमा अब प्रेम कहाँबाट सुरु भयो भन्ने कुराहरू नै आउँछ हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो त्यो गर्दाखेरि अर्धनग्न कपडाहरू कपडा नलाएको अवस्था अरू के अवस्थाहरूमा त्यही फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई बार्गेनिङ गर्न थाल्यो केटी एकदम धेरै गाह्रो सोसियल मिडिया हालिदिन्छु के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म तँसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु त अब त्यसले त्यस्तो गर्दैन म छु भएर ऊ अर्को चाहिँ फेरि स्क्रिनमा आएको देखिन्छ भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्क ले चाहिँ सञ्जालै सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा भइ नै हाल्छ हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लग्या छ त्यसको कतिको थ्रेड दिएर लग्या छ भन्ने कुरा सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएको छौँ जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने हजुरले भनेको जस्तो केसहरू आउन सक्छन् नत्र भने यसरी देशको सीमा नै नगाएर लिएर जाने हिसाबले र फेरि लाँदाखेरि कसरी लगिएछ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिएछ ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाइदिएर लिएर गएको देखिन्छ त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य यसको चाहिँ तरिका यो हेर्दाखेरि मानव बेचबिखनको
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला। एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
5: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयास बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि दुवैजनालाई स्वागत गर्न चाहन्छु कार्यक्रममा। गीता म्यामबाट नै अर्को प्रश्न मैले जोडे यही सन्दर्भमा, जस्तो यो बाल विवाहको सन्दर्भ जुन छ नि, बाल विवाह र मानव बेचबिखनलाई चाहिँ मानव अधिकारको दृष्टिकोणले चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
3: यो बाल विवाह र मानव बेचबिखन यो विषय भनेको चाहिँ एकदमै अहिले चलेको ट्रेन्डिङ सङ भन्छ नि, त्यस्तै खालको रूपमा आइरहेछ। अब यो चाहिँ एउटा जाल हो, होइन? विवाहबाट मान्छेलाई बेचबिखन गर्न सबैभन्दा सजिलो हुन्छ, किनभनेदेखि विवाह गर्ने अथवा प्रेममा फसाइसकेपछि एउटा पक्षले अर्को पक्षलाई आफ्नो सबै कुरा सरेन्डर गरिदिन्छ, अनि उसले जहाँ जहाँ भन्छ जे जे गर्छ ऊ जान तयार हुन्छ सुरुमा, किनभने त्यहाँ विश्वास हुन्छ नि, होइन? यो मानव बेचबिखनमा त विश्वास नभई यो काम गर्न सकिँदैन, उसले विश्वास जित्ने काम गर्छ क्या। जो बालिकाहरूलाई बेच्नु छ भने उसले प्रेममा फसाउने अथवा कुनै रोजगारीको कामहरू दिन्छु भन्ने, किनभने हामीसँग त बेरोजगारको समस्या धेरै छ। अनि यस्तो गरेपछि जसरी हुन्छ उनीहरूलाई चाहिँ यहाँबाट बाहिर लाने अथवा यौन कार्यमा लगाउने, यस्तो छ। र यसमा पनि विशेष गरेर विवाह गरेर लान धेरै सजिलो, कसैले पनि नरोक्ने, त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो एक अर्काको बीचमा चाहिँ एकदमै यो सम्बन्धित विषय हो अहिलेको उस अवस्थामा चाहिँ आएको छ।
2: अच्छा, मैले गौतम सरलाई सोध्न चाहे, जस्तो यो मानव बेचबिखनको जुन पछिल्लो समयमा चाहिँ बाहिर प्रमुख गन्तव्य देश र क्षेत्रहरू भन्नुपर्दा चाहिँ कुन कुन क्षेत्रहरू अहिले चाहिँ मानव बेचबिखनका क्षेत्रका रूपमा चाहिँ अहिले चर्चित छन् त?
4: यो हजुरले भनेको मैले आशय बुझेँ हजुरको, यो मानव बेचबिखनमा वैदेशिक रोजगार भनेर लिएर गएर बेचबिखन पर्ने जुन ट्रेन छ, यो नयाँ ट्रेन हो। यो विशेष गरी फ्री भिसा फ्री टिकटका नाममा, हाम्रो गाउँघरतिर बस्ने चेलीबेटीहरू, अहिले त्यो टार्गेट ग्रुप पनि त्यही बाल विवाह कारणले चाहिँ पीड़ित भएका महिलाहरू, डिभोर्सी महिलाहरू पनि धेरै छन् त्यसमा वास्तवमा भन्ने भने, त्यस्तो महिलाहरूलाई तपाईँहरू यति किन बस्नुहुन्छ, तपाईँ कुवेत जानुभयो भने, होइन, कुवेत जानुभयो भने, मलेसिया जानुभयो भने, र खाडी मुलुक कुनै मुलुकमा जानुभयो भने तपाईँलाई एकदमै धेरै चाहिँ पैसा पनि आउँछ, तपाईँलाई पैसा पनि खर्च हुँदैन, तपाईँ फ्री भिसा फ्री टिकट हामी तपाईँलाई त्यहाँ पुर्याउँछौँ भनेर केही तस्करहरू दलालहरू बिचौलियाहरू त्यसमा संलग्न रहेका छन्। र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन, उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर, होटलमा अथवा कुनै घरमा राखेर, सेल्टरमा राखेर, तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर, भिजा लगाइदिएर, हातमा डलर थमाइदिएर, टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ के अरे ऊ भिजामा के अरे हजुरको पर्यटक भिजामा, टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइने, पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ। जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को, काठमाडौँबाट चाहिँ एयरपोर्टसम्म पुर्याउने को, र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइने को, र दुबईको एयरपोर्ट रिसिभ गर्ने को, र त्यहाँबाट सप्लाई गर्ने को, यिनीहरूको चेन हुन्छ। यो चेनभित्र चाहिँ यिनीहरूले चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने, एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली भनौँ न, 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिया हुन्छन्। त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने, काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि त्यहाँ त्यति हजुरको करिब करिब 2.5-3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदैछ, त्यो मान्छेको हातमा यो मान्छे पुर्याइन्जेलसम्म। जस्तो यहाँ काठमाडौँ ल्याएर खुवाउने पिलाउने टिकट काट्ने, हातमा $500 दिएर पठाउनु पर्छ, त्यो पैसा पनि उहाँ तानिदिन्छ। त्यो लिएर गर्दै गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि, दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ, रिसिभ गरेर एक ठाउँ लिएर जान्छ, लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ मेन पावर, कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ, कसलाई किचनमा काम गर्ने मान्छे चाहियो, त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो यो पठाइदियो यति पैसा भएर ट्याक्का चाहिँ डिलिङ गरिसकेपछि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन्, केहीले पैसा पनि पठाइ पनि राखेका हुन्छन्। तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ, तर त्यहाँनिर के काम लगिरहेछन् त हाम्रो महिलाहरू कति पीड़ा भोगिरहेछन् त भन्ने कुराहरू हामी त पछि सचेतकार भोगेका छौँ। हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ, उहाँहरूको चाहिँ पीड़ित बनाएर हामीले मुद्दा दर्ता गरेका छौँ, कतिपय मान्छेहरू लिएर थुनेका छौँ पनि। त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने, सम्पर्क गर्न नदिने, त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने एउटा विदारक कथा पनि सुनेका थियौँ। हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले, त्यस्तो हिसाबको चाहिँ अबहरू पनि हुने काहीँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने, 24 घण्टा काम गर्ने, खाना तल्लो स्तरको खानाहरू दिने, मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेछ। यसरी फ्री भिसा फेरि टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेनिङ देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेको छ। यो हिसाबले मानव बेचेको पनि चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ। यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव बेचेको नयाँ स्वरूपहरू हुन्।
5: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
3: बिहा गर्न नानी त एउटा छँदैछ, अहिले सरले भने जस्तो त्यो चाहिँ बाल विवाह हुने यो पनि जोडिन्छ कि, फेरि बाल विवाह हुने, बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिने यस्तो कारणले गर्दाखेरि, अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग त शिक्षा पनि हुँदैन, रोजगार पनि हुँदैन, अर्थ पनि हुँदैन, छोराछोरीको माया हुन्छ नि, फेरि पालन पोषण गर्नु पर्यो, जिम्मेवारी हुन्छ, अनि महिला चाहिँ महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ, होइन गल्फ कन्ट्रीमा गएको जस्तो डाटाहरू देखिन्छ। अनि त्यसमा जाँदाखेरि फेरि पीड़ित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने, सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँगबाट पीड़ित हुने जी, यो एकदमै यो समस्याहरू छ, उसले उद्धार गरिएका घटनाहरू पनि छन्। र यसमा चाहिँ म अझ के भन्छु भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ। यसमा पनि अझ सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त, कति महिला छन्, कति पुरुष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ होइन। मैले त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई रिपोर्ट उपलब्ध गराउँला छ। त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव अधिकार मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ, त्यो जान्छ अनि पीड़ित हुन्छन्।
5: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले पछिल्लो समयमा चाहिँ?
3: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन, यो चाहिँ एउटा चेन सांगठनिक अपराध हो। यहाँबाट अहिले गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर जान्छन् होइन, त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पर्यो यसलाई होइन, कति सक्छ हामी गाउँ घरमा पुग्न सक्नु पर्यो। अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा। अर्को चाहिँ हामीले यसमा कानूनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले, किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउनु पर्यो, प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ। होइन भनेदेखि फेरि त्यो तीमाथि त इन्टरनेसनल जालोको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, दण्डहीनता मौलाउँछ, दण्डहीनता मौलाउन दिनु भएन, प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पर्यो, अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौँ, अपराधीहरूलाई चाहिँ कानुन बमोजिम सजाय दिन सकिन्छ। र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोर्डिनेसन गर्नुपर्ने हुन्छ. कुन कुन देशमा जान्छन् त होइन, त्यो त हाम्रो रिपोर्टले पनि भन्छ. त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गर्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ.
5: गौतम सरलाई नै जोड्न चाहे, जस्तो पीड़ितहरू आउँछन् अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बिखनको प्रसंगमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
4: यस्तो छ, अब वास्तवमा मानव बेचबिखनका केसहरू प्रहरी अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसल केस हो यो होइन, यसको लागि छुट्टै कानूनी व्यवस्था पनि छ. अब प्रहरी अनुसन्धान गर्ने केसभित्र पर्छ यो केस चाहिँ. हामी कहाँ डाइरेक्ट चाहिँ पीड़ितहरू आएर पीड़ितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले इमेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ. पहिला त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ. अभियुक्त गर्ने कुरा गर्नुपर्छ. सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट सुरु हुन्छ. हामीलाई पीड़ित आइसकेपछि पीड़ितलाई हामी पीड़ितकोले भनेका कुराहरूलाई पाका सूचनाहरूलाई हामी लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ. जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ उहाँसँग भएसम्मका. अथवा प्रमाण प्रहरीले आफै जुटाउँछ, टेक्निकल कुराहरू पनि छन्, कतिपय सिडिआरका कुराहरू होलान् अथवा सिसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान्, त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ. खोजिसकेपछि अब हामी चाहिँ पीड़ितलाई पीड़ितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ, पक्राउ गर्छौँ, ल्याउँछौँ, अभियुक्तको बयान गराउँछौँ, अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ, छानबिन गर्छौँ, उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था, कानूनले गरेको क्षतिपूर्तिको व्यवस्था जुन पीड़ितबाट भराउने, पीड़ितबाट भराउन नसकेको राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले होइन. त्यो सबै व्यवस्थाहरू छ. अब समस्या कहाँनिर छ भन्दाखेरि, अब यहाँ पीड़ितहरूलाई वास्तवमा दुईचोटि तीनचोटि चाहिँ बेचिन्छ क्या. पहिलोचोटि चाहिँ पीड़ितलाई दलाल तस्करद्वारा बेचिन्छ, दोस्रो चोटि पीड़ितलाई चाहिँ आफन्तहरूले बेच्छन्. यो नराम्रो सुनिन्छ भन्दाखेरि, आफन्तले बेच्छन् भनेको कुरा के छ भन्दाखेरि, कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर उसको प्रलोभन परेर उसका चाहिँ छलथाममा लागेर कतै पनि कतै उसँग चाहिँ केही मालाफाइली इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने, खै प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी कहाँ गरेको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि, त्यो खालको चाहिँ अलिकति होस्टार हुने प्रविधिले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले चाहिँ निर्णय आउने पनि गरेका छ. त्यो भएर हामीले पीड़ितलाई चाहिँ सेक्युरिटीको कुराहरू, पीड़ितलाई होस्टाइल नहुने वातावरणका कुराहरू, त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने, उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ.
5: मैले गीता म्यामलाई जोड्न चाहे, यहाँ आयोगको समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त?
3: यस सम्बन्धमा हाम्रो राष्ट्रिय मानव अधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पर्यो भनेर पनि हुन्छन्, उतैबाट सम्पर्क हुनेहरूले उद्धार गर्नु पर्यो भनेर आउँछन्, त्यसको लागि हामीले त्यो को सम्बन्धित निकायहरूसँग कोर्डिनेसन गर्छौँ, पत्रचार पनि गर्छौँ. किनभने हाम्रो राष्ट्र मानव अधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ, यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले त्यो केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ. त्यसरी पनि हामी गर्छौँ, जस्तो कोरिया पनि भयो होइन, मलेसिया भयो. उहाँहरू आएपछि त पहिलाचोटि त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि, उहाँहरू विचित्त भएर आउनुहुन्छ, मानसिक रूपमा पनि विचित्त, शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ. अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन, अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ, उहाँहरू त एकदम पूरा खाली यात आउनुहुन्छ. र यस्तो अवस्थामा हामीले संघ संस्थाहरूसँग कोर्डिनेसन पनि गरिदिन्छौँ, उहाँलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ. यसरी हामीले गर्छौँ. र हामी राष्ट्रिय मानव अधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैन, हामीले समन्वयको भूमिका निभाउँछौँ.
5: हामी समस्याको बारे त थुप्रै चर्चा गर्यौँ कार्यक्रममा होइन, अब अलिकति समाधानतर्फ लागौँ. समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर, मानव बीच बिखनमा परिसकेपछि जहाँबाट भए पनि विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस्, कहाँ कसरी उजुरी गर्ने त गौतम सरबाट नै?
4: विदेशमा चाहिँ मानव बीच बिखन परिसकेपछि विदेशबाट नै हामीलाई कतिपय मेलहरूबाट चाहिँ जानकारीहरू प्राप्त भइरहेको हुन्छ. म फलानु मान्छे यो देशमा अहिले चाहिँ छु, त्यसपछि मेरो अवस्था यस्तो छ, मेरो आफन्तहरू फलानु फलानु हुनुहुन्छ, उहाँहरू त्यहाँसम्म आइपुग्न सक्नु भएको छैन. सर्वरले हामीलाई उद्धार गरिदिनु पर्यो भनेर कतिपय मानव बेचबिखन ब्युरो, हाम्रो ब्युरो पनि छ यसको लागि छुट्टी स्पेसल ब्युरो, मानव बेचबिखन ब्युरोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा चाहिँ मेलबाट हामी सूचना प्राप्त गर्छौँ बाहिर रहेको हकमा. र कतिपयले चाहिँ म बाहिर छु भनेर उहाँको आफन्तहरूलाई प्रहरीको सम्पर्कमा पठाउनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर. उद्धार गरिदिनु पर्यो भनेर आएको केसहरूको हकमा चाहिँ हामीले परराष्ट्र मन्त्रालय भएका हाम्रा एजेन्सीजहरू छन्, परराष्ट्र मन्त्रालयमा हाम्रो राजदूतहरू हुनुहुन्छ सम्बन्धित देशहरूमा, सम्बन्धित देशहरूमा नै त्यहाँ पहल गर्छौँ हामी. हाम्रो आफ्नो च्यानल हुन्छ, हाम्रो च्यानल वाइज चाहिँ पहल हुन्छ. त्यसपछि कतिपय हाम्रो चाहिँ ऊबाट जस्तो खोज तलासमा पनि हामीले कर्नर नोटिसहरू हुन्छ, येलो कर्नर नोटिस भन्छौँ हामी. खोज तलासको लागि चाहिँ इन्टरपोलको येलो कर्नर नोटिस पनि हामीले जारी गरेका हुन्छौँ कतिपय ठाउँमा. र अर्को चाहिँ के गर्छौँ भन्दाखेरि लाने पीडित जो अभियुक्त हुन्छ अभियुक्तलाई सम्पर्कमा लिएर आएर पहिला चाहिँ त्यो मान्छेलाई यहाँ रेस्क्यु गरेर उद्धार गर्छ. जुन माध्यमबाट तपाईँले लिएर गएको थिएँ त्यही माध्यमबाट चाहिँ फिर्ता गर पहिला भनेर उहाँलाई झिकाउँछौँ. झिकाइसके बुझिसकेपछि अनि त्यसपछि कानुनी प्रक्रिया अगाडि बढ्छ. यो चाहिँ मैले उद्धारको कुराहरू गरेँ. अब अर्को मुद्दाका कुराहरू गर्दाखेरि अब इन्टरनली र एक्सटर्नली दुईटा हिसाबले मानव बेचबिखन भइरहेको छ, एउटा देशभित्रै हुने र एउटा विदेश पुर्याएर बेचबिखन गर्ने कुराहरू छन्. यी दुईटै कुराहरूमा हामीले कोसिस गरिरहेछौँ र सफलता पनि प्राप्त भइरहेको छ. र यो विशेष गरी अब चाइनामा त अझै श्रीमती बनाएर लिएर गएर बेचबिखन गरेका केसहरू पनि छन्. अब नेपालमा बिहा गर्न आउने, घुम्न भनेर आउने, यहाँ केही काम गर्ने, काम गरिसकेपछि नेपाली केटीहरूलाई मायाजालमा फसाउने, फसाइसकेपछि त्यसलाई बिहा गरेर लिएर जाने, बिहा गरेर लिएर गएर त्यहाँ लिएर गएर एक्सप्लोइटेसन गर्ने ऊ पनि भइरहेको छ. यो चाइनामा धेरै छ यो चाहिँ, किनभने चाइनामा केटीभन्दा केटाको जनसङ्ख्या धेरै छ, त्यहाँ बिहा गर्नमा धेरै नै खर्च हुने, धेरै महँगो भएको कारणले ऊ श्रीमती खोज्दै नेपाल आइपुगेको छन्.
5: विशेष गरेर यसरी मानव बेचबिखन र बाल विवाह यो न्यूनीकरण गर्नको लागि चाहिँ विशेष गरेर सरकारी जुन प्रयासहरू छ नि त्यो कतिको पर्याप्त छन्?
3: अब सरकारले पनि यसमा प्रयास गरिरहेको छ, नगरेको त भन्न मिल्दैन, किनभने अब कानूनहरू पनि हामीसँग प्रशस्तै छन् अहिले मैले भनिसकेँ. त्यस्तै गरेर बाल यो जुन छ अहिले अर्को एउटा यो यस सम्बन्धमा सरकारले चाहिँ बाल विवाह अन्त्यका लागि भनेर राष्ट्रिय रणनीति 2072 पनि बनाएर लागू गरिरहेको छ, यसलाई अगाडि बढाइरहेको छ. केही न्यूनीकरण त भएको छ, नभएको त भन्न मिल्दैन, तर पनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन. यसको कारण भनेको अहिले पनि आइसक्यो गरिबी, अशिक्षा, बेरोजगारी, होइन सामाजिक दबाव, त्यस्तै गरेर दाइजो प्रथाहरू विविध कारणले गर्दाखेरि पनि यो बाल विवाह र यो मानव अधिकार मानव बेचबिखन घटनाहरू घटिरहेको अवस्थाहरू छ विविध कारणले गर्दाखेरि. त्यही भएर अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अब यो यतिले मात्रै पुगेन, अब यसको लागि सरकारले अझ अर्को हालको पहल कर्मी यति स्टेप अगाडि बढ्नुपर्ने हुन्छ. जस्तो अब बाल विवाह र यो नाबालिग बीचहरूको जुन अलिक खानपानले गर्दाखेरि नाबालिगहरू पनि अलिकति अलिक धेरै उमेरको देखिन्छन् नि. अब विवाह बाल विवाह र यौन सम्पर्क सम्बन्ध भनेको त्यसलाई पनि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ, त्यसलाई कसरी गर्ने के गर्ने भन्ने कुराहरू त्यसलाई वर्कआउट गर्नुपर्ने हुन्छ. त्यस्तै गरेर बाल विवाहलाई रोकथाम एकदमै जरुरी छ, होइन. अनि त्यस्तै गरेर यो बेचबिखन चेलीबेटी बेचबिखन मानव बेचबिखन छ त्यसको लागि पनि अवेरनेस एकदमै जरुरी छ, उजुरी संयन्त्रहरूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ. अनि अर्को कुरो चाहिँ बाल विवाहको सम्बन्धमा अझ मलाई भन्न मन लाग्छ, किनभने मानव बेचबिखनसँग पनि जोडेको हुनाले यो एउटा समुदायमा गएर मात्रै गरेको हुँदैन, यो समुदाय पछि फरक फरक छ नि त, होइन. यसको यो सांस्कृतिक रूपसँग जोडिएको हुनाले समुदाय, परिवार, धार्मिक संघ संस्थाहरू, होइन, यिनीहरू जात जाति यी सम्पूर्ण कुराहरूमा चाहिँ गएर अनि यसलाई चाहिँ एउटा पोलिसी बनाएर अगाडि बढाउनु पर्ने हुन्छ. यसै सम्बन्धमा यहाँलाई के जानकारी दिउँ भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले यो विषयलाई उठान गरेर अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार 7 प्रदेशमा अहिले हामीले नेसनल इन्क्वायरी बाल विवाहमा राष्ट्रिय जाँच कार्यक्रम गरिरहेछौँ. त्यो गर्नुको उद्देश्य के हो भनेदेखि हामीले माथिबाट नियम लगाएको गर्ने होइन, टप टु बटम के समस्या छ त त्यो समेत सबै राखेर चाहिँ सरकारलाई एउटा भोलि पोलिसी बनाउन, कानून बनाउन सजिलो होस् भनेर हामीले एउटा सिफारिस गर्नको लागि हामीले गरिरहेछौँ यो वर्ष. अहिले हामीले 4 प्रदेशमा सिद्धाइसक्यौँ र लगभग अब हामी यो असार अन्तिमसम्ममा चाहिँ हामी अरू 3 प्रदेशमा पनि हामीले यसलाई कम्प्लिट गरेर यसलाई हामीले अगाडि बढाउने छ. त्यसमा पनि धेरै कुराहरू आउँछ, किनभने यो त हामी यहाँ मात्रै भनेर होइन नि, त्यो त त्यो भित्र छिर्न पर्यो समुदायमा जहाँ धेरै बाल विवाह.
5: यही मैले जोड्न खोजेस गौतम सरलाई, जस्तो समुदायको कुरा छ, अब यो मानव बेचबिखन रोकथामको लागि प्रहरीबाट आयोगबाट सरकारबाट मात्र गरेर सम्भव छैन, समुदाय विद्यालय पालिका तहमा चाहिँ के कस्ता काम चाहिँ हुनु जरुरी छ बुँदागत रूपमा छोटकरीमा भनिदिनु होला।
4: अब यसमा पनि यो मानव जीवन अपराध रोकथामको लागि चाहिँ हामीले सबभन्दा ठुलो कुरा भनेको अवेरनेस नै हो, यो म्यामले भन्नुभयो त्यही हिसाबले अवेरनेस नै हो हामीलाई। यो यसरी तपाईँ मानव जीवन पर्नुहुन्छ भनेर जानकारी गराउन नसकेको कारणले नै मानव जीवन भइरहेको छ। र अर्को चाहिँ निमावी स्तरदेखि नै हामीले अलिकति मानव बेचबिखन अपराधका सम्बन्धमा सम्बन्धित कोर्समा चाहिँ यो विषयवस्तु समावेश हुनुपर्छ। मानव बेचबिखन भइरहेको, मानव बेचबिखन भनेको के हो, यसको कारण व्यवस्था के छ, यसको अहिले ट्रेन कसरी अगाडि गइरहेछ, मान्छे कसरी बेचबिखन परिराखेका छन् भने तपाईँ कसरी बेचबिखन पर्न सक्नुहुन्छ, बेचबिखन नपर्नलाई के गर्ने भन्ने विषयमा अलिकति चाहिँ अवेरनेसको चाहिँ हामीले पाठोमा विशेष ध्यान दिनुपर्छ। स्थानीय तहहरूले भए अनि चाहिँ स्थानीय तहले नै अहिले कतिपय पाठ्य सामग्रीहरू निर्माण गर्ने हुँदाखेरि चाहिँ आफ्नो जिल्लामा भएका समस्याहरू के छन्, आफ्नो पालिकामा भएका समस्याहरू के छन्, त्यो समस्यालाई हेरेर त्यो सोसियल कुराहरू र यो अपराधिक कुराहरू र अपराधबाट बच्नको लागि उपायका सम्बन्धमा चाहिँ अहिले त्यो कोर्स अफ स्टडीमै सिलेबसमै त्यो राख्नुपर्ने स्थिति देखिया छ। त्यो गर्यो भने अलिकति राम्रो हुन सक्छ। दोस्रो अब विदेश गरेर ठगिनको लागि अथवा विदेश गरेर बेचिनको लागि चाहिँ सबभन्दा ठूलो कुरा भनेर पासपोर्ट चाहिन्छ हामीलाई। पासपोर्ट इस्यु गरिन्छ नि, हामीले पासपोर्ट इस्यु गर्ने बेलामा जस्तो लाइसेन्स लिइसकेपछि हामीले लाइसेन्सको ट्रेनिङ लिनुपर्छ नि। लाइसेन्स दिइसकेपछि तपाईँ लाइसेन्स सम्बन्धी क्लास लिनुपर्छ नि त। त्यहाँ त्यस्तै क्लास जस्तै पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला तपाईँको पासपोर्ट बनाउनुको उद्देश्य के हो र यो तपाईँ के को लागि पासपोर्ट बनाइराख्नु होला, यस्तो यस्तो समस्या छ है भनेर ओरिएन्टेसन क्लास चाहिँ त्यो पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला चाहिँ सम्बन्धित व्यक्तिलाई चाहिँ पासपोर्टको सम्बन्धमा ओरिएन्टेसन क्लास पनि लिनुपर्ने स्थिति छ र त्यसपछि अब एउटा छुट्टै शाखा खोलेर चाहिँ हाम्रो के अरे नागरिकहरूको रेकर्ड पनि गर्नुपर्छ। पालिकाहरूले रेकर्ड थोरै हरेक पालिकाले वडा स्तरसम्म चाहिँ तपाईँको मेरो नागरिक कुन कुन देशमा जाँदैछ, के को लागि जाँदैछ, उसको अनि कस्तो हुन्छ भने उडिसकेपछि मात्रै थाहा पनि चलन छ नि। यहाँ त उडेर विदेश गरे भनेपछि मात्रै नमन्नु है भने हुन्छ कि तस्करले नमन्नु भनेर भन्नुभयो को कोले बिगार्ने तपाईँको अरू जान खोज्छ हामी धेरै लान सक्दैनौँ कतै लिक नगर्नु भनेर अनेक गरेर भनिरहेको हुन्छ नि त। त्यो हिसाबले गरेर यस्ता कुराहरूका सम्बन्धमा उनीहरूलाई जानकारी दिन सक्यौँ भने चाहिँ हामीले केही रोक्न सक्छौँ। अन्य कुराहरू भनेका चाहिँ यो ग्रामीण स्तरबाटै यसको चाहिँ अवेरनेस नै हो।
5: हजुर, जनचेतनामूलक कार्यक्रममै गीता म्यामले छोटो एकदम कार्यक्रमको हामी अन्त्यमै पुगिसकेका छौँ होइन, छोटोमा भन्नुपर्दाखेरि व्यक्तिगत सुझाव चाहिँ के दिनुहुन्छ?
3: अब व्यक्तिगत सुझावमा मलाई कस्तो लाग्छ भने हामीले अब किशोर किशोरी होइन अब यो बाल विभागकै सम्बन्धमा अनि यो बेचबिखन पनि जोडिने भएको हुनाले किशोर किशोरी शिक्षा अभियान जरुरी छ। यो उनीहरूलाई तालिममा लाने, उनीहरूलाई शिक्षा दिने, गाउँघरमा लाने, त्यो एउटा। अर्को चाहिँ दाइजो प्रथाले गर्दाखेरि धेरै बालविवाह भइरहेको छ नि त होइन, त्यो उमेर पनि त्यसमा सठिक छ। त्यही भएर यसको सामाजिक कृतिहरू हटाउनु पर्नको लागि पनि हामीले सचेतना जगाउनुपर्छ, यसलाई कानूनलाई अलिक बढी कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर अब अघि पनि मैले भनिसकेको छु, समुदाय सबै भएपछि यसलाई सक्दो रिसर्च पनि गर्नुपर्ने हुन्छ, कस्तो ट्रेन छ त फेरि कानून। अहिले अपराध भनेको त जति कानून आउँछ त्यति नै बढ्दै जान्छ के, ट्रेनहरू बढ्दै जान्छ नि। साइबर क्राइम छ अहिले होइन, अहिले मिडियाबाट धेरै भइरहेको छ। त्यही भएर यी सबै कुराहरूको लागि चाहिँ अब हामीले फेरि नयाँ तरिकाले चाहिँ पुरानो मोडालिटीलाई भन्दा पनि अब नयाँ परिमार्जन गरेर चाहिँ सचेतना जगाउने, कानून परिमार्जन गर्ने, त्यस्तै गरेर त्यसलाई कार्यान्वयन गर्ने पक्षहरू पनि, अनुसन्धान गर्ने पक्षहरू पनि अब हामीले नयाँ सिराबाट जानुपर्छ। हामीले एआईको दुनियाँमा छौँ नि त।
5: म दुवैजनालाई धेरै धन्यवाद दिन चाहन्छु, अति व्यस्त समयको बावजुद पनि स्टुडियोमै आइदिनु भयो, यहाँ दुवैजनालाई यो महत्वपूर्ण विषयमा छलफल गर्न सहभागी भइदिनु भएकोमा धेरै धन्यवाद।
3: धन्यवाद म्याम हजुरलाई पनि हामीलाई बोलाइदिनु भएकोमा, आफ्नो कुरा राख्न दिनुभएकोमा।
4: ल, मेरो तर्फबाट पनि म्यामलाई यो रेडियो कार्यक्रमलाई धेरै धेरै धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा जेसिका प्रमुख गीता कुमारी दाहाल।
2: तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र। कार्यक्रममा आज हामीले बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: प्रशस्ति जनायो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TV Samsung Vision AI TV मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निःशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय निमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुशासन र उत्पादनमा जोड़ दिँदै सातवटै प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै स्वीडेन 2-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढ़ाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3 खर्ब 20 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 83-84 लागि संघीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा झण्डै 12 खर्ब 9 करोड़ रूपियाँ बढ़ी हो। यसमा वित्तीय समानीकरण, सशर्त समपूरक र विशेष अनुदान समावेश छन्। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौजदात रकमका आधारमा प्रदेशले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको आकार हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसअघि संघीय सरकारले जेठ 15 गते बजेट ल्याएको थियो। पशुसेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 वटा जिल्लामा झण्डै 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित झण्डै 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पशु पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। झण्डै 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित निकायलाई किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ। अन्य देशका पहाड़ी भूभाग तथा कोशी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका छ टिमाई खोलामा एक्कासी आएको बाढ़ीमा फँसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढ़ीका कारण खोलाको बीच भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व शान्ति, करूणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पीस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 जना भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करूणाको सन्देश बोकेर अघि बढ़िरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रममा आयोजन गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80.99 डलरमा पुगेको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो। त्यहाँबाट विश्वको झण्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल झण्डै 70 डलरबाट बढ़ेर 120 डलरसम्म पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर आइवरी कोस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइवरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइवरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गइराती कुराकाउलाई 7-1 गोलले हराएको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अंकविहीन छन्। अब आइवरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसिया विरूद्ध 3 गोल गरेको छ। स्वीडेनका लागि अलेक्जेन्डर इसाकले खेलको 30 मिनटमा गोल गरे। त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भन्जङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै स्वीडेन 3-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: sí, Powerball.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: 49-56 ra 98-41-29-81. Website jhule.com.np.
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र? अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। मलमास अर्थात अधिक मास आजदेखि सकिँदैछ। गएको जेठ 3 गतेदेखि शुरू भएको मलमासको आज अन्तिम दिन हो। हरेक 32 महिनामा 16 दिन 1 घण्टा 36 मिनटमा मलमास पर्ने गर्छ। अधिक मासलाई पुरूषोत्तम मास पनि भनिन्छ। यस अवसरमा काठमाडौँको दक्षिण पश्चिममा रहेको मत्स्य नारायण मन्दिरमा मेला लागिरहेको छ। मेलाको आज अन्तिम दिन हो। यसै गरी धादिङको त्रिपुर सुन्दरी गाउँपालिकामा रहेको नृसिंह धाममा पनि 1 महिना मेला चलिरहेको छ। मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि शुरू हुँदैछन्। पर्सि रातो मच्छेन्द्रनाथको रथ लगन खेलको फतिटोलबाट तानेर जावला खेल पुर्याउने तयारी छ। आज सोमबारे औंसी पनि मनाइँदैछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीहरूको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शुक्रबारलाई बुक फ्री डेका रूपमा सञ्चालन गर्न थालेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़ेको छ। विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले हरेक शुक्रबार सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले जानकारी दिनुभयो। शुक्रबारलाई बुक फ्री डे बनाएर फरक ढंगबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिरहेको उहाँको भनाइ छ। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्र

0: हेलो हेलो गुड मर्निंग नमस्ते अनि नमस्कार सम्पूर्ण हार्दिक स्वागतको साथमा कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा सुनिलाई सुन्दै हुनुहुन्छ हामीलाई विश्वमा पूर्वी नेपालले पहुँदो सामुदायिक रेडियो सोनी एफएम 102.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम लकीको विषयलाई लिएर सुधारजी आज पनि हामी त्यही समयमा उपस्थित भइसकेका छौं। पछि पनि धेरै धेरै जना साथीहरू चाहिँ कार्यक्रम लकीको पर्खाईमा हुनुहुन्थ्यो र तपाईँको पर्खाईको समय समाप्त भइसकेको छ है भन्दै चाहिँ हामी उपस्थित भइसकेका छौं र कल गर्न सक्नुहुनेछ 97-64-50-70 लाइन हुँदै कार्यक्रममा स्वागत जनाउनु होला भन्न चाहन्छु। पक्कै पनि धेरैजना साथीहरूलाई असार लागेको होला है यो समयमा गाउँघरमा धान रोप्ने समय नजिकै छ कतिपय ठाउँमा त रोपी पनि गर्नु भएको होला। अलिकति बेसीतिर चाहिँ अलिकति ढिलो रोप्नुहुन्छ भने हल्का लेकतिर चाहिँ छिटै रोप्नु छ भन्छ। यो समयमा त्यतातिर धेरै व्यस्त हुनुहुन्छ होला पक्कै पनि काम गर्नै पर्ने हुन्छ। गाउँघरमा बसिसके पश्चात काम गर्दै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ त्यो गर्नु होला सबैजनाले भन्न चाहन्छु। म कतिपयजना साथीहरू कामतिर हुनुहुन्छ कामको व्यस्ततातिर हुनुहुन्छ भने चाहिँ हामीलाई कार्यक्रमलाई सुनेर मजाले साथ सपोर्ट गर्न नभुल्नुहोला भन्न चाहन्छु। म पछि पनि तपाईँहरू जस्तो अवस्थामा रहे तापनि सबै सुस्थ व्यस्त मस्त रहनुहोला भन्न चाहन्छु। 97-64-49-70 लाइन हुँदै कार्यक्रममा सहभागीलाई जनाउन सक्नुहुनेछ र पछि पनि तपाईँको हाल खबर पनि बुझ्नेछौ। तपाईँलाई हामी विशेष गरी तीनवटा प्रश्न राख्नेछौ। यदि तपाईँले तीनवटै प्रश्नको सही जवाब दिनुभयो भने तपाईँले लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने त्यसै गरी कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिने हालौं। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हजुर
0: नमस्ते। नमस्ते नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ?
1: प्युठानबाट
0: ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ।
1: हजुर
0: ऋषिरामजीको लागि पहिलो प्रश्न राखी मैले ध्यान दिएर सुन्नु होला है। प्रश्न तपाईँको लागि यस्तो रहेको छ, रणबहादुर शाह कति वर्षको उमेरमा राजकोटमा बसेका थिए? तेह्र वर्षलाई हामी लक गर्दैछौ। तेह्र वर्षमा भने यसको सही जवाफ रहेको छ अढाई वर्षमा है। तपाईँको लागि मैले दोस्रो प्रश्नमा गए। दोस्रो प्रश्न तपाईँको लागि यस्तो भएको छ, नेपालमा सर्वप्रथम बटली चढ्ने व्यक्ति को हुन्? नेपालमा सर्वप्रथम बगी चढ्ने व्यक्ति को हुन्? वीर शमशेर। तपाईँको आन्सर हामी लक गर्दैछौ। साथी प्युठानको साथी ऋषिराम पाण्डेजी हुनुहुन्थ्यो र म तपाईँलाई एउटा कुरा जानकारी गराउन चाहन्छु। तपाईँले हामीले जुन हिजो भनेको नम्बरमा नगएर चाहिँ 97-64-49-70 जुन पहिलाकै नम्बरमा फोन गर्नुहोला कल गर्नुहोला त्यही नम्बर चाहिँ आज खुल्ला रहेको छ भन्न चाहन्छु। म 97-64-49-70 लाइन रहेको छ है, आउन सक्नुहुनेछ 97-64-49-70 लाइन हुँदै कतिपय साथीहरूलाई अलिकति झोकी पनि रहनु भएको छ होला। त्यही भएर मैले जानकारी गराइ नै हामी जुन पहिलाको नम्बरमा तपाईँहरू कल गर्नुहुन्थ्यो त्यही नम्बरमा कार्यक्रममा सहभागिता जनाउन आज पनि सक्नुहुनेछ भन्न चाहन्छु। र मैले प्रश्न राखेको थिएँ नेपालमा सर्वप्रथम

0: दर्पण छोड़ने व्यक्ति को हुए उसको फ्रिज बाहर रहे भीमसेन थापाई पढ़ने जानू लड़ते जानू तीन बौद्धिक क्षमता को विकास वृद्धि करते जानूने कार्यक्रम लखीने तज को दिन में मत न गए भोलि का दिन में यदि तोकसेवा जानू नायब सेवा जानून ठूल मदद पुर्या कोई साथी टेलीफोन लाइन में स्वागत गई हलन कहाँ नमस्ते नमस्कार हजुर कहाँ बाटो को बोल दिनुहुन्छ उदयपुर दिनेश मगराथी बोल दिनुहुन्छ दिनेश जी को मैं एकदम सजिलो प्रश्न राखे ध्यान दिएर सुन्नुहोला प्रश्न तपाईको लागि यस्तो छ नेपालको पहिलो राष्ट्रपति को हुन् डाक्टर रामबोरन यादव तपाईको आन्सरलाई हामी ल गर्दैछौ बधाई छ दिनेशजी पहिलो प्रश्नको सही जवाब दिनुभएको छ भने तपाईँको लागि दोस्रो प्रश्न राख्छु म दोस्रो प्रश्न रहेको छ भेलकुटीलाई तिब्बतमा कुन नामले चिनिन्छ के भन्नुहुन्छ तपाईँको आन्सरलाई हामी ल गर्दैछौ यसको सही जवाब रहेको छ हरि तारा भनेर चिनिन्छ है तपाईँको लागि तेस्रो प्रश्नमा गइनी हालेमा बरसको रूपमा रहेको छ विक्रम सम्वत 2007 प्रजातन्त्रको सूत्रपात भनिन्छ भने विक्रम सम्वत 2046 के भनिन्छ विक्रम सम्वत 2007 प्रजातन्त्रको सूत्रपात भनिन्छ भने विक्रम सम्वत 2046 के भनिन्छ साथी हुनुहुन्छ दिनेश मगवाती हुनुहुन्थ्यो यति बेला भने अर्को साथी हुनुहुन्छ स्वागत गरौ कहाँ बाटोको हुनुहुन्छ हेलो गुड मर्निङ नमस्कार हजुर कहाँ बाटोको बोलिनुहुन्छ रेन्जु शेर्पा सोलुखुम्बु बाटो हो रेन्जुजीको लागि पहिलो प्रश्न राखी मैले ध्यान दिएर सुन्नुहोला है यस्तो तपाईँको लागि यसको सब विक्रम सम्वत 2007 प्रजातन्त्रको सूत्रपात भनिन्छ भने विक्रम सम्वत 2046 के भनिन्छ पास गर्नु जसको सही जवाफ रहेको छ प्रजातन्त्रको पूर्ण बहाली भनेछ है तपाईँको लागि दोस्रो प्रश्नमा गइने हालेर मानदेवका छोराको नाम के थियो साथीहरूको सोलुखुम्बु बाटो भन्दै हुनुहुन्थ्यो रेन्जु शेर्पा उहाँले पनि सही जवाब दिने प्रयासमा भने साथी सोध्नु भएको छ र हामी कार्यक्रम लक्कीको पहिलो अनि छोटो विश्रामतिर मोडिने समय भइसकेको छ तपाईँले भने 97 64 49 54 लाइन हुने कार्यक्रममा सहभागिता जनाउने कोसिस गर्दै गर्नुहोला यो भने पहिलो अनि छोटो विश्राम
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
1: भर्ना कार्यक्रममा हुने मिति
2: भर्ना म्याद यही सेट 17 गतिदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ 98 41 63 53 37 98 42 84 87 75 मा सम्पर्क गर्न सक्नुहुनेछ
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कोही सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: Radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Solu with Kundanagar Palika Pass for Ladies Solu Khumbo. Lucky. कार्यक्रम लेखेको यो भने चाहिँ पहिलो नै शुट विश्राम रहेको थियो पहिलो शुट विश्रामलाई पनि हामीले भर्खरै पार गरिरह भने कार्यक्रम लेखिरहनेर फेरि पनि तपाईँको रेडियो सिटमा हामी उपस्थित भइसकेका छौ र सुनिनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 MHz कार्यक्रम लेखिलाई सुन्नुहुन्छ भने कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ स्वागत गर्नु कहाँबाट हुनुहुन्छ नमस्ते नमस्कार गुड मर्निङ हजुर कहाँबाट कुगुन्दिनुहोस् ओखलढुङ्गाबाट आङफुई शेर्पा बोलिनुहुन्छ ओहो आङफुरीजी अनि के छ तपाईँको हाल खबर यसो समग्रमा सुनाइदिनु पर्यो
3: मेरो खबर सुनाउनु पर्दा एकदमै राम्रै छ भन्नुपर्छ दिदी घाम लागेर कार्यक्रम सुन्दै बसिरहेको
2: छ यतातिर पनि मजाले आज घाम लागिरहेको छ भरे पानी पर्न सक्ला होइन अनि गाउँ घरमा अहिले कामको मिसो मेरो के चल्दैछ
3: हजुर हाम्रो ओखलढुङ्गातिर चाहिँ एकदम अब आज खुल्ने सिजन सुरु हुँदा लागेको छ दिदी
2: ओहो ल ठिक छ रेन्जीजी नभएर के आङफुरीजी भन्नुभयो होइन आङफुरीजीको लागि मैले पहिलो प्रश्न राखेँ ध्यान दिएर सुन्नु होला है तपाईँको लागि प्रश्न रहेको छ विश्वमा योजनाबद्ध विकासको शुरूआत गर्ने राष्ट्र हुन विश्वमा योजनाबद्ध विकासको शुरूआत गर्ने राष्ट्र हुन भारत भन्नुहुन्छ तपाईँको आन्सरलाई हामी लग गर्दैछौ भारतमा गएर यसको सहयोग रहेको छ रुस है तपाईँको लागि दोस्रो प्रश्न राखेँ मैले दोस्रो प्रश्न रहेको छ प्रथम पञ्चवर्षीय योजना कहिलेदेखि प्रारम्भ भएको थियो प्रथम पञ्चवर्षीय योजना कहिलेदेखि प्रारम्भ भएको थियो

0: साथी हुनुहुन्थ्यो अंकुरी शेर्पा उकलुङ्गाको साथी उहाँले पनि सही जवाब दिने प्रयासमा साथी सुत्नु भएको छ यति बेला हुनुहुन्छ अर्को साथी भन्दैथ्यो उहाँको फोन डिस्कनेक्ट भएको छ पुनः प्रयास गर्नुहोला 97 64 49 1670 को लाइन जित बाइकको लागि एकदमै एकदमै एकदमै खुला रहेको छ कतिजना साथीहरू यस महिना कामको अलिकति बिजी व्यस्ततातिर पनि हुनुहुन्छ भाई अवसर लागेको छ गाउँघरमा अवसर लागेको छ अवसरमा धेरै कामहरू गर्नुपर्ने हुन्छ र हामीले काम नगरी हामीलाई खाना पनि अलिकति दौडो नै हुन्छ त्यो भएर पनि काम गर्दै गर्दै गर्दै यसरी हामीले सबै निकाल्दै यसरी कार्यक्रममा सौभाग्यता सुनाउनुपर्ने हुन्छ सुन्नुपर्ने हुन्छ यदि तपाईँ घरायसी काम गर्दै हुनुहुन्छ भने चाहिँ सुन्दै कार्य काम गर्नुहोला है भन्छु कोही साथी हुनुहुन्छ स्वागत गरौं कहाँ आदिको हुनुहुन्छ हले हो गुड मर्निङ हजुर गुड मर्निङ कहाँ आदि चाहिँ बोल्दै हुनुहुन्छ सिलिकुनले बाटो पासपोर्ट रूपमा बोल्दै हुनुहुन्छ पासपोर्टको लागि पहिलो प्रश्न राखेँ है प्रश्न तपाईँको लागि यस्तो छ सन् 1998 कुन वर्षको रूपमा मनाइन्छ तपाईँ गाउँलाई हामी लग गर्दैछौ पर्यटन नगर स्कूल जवाब रहेको छ नेपाल भ्रमण वर्ष भनेर मनाउँछौ मै तपाईँको लागि त्यसै गरी दोस्रो प्रश्नमा गइरहेँ नेपालमा सम्वर्धन उद्योग परिषदको गठन कहिले भयो साथीहरू सोलुखुम्बुबाट पासाङ शेर्पा हुनुहुन्थ्यो उहाँले पनि सही जवाब दिने प्रयासमा पनि साथी सुत्नु भएको छ र केही छैन तपाईँले कार्यक्रममा सहभागिता जनाएर सही जवाब दिनुपर्छ भन्ने पनि हुँदैन कार्यक्रममा सहभागिता जनाएर तपाईँले आफ्नो बौद्धिक क्षमताको विकास मजाले गर्नुहोला भन्न चाहन्छौ हाम्रो उद्देश्य भनेको तपाईँको हाम्रो भनौँ है बौद्धिक क्षमताको विकास गर्ने सिक्ने र सिकाउने प्रक्रियामा हामी निरन्तर चलिरहनेछौ अब कसैले पनि माथिबाट हामी जन्मिँदै जानेर कोही पनि आएको हुँदैन त्यो भएर चाहिँ हामी जति हाम्रो उमेर बढ्दै जान्छ है हामीले हरेक क्षण हरेक समयबाट चाहिँ केही न केही कुराहरू सिक्दै जानुपर्ने हुन्छ सिक्दै गर्दै गयो भने एक न एक दिन सफलता प्राप्त भइ नै हाल्छ र कोही साथी हुनुहुन्छ त्यो फोन लाइनमा भन्दैथ्यो उहाँको फोन डिस्कनेक्ट भइसकेको छ पुनः प्रयास गर्नुहोला 97 64 49 1670 लाइन भएर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै चाहिँ हामी दोस्रो अन्तिम विश्रामतिर मोडिनेछौ दोस्रो अन्तिम विश्राम पश्चात कार्यक्रम लकी लगेर फेरि पनि तपाईँको रेडियो सेटमा
1: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुङ शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82 नगरपालिका वडा नम्बर 10 7

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु।
3: शिक्षित आवश्यकता सम्बन्धी सूचना।
2: गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यमिक गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 पूरा भई 40 मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसन तलब भत्ता उपलब्ध गराइनेछ।
2: दरखास्त दिने अन्तिम मिति 2083 असार 11 सम्पर्क मिति असार 12 विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 पछि फिर्ता नहुने गरी
3: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सकिनेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301-92-00-1 जम्मा गरी शुल्क सकले ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए शुल्क प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-63 र 98-41-38-96-20।
3: विनोद सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलु दुतकुण्ड नगरपालिका 7 सोलुखुम्बु।
4: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
5: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
6: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
4: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ। त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
5: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
5: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
7: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
7: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
5: त्यसो भए त म त यही जाने भए।
7: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा एघारको भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
8: जहाँबाट तर्किन्छ सगरमाथा, जहाँबाट छछल्किन्छ दुधकोशी, त्यहीँबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
9: धर्म, रीति रिवाज र सांस्कृतिक सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
10: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुध कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बो।
11: लक्की

0: कार्यक्रम राखेको यो भने सही विश्राम गएको थियो। दोस्रो अन्तिम विश्राममा पनि हामीले भर्खरै पार गरेर भने कार्यक्रममा लिएर फेरि पनि तपाईँको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौँ। र सुनिदिन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो कार्यक्रमलाई सुनिरहनु भएको छ र हामी छोटो अनि पहिलो दोस्रो विश्रामलाई पनि पार गर्दै तपाईँको रेडियो सेटमा कार्यक्रम लकीको विषयले लिएर फेरि पनि गुम्सन थालिसकेका छौं। कार्यक्रम सुनिरहनुहुन्छ भने जति पनि प्रश्नहरू राखिँदै गर्दा तपाईँले नोट गर्दै जानुभयो, पढ्दै जानुभयो, डर्दै जानुभयो भने चाहिँ तपाईँले आजको दिनमा मात्र नभएर कार्यक्रम बकिने भोलिका दिनहरूमा पनि तपाईँलाई एकदमै सहयोग पुर्याउनेछ भन्न चाहन्छु म। र प्रश्नहरू राखिँदै गर्दा जति नोट गर्दै जानुहुन्छ, पढ्दै जानुहुन्छ, रोड्दै जानुहुन्छ, एकदमै धेरै प्रश्नहरू दोहोरिरहने अवस्थामा हुन सक्छ। त्यो भएर चाहिँ तपाईँले यदि पढ्नु भएको छ, गर्नु भएको छ भने चाहिँ अवश्य पनि तपाईँले आजको दिनमा मात्र नभएर प्रश्नहरू दोहोरिदिने गर्दा तपाईँले धेरैभन्दा धेरै लकी नम्बर प्राप्त गर्नुहुनेछ। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा भन्ने थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। तपाईँले 9764970 को लाइनमा कल गर्नुहोला भन्न चाहन्छु। अहिले अर्को नम्बर हाम्रो छैन, त्यही भएर पुरानै नम्बर 9764970 को लाइनमा कल गरेर कार्यक्रममा सहभागिता जनाउनुमा अनुरोध गर्न चाहन्छु। केही प्रश्नहरूलाई निरन्तरता दिन चाहे मैले पहिलो प्रश्न रहेको सकुन राजाको पालामा छालाको पैसा प्रचलनमा आएको थियो भनेको चाहिँ कोही साथी हुनुहुन्छ, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दिनुहोस् न? खोटाङको बडा पोखरीबाट सबिन तामाङ बोल्दिनुहुन्छ? सबिनजी, अनि के गर्दै हुनुहुन्छ समयमा? ठिक छ, सबिनजीको लागि मैले पहिलो प्रश्न राखेँ, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो छ, कुन राजाको पालामा छालाको पैसा प्रचलनमा आएको थियो? कुन राजाको पालामा छालाको पैसा प्रचलनमा आएको थियो? तपाईँको एन्सरलाई हामी लगाउँदैछौँ। महेन्द्र मल्ल नगर यसको सही जवाफ रहेको छ सिद्धि नरसिंह मल्लाई। तपाईँको लागि दोस्रो प्रश्नमा गइहालेँ म। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, शहीद शुक्रवार शास्त्रीलाई कहिले मृत्युदण्ड दिएको थियो? शहीद शुक्रवार शास्त्रीलाई कहिले मृत्युदण्ड दिएको थियो? तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। साथी नै खुट्याङको साथी सबिन तामाङ हुनुहुन्थ्यो, उहाँले पनि सही जवाब दिने कोसिसमा भने चाहिँ साथी सुत्नु भएको छ। हामीले कोसिस गर्न कहिले पनि छोड्नु हुँदैन है, कोसिस गरेरै हामी सफलता हासिल गर्ने हो। त्यसै गरी हुनुहुन्छ अर्को साथी, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो, हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दिनुहुन्छ? उदयपुरबाट लक्ष्मी मेङसिंह बोल्दिनुहुन्छ। लक्ष्मीजी के साल खबर? लक्ष्मीजीको आवाज चाहिँ एकदम सानो आइरहेको छ है, अलिकति मजाले बोल्नु पर्यो नि त। ठिक छ, लक्ष्मीजीको लागि मैले पहिलो प्रश्न राखिहालेँ, ध्यान दिएर सुन्नु होला। शहीद शुक्रवार शास्त्रीलाई कहिले मृत्युदण्ड दिएको थियो? तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। बधाई छु लक्ष्मीजी, पहिलो प्रश्नको सही जवाब दिनुभएको छ। दोस्रो प्रश्न तपाईँको लागि राख्छु मैले, विक्रम सम्वत 1997 मृत्युदण्ड दिएका चार शहीदमा सबैभन्दा कम उमेरका शहीद को हुन्? गंगालाल श्रेष्ठ। तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। साथी नै रक्सी मेन्सी हुनुहुन्थ्यो विपुलको साथी उहाँले आफ्नो लकी नम्बर सुरक्षित गर्दै साथी सुत्नु भएको छ है र पछि नै उहाँले आफ्नो लकी नम्बरलाई एकदमै सुरक्षित गरेर हामी बाँसबाट साथी छुटिसक्नु भएको छ उहाँको लकी नम्बर रहेको छ कति छ भन्दाखेरि 30 रहेको छ है तपाईँ यदि सुन्नुहुन्छ भने तपाईँ नै आफ्नो लकी नम्बर सम्झिन सक्नुहुनेछ र आजको कार्यक्रम लकीको विषयबाट पनि हामी अन्तिम चरणमा आइ नै सकेको छौँ विदा लिने समय भइ नै सकेको छ यति बेलसम्म फोन ट्राई गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो अनि कार्यक्रममा अन्तिम समय सुनेर साथ दिनुहुने तपाई तमाम श्रोतालाई म एकमुष्टमा धन्यवाद दिन चाहन्छु र आज मैले दुवैजना साथीहरूसँग फोन लिँदै गर्दा एकजना साथीले मात्र लकी नम्बर प्राप्त गर्नुभएको छ लकी नम्बर प्राप्त गर्नै पर्छ भन्ने पनि हुँदैन कार्यक्रममा सहभागिता जनाउन कोसिस गर्न चाहिँ हामीले छोड्नु हुँदैन र मेरो बन्द कुठाको आवाजलाई चाहिँ तपाईँको रेडियो स्टेशनमा पुर्याउनको निमित्त भएको सपोर्ट मिलेको थियो प्राविधिकमा हुनुहुन्थ्यो सरस्वतीजीलाई पनि विशेष धन्यवाद दिँदैछ आजको कार्यक्रम लकीको बसाईबाट पनि म कार्यक्रम प्रस्तुता सौमिला पुरी पनि बिदाउँछु नमस्कार शुभ दिन
1: लकी स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बो लकी
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोची प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सिलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.siluwafm.com बाट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। मई मास अर्थात अधिक मास आज देखि सकिँदैछ। गएको 6-3 गतेदेखि शुरू भएको मल मासको आज अन्तिम दिन हो। हरेक 33 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मल मास पर्ने गर्दछ। अभि मासलाई पुरूषोत्तम मास पनि भनिन्छ। यस अवसरमा काठमाडौँको दक्षिण पश्चिम क्षेत्रमा रहेको मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ। मेलाको आज अन्तिम दिन हो। यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको नेत्री सिंह धाममा पनि 1 महिने मेला लागिरहेको छ। बर्खा शुरू भएसँगै पश्चिम बागलुङका उच्च पहाड़ी भेगमा चहल पहल बढ़ेको छ। हिउँदमा बेसी झरेका गोठालाहरू पाटनतर्फ लागेका छन्। उनीहरू फेरि लेकका खर्क र बुकी पाटनतर्फ उक्लिन थालेका हुन्। बागलुङको निशी खोला, ढोरपाटना, तम्मान खोला र गलकोट क्षेत्रका अधिकांश किसान पशुपालनमै निर्भर छन्। एउटै परिवारले दर्जन वस्तु भाव पाल्ने भएकाले बेसीमा घाँसले मात्र धान्न नसक्ने हुँदा वर्षेनी लेख बेसी गर्ने परम्परा उनीहरूको जीवन शैली बनेको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएको दक्षिणामा करिब 7 लाख पक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्ने पक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ ललितपुर भक्तपुर झापा मोरङ सुनसरी महोत्तरी बाराचित नवलपरासीमा देखिएको रोगलाई अनियन्त्रण फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिनासाथ पक्षी तथा पक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख भन्दा नष्ट गरिएको छ। झापाको बुद्ध शान्ति गाउँपालिका 6 तिमाई खोलामा 81 आएको बाढ़ीमा फँसेका 7 जनालाई सुरक्षा कर्मीले समेत टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका 7 जना बाढ़ीका कारण खोलाका 20 भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी भएपछि इलाका प्रहरी कार्यालय बुढाबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेष्टिनाईबाट खटिएको सशस्त्र प्रहरी सहितको समेत टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80 डलर 89 सेन्टमा पुगेको छ। अन्तिममा खेल समाचार। आइभरी कोष्टले इन्डोइडरलाई 1-0 पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोष्टका अमर डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अमर डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाए। जीसँगै आइभरी कोष्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5016 मा फोन वा सलुवा फ्याम न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। अपरान्न 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सलुवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: न्यू स्टार कलरिया तथा सोलामाई ऑक्सीड प्रिंटिंग प्रेस सुनोदत कुंज नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखि ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कलरिया तथा सोलामाई ऑक्सीड प्रिंटिंग प्रेस थप सेवा साथ में सब हमारा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीवी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीवी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बू।
1: हाम्रो के दोस्तो पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ नि सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन। बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेतिपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हा? को हो बाहिर?
3: म हो दिदी, सन्तली। ढोका खोल्नुहोस् न।
2: के भयो यति राति? किन यति राति?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: मलाई आज घरमा कोही जम्बाको मौका छोपेर तल्लो घरको माइला दाईले भागेर आगो। दिदी
2: माइला दाईले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सुंदर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लाग्यो हैन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगे गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
4: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
2: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसोदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात
2: बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सगरमाथा राष्ट्रीय निकुंज को कार्यालय नाम्ची बजार सोलुखुम्बु को सूचना। सगरमाथा राष्ट्रीय निकुंज कार्यालय को अधिकार प्राप्त अधिकारी लिखित अनुमति नली कुनै पनि व्यक्तिले राष्ट्रीय निकुंज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू वन्य जन्तु पक्रन शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुंज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखज्न वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401114। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
1: नमस्कार सेन्सेरीका दिदी। नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सुनू एफएम स्टूडियो टाइम
2: स्नैपिंग एयर बिहान को 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा द्वारामाई ऑफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू खुम्बू
3: सुरुङ जुनगैसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा फागुन क्षेत्रमा नास्ता काट्न गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिविल जुन बेसी उपभोक्ता समिति सुनिश्चित
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुन्नु भएको छ सुनू एफएम। सुनू एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: यौनी हिंसाबाट बचौं र बचाऊ। यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छोरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइछ।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863668314।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: saudade, sabe que vai ficar de novo.
1: Nepal Sarkar, Vidyapan Board.
2: Ei, Dai. राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 49 96 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार और संस्कृति की वो मान्यता सबने दूसरी सके आजकल आत्मता यति कार्पेट में हो विगत तीन दशक देखी को सुमधुर साथ यति कार्पेट के अंदर कार्पेट को पसारे यति को लोगो हमें न बिस्म होला यति कार्पेट कार्पेट को शहंशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
0: खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्राली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
9: वडा अध्यक्षजी नमस्कार
10: नमस्कार सन्तोषजी के छ त्यतिर सब ठिकठाक
9: है के भन्नु वडा अध्यक्षजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
10: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
9: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
10: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
9: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
11: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
9: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
11: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु
9: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583087
13: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
14: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
13: यस्तै जिस्की मान्छ हजुर पनि ल आँखा बन्द गरे
14: ल अब आँखा खोला त
13: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
15: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
16: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेट बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा चोर बौद्ध सोलु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: किन के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो भयो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: ए के भो दौडिदिई पो आइस त
5: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुण्डु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिभी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष छ पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुमिल हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: ओ को बाहिर
6: मो दिदी सुन्तली ढुका खोल्नुस् न
5: के भयो यति राति किन दिदी राखी
6: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: ल भन के भयो
6: आज घरमा कोही नभएको मौका छोपेर तल्लो घरको माइला दाइले भागेर आगो दिदी
5: माइला दाइले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ परि पठाइदिनु हुन्छ कि
7: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकीर मनोपराउन सफलतासँग भेट्न जाउँला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
1: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
1: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिहाल्छ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेरमा पुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
1: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
9: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
8: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
10: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुनि दुखकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
11: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण

0: अझ कम। आज पनि सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडन, आइवरी कोस्ट र जर्मनीको जित, जापान र नेदरल्याण्डले बराबरी खेले। आज राति स्पेन र केभरले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज भोलि र पछिसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै पर्सी पनि मौसमको अवस्था धेरै फरक भने नहुने महाशाखाले जनाएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज 120 रूपियाँले बढ़ेर चाँदी तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको हो। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढ़ाएर र कुनैले घटाएर त कुनैले त्यही आधारमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3,20,000,000,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर हुँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफल का प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खुल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भीड़बाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसागढ़ीमा तीर्थयात्रीको चाप बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने सातवटै प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गरे। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका चारको गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीड़बाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दुर्ग नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर भोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रीको चापो वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जून 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 जना यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैर गानिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षयाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाई छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण र वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसोरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढ़ेका सबै 12 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 जना स्काई ड्राइभर र 1 जना चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समय अनुसार हिजो बिहान झण्डै 11:30 बजे आसपास उडेको थियो। उडान भरेको केही क्षणमै विमानले पर्याप्त उचाइ हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झण्डै 200 यात्रा खसेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप सन् 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। समूह अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एसिन ओयारीले 2 तथा अलेक्जाण्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिटले गोल गरेका थिए। त्यसअघि आज बिहान भएका खेलमा आइवरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइवरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। यसै गरी समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैरातीमै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्याण्डसले अङ्क बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एकको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको हो। विश्वकप फुटबलमा नेपाली समयअनुसार आज राति 10:15 बजे मर्सिडेज बेन्ज स्टेडियममा स्पेन र के भर्डेज खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुन चाँदीको भाव बढ़्यो। सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसोरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो। अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन आइभरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डसले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोonline.com पढेर सुन्दै गर्नु होला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। नगरपालिका वडा नम्बर 10 साथी

आदरणीय श्रोता वृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: खरीद बिक्री गरौ। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौ। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hit that,

0: 桜を飛ばしてください。
1: सूचना सूचना सूचना सुरुंग जुन गैसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा सातौं क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। सुरु जिम्मेवारी उपभोक्ता समिति सुरु खुम्बु यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, कल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छोड़ा घर आंगन।

आउँदा आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैराम बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ रे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449696 र 9861323472। आन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: बेची हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि परिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
10: नमस्कार
11: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
10: खै के भन्नु होला अध्यक्षज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकारभित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
10: टोल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
7: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
12: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
7: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
7: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
2: धुम्रपानका कारण

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche, Suri FM, Studio Time.
2: It's 1 p.m. Dusako ek bajer.
0: Time check ko saath na. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutu Nagar Palika 5 Solu Kumbu.
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नै है
1: हो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो हो गएर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिए पो आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
5: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഒപ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് സുനുദത് കുണ്ടുനഗർ പാലിക പാസ് തൊള്ളിടി സുലുഖുംബു വിഗത് ദിനെ ഗ്രാഹകർക്കു വിശ്വാസ് ഭിത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഒപ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവാഹരുക സാത്മാ സബൈ സംഗ
1: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेक्किनी तालछा वाल मिक्सर मोमी सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239089 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
2: हाम्रो के दोष सर पक्रिनु भएको सर
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
4: हामी त जन्ती गएका त हौ सर
3: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
3: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
4: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
3: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मिङ हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ?
3: दिदी सुन्तली ढुक्का खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी राखे?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोहीसँग भएको मौका छोपेर तल्लो घरको माइला दाईले भागेर आगो। दिदी
2: माइला दाईले सक्छ त्यसलाई, म परलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, सरी पठाइदिनुहुन्छ कि? न ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि हुनु न
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिहाल्छन् नि हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मरतुल्य भए
5: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
3: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लाउन। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो नमस्ते
0: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ निषेधित कार्यहरू वन्य जन्तु पक्रन शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न चलचित्र छायाङ्कन गर्न निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न कुनै भूभाग कब्जा गर्न सफा गर्न आबादी गर्न खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न हात हतियार खरखजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन थप जानकारीका लागि फोन नम्बर 0385401414 सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
1: नमस्कार स्वयंसेविका दिदी। नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनुहोस् है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
3: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
2: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
3: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरेर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
3: हस् डाक्टर साहब हजुरले भने यसै गर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरेगी
1: हेरो त रगतै रगत भो चामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बीच बाटोमा बाटो काटेको
1: अरे हेरो त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने

0: गरेको छैन नि म्याडम।
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
0: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
6: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-5337 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: आर्थिक अवस्था सम्बन्धी सूचना गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बेनसी तलब भत्ता उपलब्ध गराइनेछ।
0: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कले प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्तु वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 2021-96-0092-001 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9842-89-6353 र 9841-38-9620।
1: विनोदी तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुखुन्द नगरपालिका साथ सुनुखुन्दु।
2: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
3: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
3: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केप्स कलेज बौद्ध टुसाल।
3: थप जानकारीका लागि सम्पर्क 9712-60-5107 9712-60-5107।
4: सफलताको सही छनौट केप्स कलेज।
0: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्तावको यस बजेटमाथि विपक्षी सांसदका प्रश्न उठ्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। स्वयं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा अझै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगाएका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। काप्लेजुङको 8 साई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंची महोत्सवको आयोजना हुने भएको छ। अलैंची प्रवर्धन गर्ने उद्देश्यले काप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 साई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र काप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। काप्लेजुङमा 3700 हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 119 सप्तकोशीमा 115 बबहीमा 110 कर्णालीमा 41 कालीगण्डकीमा 35 सुकलाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहल पहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीड़बाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हिमराज विष्टको समेत जकर्तामा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीड़बाट खसालीले दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओरबानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सूचना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थिति बने सुधार जारी रहेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको 4 वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकार सहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरू निर्वाहले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग दुई दुई गोलको बराबरी पछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामा बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार आठौं विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 23 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपीय संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रम
6: मरे के हो?
7: हेर त रगतै रगत भो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो देब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राफ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल लगिहाल लगिहाल।
7: अरे हेर त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि। हेर त अब
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुखले घाटेको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए।
13: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
14: धूम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
8: मद्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौं सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नमस्ते डाक्टर सर।
16: नमस्ते। बस्नुहोस् न। बस्नुहोस् त। के हो?
15: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
16: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ।
15: हजुर।
16: ओहो,
6: अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नाता जोड़दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16

नमस्ते नमस्कार अनि लोकप्रिय तिरंगबाजले सम्पूर्ण हार्दिक हार्दिक स्वागत का साथ में कार्यक्रम आफ्नै पाछा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लमसिर्पा। प्रसन्न हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाछा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइसकेका छौं भने आज चाहिँ हामी तपाईँहरू मार्च 3:50 रहनेछौं र आज चाहिँ हामी विशेष गरी सोमबारे बसाईमा छौं र सोमबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोकबाका रोजेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै बाचा आफ्नै बाचाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97064549704 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97064549704 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र तपाईँहरूले चाहिँ निर्धक्का भएर चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा पक्कै पनि आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला र धेरैजना साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला, मेलापातमा हुनुहुन्छ होला अनि आफ्नै पेसा व्यवसाय पसारतिर पनि हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला हुनेछ र आउन सक्नुहुनेछ 97064549704 को लाइन हुँदै कार्यक्रममा सहभागि

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्।

0: 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: पक्षी गरममा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याच यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म
0: पढ़ाई हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ 98141-6353 98427-8775 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: लहरी शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कोशी प्रदेशीय

0: radio next to your heart. Solu FM 101.2 megahertz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.3

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकको यो भने पहिला नै छुट्टो विश्राम रहेको थियो। पहिला नै छुट्टो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा बस्ती बसिसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनाथ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइरहेका छौं भने आज चाहिँ हामी विशेष गरी सोमबारे बसाइमा छौं र सोमबारे बसाइमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएपछि आफूलाई मन परेको मिठो लो गायका रोज्दै आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97064950970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र पक्कै पनि दुवैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै सुस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र धेरैजना साथीहरूले त हामीलाई रेडियो मार्फत पनि सुन्दै हुनुहुन्छ र यदि सबैको घरमा रेडियो हुन्छ भन्ने पनि हुँदैन र धेरैजना साथीहरूको घरमा त रेडियो पनि छैन होला। त्यस कारण चाहिँ रेडियो मात्र रेडियोमा मार्फत मात्र नगरे चाहिँ हामीलाई तपाईँहरूले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com त्यसै गरी नेपाली पात्र हाम्रो पात्र र हाम्रो सुलाफएम फेसबुक पेजबाट पनि तपाईँहरूले चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ र तपाईँहरूले चाहिँ प्रत्यक्ष हामीलाई सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो हेलो गुड आफ्टरनुन दर्शन नमस्ते हजुर को गर्दै हुनुहुन्छ कहाँबाट? सेलो तिङ्लाबाट पुष्पा कार्की अनि सन्चै हुनुहुन्छ पुष्पाजी? हामी पनि एकदमै आराम कुशलै छौँ भन्नु पर्छ है पुष्पाजी। अनि खाजा दिनुभयो कि बाँकी छ त पुष्पाजीले? अनि के गर्दै हुनुहुन्छ त पुष्पाजी यो समयमा? ल ठिक छ पुष्पाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अब कुन लोकबाट रोज्न चाहनुहुन्छ त पुष्पाजीले? पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: सर्वप्रथम हजुर रसिलो हसिलो उसमाथि कार्यक्रम ल्याउनु भएको छ हजुरका लागि अनि खेल रियासनका पूर्ण परिवार भन्दै मलाई सिनेमा पिङ्गी सरेका लागि भन्दै दिँदा हुन्छु भेट्दा भाइलाई।
0: ओके बाबाई साथ हुनुहुन्थ्यो सोरो तिङ्लाबाट पुष्पा कार्कीजी हुनुहुन्थ्यो उहाँले पनि निकै नै मिठा अनि निकै नै रमाइलो लोकबाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाए चाहिँ आफूलाई मन परेको मिठो लोकबाका रोज्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन एकदमै खुल्ला रहने छ र अब चाहिँ भने हामी ढिला नगरिकन पुष्पाजीको रोजाईतर्फ नै जानेछौ। उहाँको रोजाईमा पाउन सफल निकै रमाइलो अनि निकै मन छुने लोकबाका रहेको छ। सुशेली मोलङ खोलाको निकै नै रमाइलो लोकबाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ो भएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ खुमान अधिकारी र वन्दना पाण्डेको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ र यो लोकबाका पश्चात फेरि उपस्थित हुनेछौं।

0: फेरी पनि स्वागत गर्दछु भक्खर मात्रामा चाहिँ हामीले लेखनी रमाइला लोक बाका सुशीली मोलुङ खोलाको मोलको लोक बाका चाहिँ सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्की पनि धेरैजना साथीहरूले पनि मनोरञ्जन लिनुभयो होला सँगसँगै गाउनु भयो होला र सँगसँगै नाच्नु पनि भयो होला र जस्तोसुकै अवस्थामा भए पनि एकदमै नाच्दै रमाइलो गर्दै चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा चाहिँ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाख्रा सुनिरहनु भएको छ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त पार्नुहुन्छ होला आफ्नै कामलाई निरन्तरता दिँदै पनि हामीलाई सुन्दै हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमले चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्कार दिदी
0: नमस्कार हजुर खुबै हुनुहुन्छ कहाँबाट खोटाङ आइसिलो खर्काबाट रोजिना तामाङ बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ त रोजिनाजी यो समयमा किन सुत्नु भएको त सुत्ने टाइम भएको होला तपाईँको आफूलाई ख्याल गर्नुहोस् है रोजिनाजी अनि ल ठिक छ खाजा दिनुभयो कि बाँकी छ त रोजिनाजीले मेरो त बाँकी नै छ भन्नुपर्छ है रोजिनाजी ल ठिक छ कार्यक्रममा सहभागिता बनाउनु भएको छ आज कुन लोकबाका रोज्न चाहनुहुन्छ त रोजिनाजीले पक्कै पनि यो गीत तपाईँको लागि राख्नेछौ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है साथी हुनुहुन्थ्यो खोटाङको सोलो खर्काबाट रोजिना तामाङ हुनुहुन्थ्यो उहाँले पनि निकै नै मिठा कुरा गर्दै र रमाइला लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएपछि आफूलाई मन परेको लोक बाका चाहिँ रोज्न सक्नुहुनेछ र अझ पनि हामी रोजिनाजीको रोजाई तर्फ नै जानेछौ उहाँको रोजाईमा पर्ण सफल लोक बाका रहेको छ वनगढीको बसमा निकै नै चर्चित लोक बाका रहेको छ निकै चलेको यो गीत सुन्ने त नसुन्ने त कमाए साथीहरू हुनुहुन्छ होला र आज चाहिँ हामी यो गीत सुनेर निकै नै मनोरञ्जन लिनेछौ र यसमा चाहिँ आवाज गर्नुभएको छ अमृत सबकोटा समक्ष अधिकारी र त्यसै गरी कमला घिमिरेको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ बसुरानी अन्तिम विश्रामतर्फ मरिनेछौ र विश्राम बस्दा फेरि उपस्थित हुनेछौ।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, भन्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरोन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, युज
2: त्यसैले

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलुदुत कुञ्जे नगरपालिका छ 0.

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सेलाफ्याम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र कोही साथी टेलिफोन लाइनमा जोडिसक्नु भएको छ, म यहाँलाई स्वागत गरिहाल्छु। उहाँको फोन डिस्कनेक्ट भइसकेको छ र केही छैन, फेरि पनि पुनः प्रयास गर्नुहोला। 97 64 49 50 70 को लाइन हुँदै फेरि पुनः प्रयास गरेर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र कोही साथी हुनुहुन्छ फेरि पनि टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। कोही हुनुहुन्छ कहाँबाट? हेलो हेलो
1: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर को हुनुहुन्छ कहाँबाट?
1: खोटाङबाट मिलन समर्पणी।
0: खोटाङबाट मिलन के भन्नुभयो?
1: मिलन समर्पण।
0: मिलन समर्पण बोल्दै हुनुहुन्छ? अनि मिलनजी कार्यक्रममा पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ हो?
1: पहिला चाहिँ धेरै सहभागिता जनाइन्छ, अनि पछिल्लो समयमा आफ्नै कार्य व्यस्तले गर्दाखेरि उपस्थित हुन नपाएको
0: हो। ल ठिक छ मिलनजी, आगामी दिनमा पनि हामीलाई चाहिँ सम्झिरहनु पर्छ है मिलनजी। ल ठिक छ मिलनजी, हजुर अनि आराम कुशले हुनुहुन्छ नि मिलनजी?
1: उहाँले आराम कुशले श्रीकमलाई भन्न पर्यो अनि
0: हाम्रो पनि सबैजनाको एकदम ठिकठाक छ भन्नुपर्छ है मिलनजी। अनि खाजा दिनुभयो कि बाँकी छ त मिलनजीले?
1: मेरो खाजा बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नु पर्यो अनि हजुरले दिनुभयो कि बाँकी?
0: मेरो पनि बाँकी छ है मिलनजी, सँगै मिलेर दिनुपर्छ है खाजा चाहिँ मिलनजी। ल ठिक छ मिलनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक भएको रेसमा चाहनुहुन्छ त मिलनजीले?
1: आज सिरेली घाटा राजस्थान राई र अन्जु पन्तको आवाजमा रहेको घर हाम्रो सोलुखुम्बु भन्ने राखिदिनु है।
0: घर हाम्रो सोलुखुम्बु भन्नुभयो?
1: हजुर घर हाम्रो सोलुखुम्बु लेचा कल्याणी गाउँ भित्रैको सोलुखुम्बु हिमाल हेर्न जाउँ भन्ने।
0: तपाईँहरूले चाहिँ आज चाहिँ लोक भाका मात्र रोज्मा पर्ने हुन्छ है मिलनजी? तपाईँहरू
1: पूर्वली लोक भाका हो
0: आज चाहिँ पूर्वली लोक भाका नभएर चाहिँ तपाईँहरूले चाहिँ लोक भाका मात्र रोज्न पर्ने हुन्छ है? आज चाहिँ लोक भाका मात्रै रोज्न पर्ने हुन्छ है मिलनजी?
1: भनेपछि राखिदिनुहोस् न त राजु परिवार र देवी भक्ति मगरको आवाजमा रहेको फिल्ममा माउली जेल्ने बेलामा कोदो रोप्दा लागेको पिराटी फेरि जेल्ने बेलामा भन्ने
0: राखिदिनु है त। तपाईँको लागि राख्ने छ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झनुहोस् है।
1: मात्र एकजना साथीहरू सजिलो पाएँ है?
0: मात्र एकजनालाई सम्झनु पर्ने हुन्छ है?
1: असफल त हजुरकै लागि केहीहरूसँग कुराकानी नपायो भन्न चाहन्छु हजुरकै लागि, त्यसै गरी टेलिभिजन अन परिवारको लागि भन्न चाहन्छु। अब साथीहरू धेरैजना हुनुहुन्छ, सबै सबैलाई सम्झना उसले माया भन्दै सिकिन्छु। नमस्कार।
0: ओके नमस्कार बधाई साथी हुनुहुन्थ्यो खुटाङको मिलन समर्पणजी हुनुहुन्थ्यो, उहाँले पनि मिठा कुराकानी गर्दै अनि मिठा लोक बाका रोज्दै भने साथी छुटी सक्नु भएको छ। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई र त्यसै गरी हाम्रो कार्यक्रममा सहभागिता जनाउनु भयो र कार्यक्रममा सहभागिता जनाउन चाहिँ प्रयास गर्नुभयो तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो भन्दा कोठा कार्यालयलाई तपाईँको रेडियो श्रोता मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्तमा मिलनजीको रोजाईमा त सफल लोक बाका रहेको छ, फूलमा मौरी डुल्ने बेलामा भन्ने निकै नै मनसुले अनि रमाइलोले गाएका रहेको छ र जसमा आज आवाज बढ़नु भएको छ निकै चर्चित अनि लोकप्रिय त्यसै गरी श्रोता अनि दर्शकको मनमुटुमा बस्न सफल गायक गायिका हुनुहुन्छ राजु परियार र देवी गर्ती मगरको आवाजमा सजिएको यो मिठो लोक बाका छाड्दैछ आजको कार्यक्रममा आफ्नै पाछा आफ्नै बाकाको विशेष गरी सोमबारे बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की नमस्कार पनि बिदा हुन चाहन्छु नमस्कार

0: सल्लाह हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सर्वाथम 110.2 MHz बाट देश का विभिन्न भाग र www.sarwafan.com बाट संसार भरकै साथ प्रसारण भइरहेको अपराह्न 4 बजे को सुरु हालचाल लिएर आइपुगे सरस्वती पुरी। नेकपा एमालेका सांसद क्षितिज थेबेले सरकारी शिक्षा र स्वास्थ्य क्षेत्रमा अतिरिक्त कर लगाएर नागरिकको संविधान प्रदत्त मौलिक हकमाथि आर्थिक बोझ थपेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै वहाँले यस्तो टिप्पणी गर्नुभएको हो। वहाँले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरे पनि बजेट मार्फत केही क्षेत्रमा थप शुल्क लगाउने व्यवस्था गरिएको भन्दै आपत्ति जनाउनुभयो। वहाँले शिक्षामा लगाइएको अतिरिक्त क्षमता शुल्कले ज्ञान हासिल गर्ने अवसरलाई सीमित बनाउने खतरा रहेको टिप्पणी गर्नुभयो। शिक्षामा अतिरिक्त शुल्क थपेर सरकारले गुणस्तरीय शिक्षा प्राप्त गर्ने नागरिकको अधिकारमाथि अप्रत्यक्ष रूपमा अंकुश लगाउन खोजेको आरोप समेत लगाउनुभयो। वहाँले जन्मदेखि मृत्युसम्म नागरिकले करको बोझ बेहोर्नुपर्ने अवस्था सिर्जना हुने खतरा सरकारले बढ़ाएको पनि आरोप लगाउनुभयो। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 41 अर्ब 13 करोड़ 46 लाख रूपियाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब 6 अर्ब रूपियाँले कम हो। प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालूतर्फ 14 अर्ब 66 करोड़ 2 लाख 29 हजार रूपियाँ अर्थात कुल बजेटको 35-53% विनियोजन गरिएको जानकारी दिनुभयो। त्यस्तै गरी पुँजीगत तर्फ 26 अर्ब 47 करोड़ 53 लाख 71 हजार रूपियाँ अर्थात कुल बजेटको 64-36% बजेट छुट्याइएको छ। बजेटको स्रोत व्यवस्थापन तर्फ प्रदेश सरकारले आन्तरिक राजस्व पनि विभिन्न आयबाट 11 अर्ब 22 करोड़ 75 लाख रूपियाँ संकलन गर्ने लक्ष्य लिएको छ। त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँड मार्फत 12 अर्ब 83 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। कैलालीमा वन कार्यालयका कर्मचारीले भिडबाट टेम्पो खसाली दिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग पर्यटन वन तथा बाटो मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हिमराज मिष्टको संयोजकतामा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटना को पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासन प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। अब अन्तर्राष्ट्रिय समाचार। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैनिक कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। अन्तिममा खेल समाचार। विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि जापानी दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानी प्रशासक इटा तानाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको ठाउँ सफा राख्न सिकाइने उल्लेख गर्नुभएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5216 फोन वा sorwafamnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुनहालचाल सकियो। साँझ 5 बजेको सुनहालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवाफाम सुन्दै रहनुहोला। नमस्कार।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाउ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
8: हेलो,
9: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
8: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
8: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
9: हेलो
2: हजुर
9: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
8: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
8: ल ल ल किन दिन्थे
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: शुभ प्रभात
2: बस आज हामी के विषयमा छलफल गर्छौ
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
6: असल साथीहरूसँग मात्रै संगत गरौं
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं
6: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
9: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
9: यस्तो खुसीको बेला छ हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन
2: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतै गीत
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर स्थानीय आज पनि उपस्थित भइसकेका छौ हृदय सुन्दरोस यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेसियम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुन्दैछ र प्राविधिक मित्रबाट मलाई श्रीकृष्ण मुस्तिर पाली सपोर्ट गरिदिनुहुन्छ भने आवाज वेदिका राई आएर आज पनि हामी त्यही समयलाई लिएर उपस्थित भइ नै सकेका छौ र आज पनि हामी पाँच विधाका गीतप्रति सुरु लिएर उपस्थित भइ नै सकेका छौ र ढिलाइ नगरी पनि सुनौ आज बस्ने गीतका क्लिप्स छोडौं

0: 있습니다.
1: भर्खरै मात्र हामीले एकदम मिठो गीत सुन्ने सकेका छौँ। अब पालो तपाईँको शून्य नम्बर 64 49 52 96 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्ने चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट भावना सुनवार। भावनाजी योसँग के गर्नुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि भावनाजीले खाजा दिनुभयो त? हाम्रो बाँकी सब भन्नु पर्ला भावनाजी। अनि भावनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत आयोजस हुन्छ त? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी मिठो खुट्याङबाट भावना सुनवार। उहाँले पनि एकदम मिठो गीत रोजेर छुट्टी सक्नु भएको छ। र आउन चाहनुहुन्छ भने 97 64 49 54 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भने चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: हजुर नमस्ते नाना।
1: नमस्ते, नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ?
2: हजुर म खोटाङबाट कल्पना राई।
1: खोटाङबाट कल्पना राई, खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ कल्पनाजी?
2: हजुर म खोटाङ टिममाबाट।
1: खोटाङको टिममाबाट यो पहिलो पटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ कल्पनाजी? लङ टाइम पछि। अनि बिचमा कहाँ हराउनु भएको थियो नि हाम्रो कल्पनाजी?
2: आज घर आइसी काममै व्यस्त थिए, त्यही पनि प्रोग्राम सुन्थे।
1: ठिक छ त, प्रोग्राम सुनेर साथ दिनुभएछ, एकदम खुसी लाग्यो। अनि कल्पनाजीले खाजा लिनुभयो त?
2: हजुर मेरो खाजा बाँकी छ, तपाईँहरू भयो कि बाँकी छ?
1: हाम्रो पनि बाँकी छ भन्नु पर्ला कल्पनाजी। र कल्पनाजी र हामी सँगै खानुपर्छ नि है खाजा?
2: ए हस् हुन्छ, आउनुहोस् न यता।
1: हस् हुन्छ, पुकारे रेडी गर्नु होला। अनि कल्पनाजीले खाजामा

अझैको रोजाएको कुनै जानिसो एकदम मिठो गीत पढ्न सफल रहेको छ। भन्देऊ सुटुक्क भने एकदम मिठो गीतको बोल रहेको छ, जसमा आवाज भर्नु भएको छ सजा मैनालीको आवाजमा। सजिक एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो नै छुटु विस्तारमा जानेछ। तपाईँले 9964549570 लाइन हुँदैछ, कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे। अघि चाहिँ भने हामी गीत सुन्दै पहिलो छुटु विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित

0: अच्छा, गीत गाउँदै कता हिँडी?
1: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
0: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
1: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
0: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
1: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागुया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98550179979
2: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
0: नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स वन, ओखलढुङ्गा ब्यारेज, ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। हब जानकारीको लागि सम्पर्क नम्बर 0-35-520-576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: यो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन।

0: कार्यक्रम गीति गीतको भने छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम गीति गीतलाई लिएर उपस्थित भइ नै सकेका छौँ। फेरि पनि स्वागत छ। र हामीसँग कतिवटा गीत बाँकी रहेको छ भने चारवटा गीत बाँकी रहेको छ, आउन चाहनुहुन्छ भने सक्नुहुनेछ। 9764954 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लौ। हेलो, नमस्ते। गुड आफ्टरनुन, नमस्ते, नमस्कार। कहाँबाट गुम्जिनु छ? उदयपुरबाट सलिना परिया। र सलिनाजी के गरिदिनुहुन्छ यो समयमा? गोठालो गरिदिनुहुन्छ नि? के को गोठालो गरिदिनुहुन्छ सलिनाजी? बाख्रा गोठालो। अनि बाख्रा चाहिँ कतिवटा छ नि सलिनाजीको चाहिँ? ओहो, धेरै रहेछ नि। एक्लै गोठालो गरिदिनुहुन्छ नि? अनि ल ठिक छ त। अनि सलिनाजीले खाजा लिनुभयो त नि? हाम्रो पनि बाँकी छ, भन्नु पर्ला। सलिनाजीले हामीलाई बोलाउनै भएन नि त खाजा खाना त। ल ठिक छ त, सलिनाजीले हामीलाई नबोलाइकन आफूले मात्र खानु भएछ, ठिक छ, आउने दिनमा बोलाउनु होला है सलिनाजी। ल ठिक छ त सलिनाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। र कुन गीत रोशन छ त आज? ओहो सलिनाजी, कसको झलक हो नि त्यति साह्रो? होइन होला, हाम्रो सलिनाजी त मायामा परे जस्तो छ, कसको झलक पुरा सम्झिरहनु भएको जस्तो छ। ठिक छ, एकदम मिठो कुराकानी भयो तपाईँको लागि। यो गीत पछि पनि बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। धन्यवाद।
1: र ममता परियार, अनिसा परियार, मीना परियार, सुमना परियार, सुमन परियार भन्दै छुटिन्छु। नमस्ते दिदी, बाई बाई।
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट, एकदम मिठो सलिना परियार हुनुहुन्थ्यो। उहाँले पनि एकदम मिठो गीत रोजी र मिठो कुराकानी मिलेकी साथी छुटिसक्नु भएको छ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो, नमस्ते।
2: नमस्कार दिदी।
0: नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ? खोटाङको ऐसेल खड्काबाट रोजिना तामाङ। अनि रोजिनाजी, यो समयमा के गर्दिनुहुन्छ?
2: यो समयमा कार्यक्रम सुन्दै बसिरहेछु भन्नुपर्छ है दिदी।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ नि रोजिनाजी। खोटाङतिर के कस्तो वेदर रहेको छ अहिलेको समयमा?
2: यता त मौसम धुमिरहेको भनौँ न, अहिले चाहिँ मजाले घाम लागिरहेको थियो, अहिले चाहिँ मौसम धुमिरहेको छ। अनि त्यतातिर के कस्तो छ दिदी?
0: सोलो खुम्बुतिर पनि अघि बिहान चाहिँ एकदम मजाको घाम लागिरहेको थियो, अहिले पनि त्यस्तै त्यस्तै नै छ भनौँ न है। पानी पर्ला पर्ला जस्तो छ, धुमिरहेछ, त्यस्तै छ भन्नुपर्छ है।
2: हजुर
0: दिदी, ठिक छ त। रोजिनाजीले अनि खाजा दिनु भयो त?
2: मैले खाजा भर्खरै खाइसकेको, अनि हजुरले खानुभयो कि बाँकी छ?
0: हाम्रो बाँकी छ भन्नु पर्ला। अनि रोजिनाजीले खाजामा के लिनुभयो त?
2: मैले आलु र चिउरा।
0: ओहो, एकदम मिठोमा खानुभएछ त अनि। आलु र चिउरा चिउरा खानुभएछ, धेरै चिना खानु नि फेरि। ठिक छ त, चिउराले चाहिँ अलिकति होइन, चिउरा खाना साथ चाहिँ अलिकति पेट फुल्छ नि त त्यसैले भनेको है। ल ठिक छ त, हाम्रो रोजिना चाहिँ एकदम ज्ञानी हुन्छ, ज्ञानी हुनुहुन्छ, बुझ्ने हुनुहुन्छ, पक्कै पनि तपाईँलाई थाहा छ सबै कुरा। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, फर्स्ट म दिदी यसमा कार्यक्रम लिएर आउनुहुन्छ दिदीहरूको लागि, पुरा दिदी निस्कमाको हुनुहुन्छ उहाँको लागि, त्यसै गरी सोलेश्वर स्टाफहरूको लागि पनि भन्न चाहन्छु, मेरो घर फ्यामिली सबै सबैजनाको लागि, अनि साथीहरूमा सम्झिनु पर्दा स्वस्तिका तामाङ, बालकुमारी तामाङ, गङ्गा तामाङ, जमुना तामाङ, सन्तोष मगर, साथीहरू त धेरैभन्दा धेरै हुनुहुन्छ, ज जसले सुनेर बस्नु भएको छ, सो सम्पूर्णको लागि गीत सुनेर मनोरञ्जन लिनुहोला भन्ने दिदी टेक केयर बाई बाई
0: ओके बाई बाई टेक केयर साथी हुनुहुन्थ्यो खोटाङको ऐसिलु खर्कबाट रोजिना तामाङ उहाँसँग पनि एकदम मिठो कुराकानी हुँदै साथी सुति सक्नु भएको छ र अब हामी गीततर्फ नै जानेछौँ एकदम मिठो गीत रहेको छ एकदम मिठो एकदम भन्दा पनि एकदम मिठो गीत रहेको छ एक झलक भने एकदम मिठो गीत रहेको छ जसमा आवाज पर्नु भएको छ सुशान्त केसीका आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ यो मिठो गीतलाई हामी थोरै सुनेछौ त्यस पछाडि फेरि उपस्थित हुनेछौ

0: भर्खरै मात्र हामीले एकदम मिठो गीत सुनि नै सकेका छौ र अब हामीसँग तीनवटा गीत बाँकी रहेको छ। अब पालो तपाईँको 97.64 59 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट बोल्दिनु छ? खोटाङबाट मदन श्रेष्ठ। अनि मदनजी, यो समयमा के गरिदिनुहुन्छ? घाँस काटेर काटेर घर फर्कदै हुनुहुन्छ नि? के घाँस काट्नु भएको नि मदनजीले? ल ठिक छ त, एकदम खुसी लाग्यो मदनजीले। अनि खाजा लिनुभयो त?
1: मेरो बाघी छ
0: दिदीहरू, हाम्रो पनि बाघी छ भन्नु पर्ला। मदनजी र हामी चाहिँ सँगै खानु पर्ला नि है खाजा। नै ठिक छ त मदनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ त? हजुर, तपाईँको गीतको बोल भन्नुहोस् न एकपल्ट फेरि। ओहो, त्यस्तो हो, पिराटीको खेलमा पढ्नु भए जस्तो छ हाम्रो मदनजी त।
1: हजुर,
0: पिराटीमा पढ्नु भए जस्तो छ है हाम्रो मदनजी त।
1: होइन दिदी, अब कहाँ अब खेलेको मान्छेले कहाँ अब पिराटीमा पढ्नु र दिदी।
0: ल ठिक छ त, त्यतिकै भनेको मात्र होला, माइन्ड नगर्नु होला मदनजी। र यो गीत मार्न तातेन जीका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है?
1: तपाईँको लागि केटीको लागि सम्पूर्ण लागि भन्छु, साथी सुन्दैछ
0: खोटाङबाट मदन श्रेष्ठ उहाँसँग पनि एकदम मिठो कुराकानी हुँदै साथी छुट्टी सक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्ते हजुर, नमस्ते नमस्ते
0: हजुर, नमस्ते हजुर, नमस्ते नमस्ते। कहाँबाट बोल्नु हुनुहुन्छ?
2: हजुर, म सबिन
0: तामाङ। मलाई शङ्का लागिरहेको थियो हाम्रो सबिनजी पक्कै पनि हुनुहुन्छ भनेर, ठ्याक्की सबिनजी नै हुनुहुँदो रहेछ। अनि सबिनजी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसी बसाई गरिदिनुहुन्छ। अनि सबिनजीले खास दिनुभयो त?
2: मेरो बाँकी छ हजुर, हजुरहरूको भयो कि बाँकी छ?
0: हाम्रो पनि बाँकी छ भन्नु पर्ला सबिनजी। अनि सबिनजीले आजको दिनमा के गर्नुभयो?
2: म त आजको दिनमा यस्तै भनौँ न, घर काम गर्दै गोठालो गर्दै बस्दै भनौँ न।
0: ल ठिक छ त, एकदम रमाइलो हुन्छ काम गर्नलाई है। हजुर हजुर, ल ठिक छ त सबिनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुट्टी सक्नु भएको छ। यही गीत मार्फत ताक्न नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु र टेक्निसियनमा हुने दिदी उहाँलाई पनि सम्झिन चाहन्छु र सोलु एफएम होल टिमलाई सम्झिन चाहन्छु। साथीहरू सम्झिनु पर्दा सबिना तामाङ हुनुहुन्छ, रमेश राई हुनुहुन्छ, त्यसै गरी अशोक तामाङ, एनसु राई, बाँकी सम्पूर्णलाई यो गीत सुनेर इन्जोय लिनुहोला भन्ने छुट्टिन्छु। नमस्ते।
0: ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी मित्रो, खोटाङबाट सोबिन तामाङ, उहाँले पनि एकदम मिठो गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। र अब हामी गीत रोजा त पनि जानेछौँ, एकदम मिठो गीत रहेको छ सोबिनजी र हाम्रो मदन श्रेष्ठको रोजामा पर्ल सफल गीत रहेको छ, घुम्तीमा रेल भनेर बोलिरहेको छ, जसमा आवाज सुन्नु भएको छ निवास कलोनी र अस्मिता अधिकारीको आवाजमा। सोबित एकदम मिठो गीत रहेको छ, यो मिठो गीतलाई हामी सुन्दै कालिम्पोङ गीत गीतको दोस्रो नियन्त्रण विश्राम जाने विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: सवारी साधन को इंजिन और तेजी स्रोतों पर संबंधी सूचना आदरणीय सेवा ग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
3: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज
2: कार्यक्रम गीतगीतको दोस्रो अनि अन्तिम मिश्रणलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटिङमा कार्यक्रम गीतगीतलाई लिएर उपस्थित भइ नै सकेका छौ र सुन्दै यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ र हामीसँग अझै पनि कतिवटा गीत बाँकी रहेको छ भने हामीसँग दुईवटा गीत एकदम मिठो गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको 9764 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला र आफूले मन परेको गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन चाहिँ एकदम खुल्ला रहेको छ र तपाईँ अहिले सुन्दै हुनुहुन्छ सोलेफ 101.2 मेगाहर्ट्ज। तपाईँले रेडियो फ्रिक्वेन्सीबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ 101.2 मेगाहर्ट्ज बाटो भने अनलाइन मार्फत पनि तपाईँले सुन्न सक्नुहुनेछ www.sulafim.com बाट पनि र हाम्रो नेपाली पात्रबाट नि तपाईँले पक्कै पनि सुन्न सक्नुहुनेछ है। र आउन चाहनुहुन्छ भने 9764 54 लाइनरी कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र अब हामी गीततर्फ नै जानेछौ एकदम मिठो एकदम मिठो गीत रहेको छ भन्दै थिए साथी फोन आइ नै सकेको छ साथीलाई स्वागत गरी हेलो नमस्ते नमस्ते नमस्कार कहाँ बाटोको बोल्नुहुन्छ उदयपुरबाट सबिना तामाङ अनि सबिनाजी के को हतारमा हुनुहुन्छ नि तपाईँ ओहो गोठालोतिर हुनुहुन्छ सबिनाजी गोरुले कुदाउनु भए जस्तो छ हाम्रो सबिनाजीलाई लटिसो त धेरै पनि नकुद्नु होला लट्नु होला नि फेरि फेरि अब बर्खाको समयमा धेरै पानी पनि पर्छ बाटो चित्लो नै हुन्छ है त्यसैले होसियारी साथ हिँड्नु होला अनि चढाउनु होला है गोरुलाई ल ठिक छ त समिनाजी अनि समिनाजीले खाजा लिनुभयो त ल ठिक छ त अब पक्कै पनि गोरु चराउन सकेपछि खाने होला नि होइन हाम्रो पनि बाँकी छ भन्नु पर्ला अब सबिनाजी र हामीले चाहिँ सँगै खानु पर्ला जस्तो छ खाजा चाहिँ हुन्छ ल ठिक छ त कार्यक्रममा सहभागिता जनाउनु भएको छ सबिनाजी र कुन गीत रोज हुन्छ त ओके पछि पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है ओके बाई बाई साथी हुनुहुन्थ्यो दिपुरबाट सबिना तामाङ पनि गोरु चराउँदै सुन्दैछु भन्दै हुनुहुन्थ्यो है। हेर अब हामी सबिनाजीको रोजाइट पनि जानेछौँ एकदम मिठो गीत रहेको छ आखिमा राख्छु मेरो देश भन्ने गीत रहेको छ जुन चाहिँ राष्ट्रिय भावले सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ।

पक्खरी मात्र भन्ने एकदम मिठो गीत सुनि नै सकेका छौ। आखे वा राख्छु मेरो देश भन्ने एकदम मिठो गीत रहेको थियो र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। आउन चाहनुहुन्छ भने 97.49 लाइन कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र हजुर भने हामी कार्यक्रमको अन्तिम समयमा पनि हामी आइसकेका छौ। साथीहरूको फोन आयो भने हामी लिन्छौ नभए हामी कार्यक्रमबाट विदा माग्ने नै सबै हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। सम्पूर्ण साथीलाई विशेष गरिकन धन्यवाद दिन चाहन्छु र अब चाहिँ भने हामी साथीहरूको फोन पनि लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ र आज धेरैजना साथीसँग कुराकानी भयो र धेरैजना साथीले कल गर्नुभयो कल ट्राई गर्नुभयो रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो सबैजनालाई विशेष गरिकन एक वर्षमा म तपाईँ सम्पूर्णलाई म हृदयदेखि आभार प्रकट गर्न चाहे आगामी दिनमा पनि यसरी कल ट्राई गर्दै गर्नुहोला सहभागिता जनाउनुहोला सजिलो रेडियो सुरेसिनलाई सुन्नुहोला माया गर्नुहोला भनेर चाहे र सम्पूर्णलाई विशेष गरी आभार प्रकट गर्दै र मेरो बन्द कोठाका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत रहेको छ एकदम मिठो गीत रहेको छ नाइना भन्नु ल छुबाट लेख एकदम मिठो गीत रहेको छ कम्बल र माथि पटुकी भन्ने गीत रहेको छ जसमा आवाज गर्नुभएको छ लिनी राईको आवाज सजिलो एकदम मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत रेलीका लागि पनि बुझाउन चाहन्छु। नमस्ते नमस्कार।

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखलाई घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
7: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन संयुक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
6: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लाग्यो होइन?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन्। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार पूर्वी नेपाल के प्रमुख सामुदायिक रेडियो सोलह एफएम 102.90 मेगाहर्ट्ज बाट इसका विभिन्न भाग www.solehfm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ पांच बजे सोलो हर्षा लिएर आइपुगे म शर्मिला पुरी। इलाममा चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा धेरै र नेपालमा उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणको लागि पठाउने र त्यसको प्रतिवेदन आउनु 15 देखि 20 दिनसम्म लाग्ने सञ्झटिलो प्रक्रियाको कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। मौजदान बिक्री नभई उत्पादन गर्न नसकेको श्रीदे अर्थोडक्स टीडब्ल्यूएस एसोसिएशनका अध्यक्ष दिलेश श्रेष्ठले जानकारी दिनुभएको छ। वहाँका अनुसार पहाड़ी भएका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणको लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीहरूको गुनासो रहेको छ। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे शर्मिंगडा सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय 5 सदस्यीय समिति गठन गरेको हो। वन निदेशक हिमराज विष्टको संयोजकमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासन प्राविधिक र कानूनी विज्ञहरूलाई राखेको छ। गोदावरी नगरपालिका वडा नम्बर 4 को सूर्य क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा चर्चित बनेपछि वन कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भएको थियो। टेम्पो खसाल्ने काममा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सर्वोच्च अदालतले नेपालगंजको बहुचर्चित चेतना मानन्धल हत्या प्रकरणमा मुछिएका 7 जनाको जन्म कैदको सजाय उल्ट्याएर 5-5 वर्ष मात्रै कैद सजाय हुने फैसला गरेको छ। समूहको तत्परता जोडेका उनीहरू हरेकको अलग अलग भूमिका नजर अन्दाज गरी सबैलाई एकमुष्ट रूपमा जम्म कैद गर्दा चर्को हुने भने सर्वोच्च अदालतले 7 जनाको कैद सजाय घटाएर 5 वर्षमा समिति गरेको हो। वैशाख चैत्र 22/2082 भएको फैसलाबाट आरोपितहरू थुनामुक्त भइसकेका छन्। सर्वोच्च अदालतले गत शुक्रबार फैसलाको पुनः पाठ सार्वजनिक गरेको हो। त्यो घटनाका प्रमुख आरोपित रिगर्लर ढकालमाथि ठहर भएको कसुर भनी परिवर्तन भएको छैन। अपराधको आठमा फिरौती र चन्दा उठाउने 2 समय 20 को मर्मुचाट खुट्टा हानाहानमा परिणत भएको थियो। जम्मा 27/2072 नेपालगंजमा चेतन मण्डलको ज्यान पनि गएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताको सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह मुलुकको तीव्र विकास शान्ति र प्रगति चाहेको बताउनु भएको छ। सोमबार लोकसेवा आयोग स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले लोकसेवा आयोगको 7.5 दशक लामो इतिहासमा कायम रहे निष्पक्ष योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृष्ट बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले आयोगप्रतिको अटुट जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य सुशासन प्रभावकारी सेवा प्रवाह र मुलुकको तीव्र विकास भएको बताउनु भएको छ। जनताको यो आकांक्षा पूरा गर्न राष्ट्र संयन्त्रलाई समय अनुकूल जनमुखी प्रभावी मैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँको भनाइ रहेको थियो। राष्ट्रपति पौडेलले आयोगलाई आफ्नो कार्य सम्पादनमा आधुनिक प्रविधिको प्रयोग बढ़ाउने र समयसापेक्ष परीक्षण विधि अवलम्बन गर्न सुझाव दिनुभएको छ। कार्यक्षेत्रमा विस्तारसँगै गुणस्तर कायम राख्नु वैज्ञानिक एवं व्यक्तिगत भावी योजना तय गर्नु आयोगका लागि मुख्य चुनौती रहेको उहाँले अनुमान भएको छ।
आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज चाँदी 120 रूपियाँले बढ़ेर तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसरी हिजो पनि सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको अन्तर्राष्ट्रिय समाचार। लामो समयको अवरोधपछि युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रियालाई अगाडि बढ़ाउने महत्वपूर्ण निर्णय गरेको छ। युएका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले आज युक्रेन र छिमेकी मोल्डोभासँग युकुको कानूनी तथा माध्यमसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेको समाचार संस्था एफएपीले जनाएको छ। अंगुरीयका राष्ट्रपति नेता विक्टर ओबानले युक्रेनको सदस्यता प्रक्रियामा लामो समयदेखि अपरोध घोषणा गर्नुभएको थियो, तर अप्रेलमा प्रतिद्वन्दी पीटर मयाकसँग चुनावी पराजय भएपछि युक्रेनको सदस्यता प्रक्रियाले पुनः गति लिन थालेको हो। अन्तिममा खेल समाचार। विश्वकप पूर्वमा खेलको रोमाञ्चले जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान पानेको छ। अमेरिकाले टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको छ। खेलपछि जापानी दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाउने संस्कारको हिस्सा भएको बताएका छन्। जापानी प्रशासक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिरहेको ठाउँ सफा राख्न सिकाउने उल्लेख गर्नुभएको छ। जापान लगातार आठौं विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूले अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। खेलपछि अमेरिकी खेलाड़ी जोसिन विष्टलाई पनि सफाई अभियानमा सहभागी भएको देखिएपछि जापानी समर्थकहरूको अभ्यास झन चर्चित बनेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 35 5 20 0 16 फोन वा सोलह एफएम न्यूज @gmail.com ईमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, यहीलाई सुरुवात सकियो। साँझ 7 बजेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

के तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलुखुम्बु जिल्लाको सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङ्ता स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङ खोरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र खोरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82। सोलु तुत्कुण्ड नगरपालिका वडा नम्बर 10 प्राप्ति सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: तैयार टिकाऊ यी सबै एसियन गेम्सै हो हाम्रो पहिलो रोजाइ।
1: सूचना सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सादुङ क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनाइ

0: न्यू स्टार कलर लिया तथा 16 मई ऑफसेट प्रिंटिंग पे सुलुद कुंड नगर पालिका 500 लेरी सुल खुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा 16 मई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरुका साथमा सबैसँग
1: हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयर

0: चलहरू मरमत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हो नि सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एक पटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रिट नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: को भाइ र
7: मो दिदी सुन्तली ढोका खोल्नुहोस् न।
6: के भयो यति राति किन रुदिरा कि?
7: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
6: ल भन के भयो।
7: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
6: माइला दाइले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? त्यो घर हो।
8: ए ल ल, हामी लान्छौँ।
6: ल ल, अब धेरै नरो, कानुनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
4: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभ

0: पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो
7: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
6: लु त, हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
6: हजुर,
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: नानी के भनेर छ के हो
9: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: शुभ प्रभात
9: बस आज हामी के विषयमा छलफल गर्छौ
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
9: हो अरू भन त
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
9: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
9: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बच्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
5: असल साथीहरूसँग मात्रै संगत गरौं
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं
5: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
9: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
8: यस्तो खुसीको बेला छ हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन
9: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
9: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: सगरमाथा राष्ट्रीय निकुंज को कार्यालय नाम्ची बजार सोलुखुम्बु को सूचना। सगरमाथा राष्ट्रीय निकुंज कार्यालय को अधिकार प्राप्त अधिकारी लिखित अनुमति नली कुनै पनि व्यक्तिले राष्ट्रीय निकुंज भित्र दिएको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिम को कारवाही गरिनेछ।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
7: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
7: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ, घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
7: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
8: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मरेको के हो?
7: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो लगिहाल्नु।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, त्यही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खै जन्मदाता दिनुहोस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
7: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
9: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
12: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
1: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका करनहार।
12: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
11: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
12: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै,
0: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो,
1: कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा,
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने,
1: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केभो भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएम कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको सन्तोष र जवाबदेता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढ़ाउन माग गरेका छन्।
1: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पूँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पूँजीगत तर्फको 4 खर्ब 7 अर्ब रूपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रूपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बन्न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ वसन्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.74 4.7% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखित खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढ़ेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत

0: का लागि सरकारले जुन लिएको छ
1: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14,66,32,29,00,000 र पूँजीगत तर्फ 26,47,41,71,00,000 रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि शिक्षा स्वास्थ्य पूर्वाधार वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1,50,00,000 रूपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रूपियाँको बजेट सार्वजन गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ 13,97,63,00,000 रूपियाँ र पूँजीगततर्फ 20,75,99,00,000 रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15,00,00,000 रूपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32,99,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेटमध्ये विकास खर्कचका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेटमध्ये पूँजीगत तर्फ 20,02,61,22,000 रूपियाँ विनियोजन गरेको छ। मन्त्री शेरचनले चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच भागवण्ड नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
0: यहाँका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7,00,000 किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संग्रहण गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष डिमी श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65,00,000 किलो र झापामा वार्षिक 2,00,000,000 किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
1: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। कृतिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाई छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले एक हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराती हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफ्नै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खाना नपाएकाले बालबालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान को घर ले आना तो है ना। सफाई पानी भंग होने से, मलाई से Major को पानी लग सके कुछ। Major appliances, Major को पानी लग सा।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापनमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
5: कैलालीमा एउटा टेम्पो भीरबाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकतामा गठित छानबिन समितिलाई 1 साताको समय दिइएको छ। टेम्पो भूमिले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री शोभन गुरूङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्छानले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसी मलेको सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्छानले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्का सँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। कान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खापुङले कानून बमोजिम नै त होलानी मन्त्रीजीको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
5: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अंकले घटेर 2711.76 बिन्दुमा पुगे झरेको छ।
0: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: संकेतको भेरीगंगा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा सहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारा सहित समूहकी सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रूख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रूपियाँ दिगो माग दावी गरेको छ।
0: लोक सेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पदपूर्ति प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोक सेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठम्याई छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
1: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेर्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री नील बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका 6 मगर समुदायको नचारू स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका निवास समुदायले बनाउने यो मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 साल असार 1 गते नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान गरी सूचीकरणको काम शुरू गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका निवास समुदायको यो मरीलाई यस वर्ष संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
0: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढ़ी 1,560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको 14 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा नगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो। सरीसृप प्रणाली हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित गरिरहेको विज्ञहरू बताउँछन्।
1: पश्चिमी वायुको कारण वर्षा भइरहे पनि नेपालमा मनसूनी वायु भित्रन भने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसूनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद डेभिड ढकालले मनसून भित्रन अझै केही समय लाग्ने जानकारी दिँदै मनसून भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रिने गरेकोमा 2 दिन ढिला भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले मनसूनी वायुको आगमन तापमान त्यसको फैलावट तीव्रता वायु जलवाष्पको मात्रा बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसून भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसून भित्रिएको संकेत दिइरहेका विभागले बताएको छ। प्रशान्त महासागर विकास भएको हेलनिनो प्रणालीका कारण पनि मनसूनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रंगशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
2: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्ण बिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार तीन गते

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य तीन महिना यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खुल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 डलरसम्म पुगेको थियो। युद्ध शुरू हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 डलर हारारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरूद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एसको यो खेल राति पाउने 10 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले सन् 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यस यता राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन सन् 2014 समूह चरणबाट बाहिरिएको थियो भने सन् 2018 र 22 अन्तिम 16 अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा दोस्रो स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 60 स्थानमा छ। यस्तै आज राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 1 अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। यस्तै बिहान पाउने 4 अमेरिकाको मियामी रंगशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान पाउने 7 अमेरिकाको लस एन्जेलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्।
1: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्ससमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
0: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। 4 विजेता इटाली लगातार तेस्रो पटक फाइनल चरणमा छैन भने केप भर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका मेक्सिको र क्यानाडाका 16 शहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्यूयोर्कको मेट लाइफ रंगशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रंगशालामा हुँदैछन् त सुनौ थप जानकारी।
1: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि शुरू भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा फाइनल हुनेछ। 4 विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका मेक्सिको र क्यानाडाका 16 रंगशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रंगशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एस्टेका रंगशालामा भएको हो। अमेरिकाका मुख्य रंगशाला मध्ये एटीएनडी डालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रंगशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रंगशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी

0: नेदरल्याण्ड र पोर्चुगलले यो रंगशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रंगशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 डिग्री भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात लस एन्जलस, हार्ड रक अर्थात मियामी, लिवाइस अर्थात सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात फिलाडेल्फिया, जिलेट अर्थात बोस्टन र एरोहेड अर्थात केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रंगशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीबीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात टोरन्टो र बीसी प्लेस अर्थात भ्यानकुभरमा खेल हुँदैछन्। बीएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रंगशाला मध्येको एक हो। विश्वकप 2026ले बढ़ी टोली, बढ़ी खेल र 3 दशकको संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
1: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: प्रतिनिधि सभामा मन्त्रालय गत बजेट मिति छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश। चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
1: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीति पहल नगरेको गुनासो।
2: कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या। कैलालीमा टेम्पो खसालेको घटना बारे छानबिन गर्न समिति गठन। ठेकेदारलाई भौतिक कार्यवाही गर्न मन्त्री जनसाले दिएको निर्देशन विवादमा।
1: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्ध एक अवस्थामा फर्कन समय लाग्ने।
2: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केभ भर्दै खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी विकास थापा गाई र भोजनलाई बस्ने पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: voice to your heart.
1: Zulu FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: श्रोताहरू आज हामी त्यस्तो संसारमा रहेका छौ जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ संसारमा शान्ति आनन्द छैन यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकवान जीवन जिउन आत्मा शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ
4: आज तपाईलाई मार्गदर्शन रेडियो कार्यक्रममा मेरो हार्दिक स्वागत छ जब कसैले हामीलाई पवित्र शुद्ध धर्मी भन्छ हामीलाई धेरै राम्रो लाग्छ हाम्रो मन फुरुङ्ग हुन्छ खुशीले तर धेरै पल्ट त्यसो भन्दा कहिलेकाहीँ खुशी नलाग्नु पनि सक्छ किनकि आफ्नो वास्तविक जीवनका कुराहरू हामीलाई राम्ररी थाहा छ साँचो धार्मिकता के हो त यही विषयलाई लिएर म आज तपाईसित कुराकानी गर्नेछु प्रभु येशूले शिक्षा दिनुहुँदा एकपटक यसो भन्नुभयो मत्तीको सुसमाचार 5:23-25 तिमीले वेदीमा आफ्नो भेटी दान दक्षिणा चढ़ाउँदै गर्दा तिम्रो भाइको विरूद्धमा उसको हृदयको विरूद्धमा तिम्रो केही छ भने तिमीलाई याद भयो भने तिम्रो भेटी दान त्यही वेदीको सामु छोडेर जाऊ पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अफिसरको हातमा सुम्पिदेला र तिमी झ्यालखानमा पर्नेछौ साँच्चै म तिमीहरूलाई भन्दछु तिमीले एक एक पैसा चुक्ता नगरुन्जेल तिमी त्यहाँबाट उम्कने छैनौ यो खण्ड थियो मत्तीको सुसमाचार 5:23-25 प्रभु येशूको शिक्षामा कुनै रहस्य छैन बुझ्न नसकिने कुनै कुरा पनि छैन सबै कुरा छर्लङ्ग छन् पारदर्शी छन् स्पष्ट छन् थोरै पढेका व्यक्तिले पनि बाइबलमा येशूको शिक्षा पढ्यो भने सजिलै बुझ्न सक्छ येशूका धेरै शिक्षाहरू हामी बाइबलमा पाउँदछौ बाइबल दिनदिनै पढ्नुभयो भने तपाईँलाई राम्रो हुनेछ यसले धेरै रूपबाट हाम्रो जीवनलाई निर्माण गर्दछ हामीले भर्खरै पढेको बाइबलको खण्डमा प्रभु येशूले एउटा दृष्टान्त बताउनुहुन्छ मानिलिनुहोस् तपाईँ चर्चमा जानुभएको छ वा देवादायमा जानुभएको छ वा कुनै धार्मिक स्थलमा जानुभएको छ हाम्रो धार्मिक वा आत्मिक जीवनमा केही फाइदा होस् भनेर नै हामी यी ठाउँहरूमा जाने गर्दछौ वा यी ठाउँहरूसित हाम्रो जीवनलाई हामी संलग्न राख्दछौ अनि परम्पराले हामीलाई सिकाएको छ कि हामीले दान दक्षिणा दियौं भने ईश्वरको कृपा हामीले पाउनेछौ त्यसैले हामी दान दक्षिणा दिन्छौ अरूको भलो होस् ईश्वरको कृपा हाम्रो जीवनमा रहोस् तर प्रभु येशूले के भन्नुभयो उहाँको भनाईको अर्थ के हो उहाँ भन्नुहुन्छ हामीले दान दक्षिणा गर्नुभन्दा अघि हाम्रो जीवन परमेश्वरको सामु स्वीकार योग्य हुनुपर्छ कसैलाई दुखी बनाएर कसैलाई थिचोमिचोमा पारेर कसैलाई शोषण गरेर दान दक्षिणा चढ़ाउँदा परमेश्वरले त्यो दान स्वीकार गर्नुहुन्न परमेश्वर हामीले उहाँसँग मात्र सम्बन्ध राखेको चाहनुहुन्न हामीले दिनदिनै भेट्ने मानिसहरू हामीसँग काम गर्ने पढ्ने व्यापार व्यवसाय गर्ने मानिसहरू गाउँघरका मानिसहरूसँग असल सम्बन्ध राखेको चाहनुहुन्छ येशूले भन्नुभएको वचनको अर्थ त्यही नै हो सबैसँग असल सम्बन्ध राखेर जिउनु धेरै राम्रो कुरा हो परमेश्वरले त्यो मन पराउनुहुन्छ असल सम्बन्ध कसरी राख्न सकिन्छ सबैसँग असल व्यवहार गर्दा नै सबैसँग असल सम्बन्ध हुन्छ हाम्रो समाजमा कतिपय कुरीतिहरू छन् मानिसको स्थिति हेरेर व्यवहार गरिन्छ शिक्षा योग्यता धन घर घरानाको आधारमा सम्बन्ध राखिन्छ परमेश्वरले यस्तो रीति रिवाज र परम्परा मन पराउनुहुन्न विरोध गर्नुहुन्छ प्रभु येशू आफैले पनि हर प्रकारका मानिसहरूसँग मिस्टेक प्रभु येशु आफैले पनि हर प्रकारका मानिसहरूसँग भेटघाट गर्नुभयो। उहाँले रोगीहरू, बिरामीहरू, झुग्गी झोपडीमा बस्नेहरू, निर्धनहरू, सड़कमा जीवन बिताउनेहरू, कुष्ठ रोगीहरू, समाजले बहिष्कार गरेकाहरू सबैलाई भेट्नुभयो। धनी मानिस, शिक्षित शासकहरूलाई पनि उहाँले भेट्नुभयो। उहाँले मानिसहरूलाई जीवनमा उत्साह दिनुभयो। कसैलाई चोट पुर्याउनु भएन, कसैलाई दुखी बनाउनु भएन, कसैको हानि गर्नु भएन। उहाँले सदा गुणले भरिएको जीवन जिउनु भयो। परमेश्वरको दृष्टिमा शुद्ध जीवन जिउनु भयो। हामी दान दक्षिणा दिन चाहन्छौ, धार्मिक कार्यहरू हामी गर्न चाहन्छौ, तर प्रभु येशू भन्नुहुन्छ परमेश्वरलाई खुशी पार्नुभन्दा अघि हामीले कुनै मानिसलाई दुखी निराश बनाएको हुनुहुँदैन। परमेश्वरसित ठीक सम्बन्ध बनाउनका निम्ति मानिसहरूसित पनि ठीक सम्बन्ध हाम्रो हुनुपर्छ। प्रभु येशूले भन्नुभएको खास कुरा यही हो। कुनै भाइ वा बहिनीको मन दुखाएर परमेश्वरलाई खुशी पार्न सकिँदैन। परमेश्वरलाई प्रेम गर्छु भन्ने तर मानिसहरूलाई चाहिँ हेला होचो गर्ने, कष्ट दिने, यस्ता कुराहरू हुन सक्दैन। परमेश्वरले हाम्रो अन्तस्करणमा शुद्धता, पवित्रता खोज्नुहुन्छ। त्यही कारण येशूले भन्नुभयो, बेटी दान चढाउनु भन्दा अघि तिमीले चित्त दुखाएको भाइ वा बहिनीसित वा कुनै व्यक्तिसित सम्बन्ध चाहिँ सुधार गर, सम्बन्ध ठिक बनाऊ। किनकि परमेश्वरको नजरमा दान भेटी भन्दा महत्वपूर्ण मानिसहरूसितको सम्बन्ध हुन्छ। मानिसको सम्बन्ध चाहिँ महत्वपूर्ण छ। जसरी परमेश्वरसितको सम्बन्ध महत्वपूर्ण छ, यो पनि महत्वपूर्ण छ। किन? किनकि सबै मानिसहरू परमेश्वरका छोरा छोरीहरू हुन्। परमेश्वरले हाम्रो दान भेटीलाई हेर्नुहुन्न, तर हाम्रो हृदयलाई हेर्नुहुन्छ। अनि प्रभु येशूले अर्को कुरा पनि भन्नुभयो, उहाँले यसरी भन्नुभयो, हाम्रो विरोध गर्ने मानिसहरूसित, हाम्रो विरूद्ध मुद्दा हाल्ने मानिसहरूसँग मिलाप गर्नुपर्छ। परमेश्वर हाम्रो समाजमा पनि शान्ति र मेलमिलाप होस् भन्ने चाहनुहुन्छ। प्रभु येशू मानिस मानिसको माझमा मिलाप ल्याउन चाहनुहुन्छ। त्यसै कारण त उहाँले प्रेम र मिलापको सन्देश दिनुभयो। जीवित परमेश्वरलाई चिन्ने व्यक्तिले सधैं समाजमा शान्ति र मेलमिलाप चाहन्छ, यसैको खोजी गर्छ, यसैको निम्ति ऊ समर्पित रहन्छ। आज पनि प्रभु येशूले जे बोल्नुभयो हजारौं वर्ष अगाडि, त्यो वचन जस्ताको तस्तै छ। आज पनि प्रभु येशू चाहनुहुन्छ कि हामी देखावटी धर्म कर्म नगरौं। प्रभु येशूको समयमा पनि देखावटी धर्म गर्ने मानिसहरू थिए। प्रपञ्च रच्थ्यो तिनीहरूले, आफ्नो कार्यको ठूलो बखान गर्थे। प्रभु येशूले भन्नुभयो मत्तीको 6:2-4 खण्ड, होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कर्म नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैन। यसकारण जब तिमीहरू दान दक्षिणा दिन्छौ, तब आफ्ना सामु तुरै नबजाऊ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिन्छौ, तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। मत्तीको सुसमाचार 6:2-4। हुन त हिजो आज यता कता मानिसहरूले धेरै सामाजिक सेवा गरिरहेको देखिन्छ, अनि देखाउँछन् पनि, ठूला ठूला कार्यक्रमहरू गर्छन्। फेसबुकमा प्रशस्त यस्ता फोटाहरू देखिन्छ जहाँ मानिसहरूले धेरै नै सेवा गरिरहेका छन्। उहाँहरूले सेवालाई प्रदर्शन गरिरहेका हुन्छन् र अरू धेरै मानिसहरूले देखुन्, थाहा पाउन् र उहाँहरूको मान सम्मान गरून्। यही नै उनीहरूको हृदयको भित्री आकांक्षा हुन्छ। कतिपल्ट चर्चहरूले पनि यस्तो गर्छन्, दुईटा कम्बल बाँडेकी फोटो हालेर ठूल्ठूला उहाँहरूले आफ्नो कार्यको प्रशंसा आफै गरिरहेका हुन्छन्। प्रभु येशूले साँचो मनले, शुद्ध हृदयले परमेश्वरको भक्ति गर्नु र उहाँको सेवा गर्नु भनी सिकाउनु भयो। कपटपूर्ण जीवन हामीले जिउनु हुँदैन भनी उहाँले बताउनु भयो। यस विषयमा उहाँले धेरै कुराहरू भन्नुभयो र उहाँले आफ्नो विचार प्रस्तुत गर्नुभयो। बाहिर एउटा, भित्र अर्कै व्यक्ति भएर हामी जिउनु हुँदैन। तपाईँको जीवनको अवस्था कस्तो छ? कहिले तपाईँले विचार गर्नु भएको छ? निष्कपटता एउटा महत्वपूर्ण कुरा हो। धेरैको जीवनमा यस्ता गुणहरू छैनन्। यी मानिसहरू धेरै कपट बोकेर, झूठ बोकेर, अरूहरूलाई चेपेर, हेपेर, अफवा उडाएर, उहाँहरू मुस्कान बोकेर हिँडिरहन्छन्। मानौ एउटा बिरालोले दुध चोरेपछि उसले चाहिँ यसरी आँखा चिम्लेर चारैतिर हेर्छ र सोच्दछ कसैले पनि मलाई देखेन। तपाईँहरू मैले आँखा चिम्लदै संसार अँध्यारो हुँदैन याद गर्नुहोस्। तपाईँहरू मैले निष्कपट हृदय लिएर परमेश्वरलाई पुज्नुपर्छ, उहाँको भक्ति गर्नुपर्छ। यो कुरा कहिल्यै नभुल्नुहोस्। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ, उहाँले हाम्रो हृदयको अवस्था जान्नुहुन्छ। उहाँले हामीलाई बाहिरी रूप हेरेर होइन तर हृदय भित्रको हृदय देख्नुहुन्छ। उहाँले बाहिरी रूप हेर्नुहुन्न, उहाँले हाम्रो नाटक मन पराउनुहुन्न, उहाँले हाम्रो जीवनको साँचो धार्मिक व्यवहार मन पराउनुहुन्छ। परमेश्वरले अन्तस्करणमा सत्यता खोज्नुहुन्छ। तपाईँ र मेरो हृदय कस्तो छ उहाँले जान्नुहुन्छ। उहाँदेखि हामीले केही लुकाउन सक्दैनौ, यो उहाँको वचनमा स्पष्ट छ। हामी एक पारदर्शी र प्रभुप्रति समर्पित भएर निष्कपट हृदय बोकिकन उहाँको सेवामा निरन्तर अघि लाग्न सकौं। परमेश्वरले तपाईंलाई प्रशस्त आशीर्वाद दिउन्।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: युवा, कृषि, पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी, समावेशी विकासको आधार उत्पादन, रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि। माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु FM 101.2 मेगाहर्ज अनलाइन र सुरु FM को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेता सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु FM 101.2 मेगाहर्ज www.soluFM मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्षगन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो बुझाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335205076। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुनेछ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनोट केप्स कलेज
3: हार्दिक बधाई सोलु तुतकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किलित तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5:00 नुप्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ लि तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्जन तामाङ स्नेहा तामाङ तथा समस्त बोमचन परिवार सोलु दुतकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुखुण्डा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-61-74 र खुरी शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
4: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 2 साफ टिम सुरु हुन्छ।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त लागौ सत प्रकोटामा देखिने जस्तै लक्षण छ त।
0: कति लागौ सत
1: भाइ, के भएको तिमीलाई? रुधाती भन त।
2: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
3: बारिस्ता लग सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेछिन 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunechin.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं। सरस्वती पुरीसँगै अंशु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सिलकुनमा 11 महिनामा 9 जनाको प्रहरीद्वारा सफल उद्धार, 127 जनाको मृत्यु। सगरमाथा र लोसिङमा बाटो खोल्ने 13 आरोहीलाई सम्मान। नेपाल सोलनमा 1 दिने निशुल्क पाठ्य घरको मुखको क्यान्सर स्क्रिनिङ तथा उपचार शिविर हुँदै लिखु खोला जलविद्युत आयोजना र स्थानीय बीचको विवाद सुल्झाउन सांसद प्रकाश सिंह कार्कीद्वारा सरकारको ध्यानाकर्षण। कोशी प्रदेशले ल्यायो 40 अर्ब 44 करोड 58 लाखको बजेट। सोलो बुटकुनामा फोहोर व्यवस्थापनसँगै रोजगारी सृजना। खोटाङका आज लागि पीड़ित परिवारलाई दाताको सहयोगमा नयाँ घर। राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधि सभा बैठक। एक साताभित्र पुनर्वासको निर्णय नभए पुरानै ठाउँमा फर्किने सरकारलाई सुकुमवासीको चेतावनी। काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने मन्त्री लम्सालको अभिव्यक्ति विवादमा। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणा सँगै एसियाली बजारमा तेलको मूल्य घट्यो। युएले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ायो।
1: र फिफा विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नव प्रवेशी केप खेल्दै।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनुसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने,

0: পুরানো বাথরোগ, দম, খোকি, গ্যাস্ট্রাইটিস, ব্লাড প্রেসার, অলসার, হর্নিয়া, পায়েস, ফিস্টুলা, পিনাস, কোলেস্ট্রোল, টনসিল, মৃগৌলা, পিত্তকো পথরি, পিসাব পরীক্ষণ, ছালা সম্বন্ধী সমস্যা, ইউনি চিলাউনে, নিন্দ্রা নলাগ্নে, শরীর পোল্নে, মহিনাবারী গড়বড়ি লগায়ত সবই রোগহরুকো বিনা অপারেশন, বিনা দুখাই সফল উপচার গরিনুকা সাথে নাড়ি পরীক্ষণ র আমজে চিকিৎসাকো মহত্বপূর্ণ কপিং থেরাপি র অকুপঞ্চর বিধিবাট উপচার গরিন্ছ। सुनाबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879652, 9824417718, 9843449696 र 9861231472। आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुमले चालू आर्थिक वर्ष 2082-83 साउन महिनादेखि जेठ मसान्तसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानबाट 900 नागरिकको सकुशल उद्धार गरेको छ। पर्यटकीय तथा हिमाली जिल्ला सोलुखुम्बुको विषम भूगोल तथा मौसमका कारण विभिन्न संकटमा परेका विदेशी तथा नेपाली नागरिकलाई प्रहरीले उद्धार गरेको हो। यसै उद्धार गरेका मध्ये विदेशी नागरिकको संख्या 5 जना छ भने जसमा 3 जना पुरूष र 2 जना महिला रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सुनाएको छ। यसै गरी सोही अवधिमा प्रहरीले विभिन्न जोखिमपूर्ण अवस्थाबाट 4 जना नेपाली पुरूषको सफलतापूर्वक उद्धार गरेको छ। यसरी यस आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सक्रियतामा उद्धार गरेका विदेशी तथा नेपाली नागरिकको कुल संख्या नपुगेको प्रहरीले जानकारी दिएको छ। यस सुखद प्रयत्नका बीच चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न भवितव्य दुर्घटना, लेक लाग्ने समस्या तथा अन्य भवितव्यमा परि 127 जनाले ज्यान गुमाएका छन्। मृतकमा 15 जना विदेशी नागरिक छन् जसमा 9 जना पुरूष र 7 जना महिला समेटिएका छन्। यसै गरी सोयाबीमा जिल्लामा ज्यान गुमाउने नेपाली नागरिकको संख्या 112 रहेको छ। भौगोलिक विकटताका कारण आइपर्ने यस्ता जोखिमपूर्ण घटनामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उद्धार कार्यलाई निरन्तरता दिँदै आएको छ।
2: विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमालोसीको कठिन एवं जोखिमपूर्ण क्षेत्रमा पर्वतारोहणका लागि सुरक्षित मार्ग तयार गर्ने 13 जना उच्च हिमाली गाइडहरू काठमाण्डुमा सम्मानित भएका छन्। नेपाल सरकार र पर्वतारोहण संचालक संघले संयुक्त रूपमा आयोजना गरेको यस एक विशेष समारोहमा उनीहरूलाई नगद सहित सम्मान गरिएको हो। यस वसन्त ऋतुको आरोहण सिजनमा यी हिमालहरूको शिखरसम्म सफलतापूर्वक डोरी टाँगेर साहसी टोलीको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ। उक्त साहसी टोलीले गत वैशाख 30 गते बिहान 10:30 बजे 8,848.86 मिटर अग्लो सगरमाथाको शिखर र जेठ 3 गते बिहान 8:10 बजे जाँदा 8,516 मिटर अग्लो लोक्सेको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न गरेको थियो। शंखुवा सभाको मकालो गाउँपालिका एकामिन्ना दोर्ची शेर्पाको नेतृत्वमा परिचालन भएको सो टोलीले दुवै हिमालका अत्यन्तै कठिन र प्राविधिक खण्डहरूको व्यवस्थापन तथा सुरक्षा सुनिश्चित गरेको थियो। उनीहरूले तयार पारेकी मार्गलाई पछ्याउँदै यस वर्ष 100 स्वदेशी तथा विदेशी आरोहीहरूले शिखर

विभागको सहकार्यमा एक दिने निशुल्क प्राधिकरणको मुखको क्यान्सर परीक्षण उपचार तथा परामर्श शिविर संचालन हुने भएको छ। नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रजनन रुग्णता कार्यक्रम अन्तर्गत यो शिविर आयोजना गर्न लागेको स्वास्थ्य शाखा प्रमुख केशव बास्तोलाले जानकारी दिनुभएको छ। शिविर 7 गते बुधबारका दिन नेचरसल्यान्ड ओडा नम्बर 3 स्थित नेचरबेटघारी स्वास्थ्य चौकीमा आयोजना हुनेछ। शिविरमा विशेष गरी 30 वर्ष माथिका महिलाहरूको पाटीघरको मुखको एसपीभी डीएनए विधि मार्फत क्यान्सर जाँच गरिनेछ। यसका साथै महिलाहरूको तल्लो पेट सम्बन्धी स्वास्थ्य समस्याको जाँच

0: वैज्ञानिकका मुहारले सुत्ने चिन्ताले स्थानीय त्रसित बनेका छन्। आयोजना निर्माणका क्रममा सरकारसँग गरिएको वार्तावरण प्रभाव मूल्यांकन र सामाजिक उत्तरदायित्व सम्बन्धी शर्तहरू कम्पनीले पालना नगरेको सांसद कार्कीको आरोप छ। प्रभावित क्षेत्रका स्थानीय सरकारले यस विषयमा पटक पटक पत्राचार गर्दा समेत हाइड्रो पावर व्यवस्थापनले सुनवाई नगरेको उहाँले संसदलाई जानकारी गराउनु भएको छ। आयोजनाबाट बिजुलीको मेगावाट र राज्यको राजस्व बढ़े पनि जसको थाथलोमा आयोजना बने उनी स्थानीयको जीवन स्तरमा कुनै सुधार आउन नसकेको प्रति उहाँले दुखेसो पोख्नु भएको छ। देश उज्यालो बन्दा स्थानीयको जीवन बत्ती मुनिको अन्ध्यारो जस्तै बनेकाले अब विकासको परिभाषा बदलनु पर्ने उहाँको तर्क रहेको छ। सांसद कार्कीले यस समस्याको निकासका लागि नेपाल सरकार, ऊर्जा मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको रूहबरमा तत्काल संवाद अगाडि बढ़ाउन माग गर्नु भएको छ। स्थानीय सरकार र नागरिकहरूसँग विगतमा भएका सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन गराई पीड़ित नागरिकको मन छुने गरी काम गर्न उहाँले सरकारलाई ध्यान सरकारको ध्यानकर्षण गराउनु भएको छ।
1: सोलु विस्कुण नगरपालिकाले बजार क्षेत्रबाट संकलन हुने फोहोरलाई व्यवस्थित गर्दै वातावरण संरक्षण र रोजगार सूचनामा महत्वपूर्ण सफलता हासिल गरेको छ। नगरपालिकाले दैनिक रूपमा संकलन गर्ने फोहोरलाई डम्पिङ सेटसम्म पुर्याएर वर्गीकरण गर्ने र पुनः प्रयोग योग्य सामग्रीलाई प्रशोधनका लागि पठाउने प्रणाली विकास गरेपछि फोहोर व्यवस्थापन कार्य थप प्रभावकारी बनेको हो। नगरपालिकाका वातावरण शाखा तथा सरसफाई शाखाकी प्रमुख मुना खत्रीका अनुसार बजार र आसपासका क्षेत्रबाट संकलन गरेका नपुग्ने तथा पुनः प्रयोग्य फोहोरलाई प्रशोधन तथा पुनर्चक्रका लागि सुनसरीको नर्वातर्फ पठाउने गरिएको छ। प्लास्टिक जन्य सामग्री, कार्टुन, कागज र कपड़ा जस्ता मिश्रित फोहोरलाई साथै छोटैदेखि डम्पिङ साइटमा पुर्याएर छुट्याउने गरिएको छ। यसरी संकलित फोहोर मध्ये पुनः प्रयोग गर्न सकिने सामग्रीलाई वर्गीकरण र प्याकिङ गरी सुरक्षित रूपमा भण्डारण गरेर बाहिर पठाउँदा फोहोर गोको दीर्घकालीन व्यवस्था हुनका साथै वातावरण स्वच्छता कायम राख्न समेत सकारात्मक योगदान पुगेको उहाँले बताउनु भएको छ।
2: सोलु भूतकुण्ड नगरपालिकाले 2075 सालदेखि निरन्तर फोहोर मैलामा कार्य गरिरहेको छ र हामीले अहिले दैनिक रूपमा फोहोर मैला बजार क्षेत्रको उठाइरहेको छौं। विशेष गरी चारवटा नम्बर 4, 5, 6 बजार क्षेत्रलाई चाहिँ बढी फोकस दिएर हामीले फोहोरलाई संकलन गर्ने कार्य गरिरहेका छौँ। हामीले अहिले फोहोरलाई यहाँबाट लगिसकेपछि छुट्याउने काम, त्यसपछि फ्रेस गर्ने काम र बिक्री गर्ने काम गरिरहेका छौँ। हाम्रो त्यो वडा नम्बर 7 रहेको डम्पिङ साइट चाहिँ जम्मा 14 रोपनीको रहेको छ। त्यसलाई चाहिँ हामीले फोहोर जाने बित्तिकै त्यसलाई छुट्याउने अनि प्रेसिङ गर्ने र बाहिर पठाउने कार्य भइरहेको कारणले गर्दाखेरि त्यति ठुलो भोल्युम मात्रामा फोहोर जम्मा भइरहेको छैन। त्यसमा पनि हामीले कुहिने फोहोरहरूलाई संकलन गरिरहेको छैनौँ। त्यसै कारणले गर्दाखेरि पनि त्यहाँ फोहोर चाहिँ धेरै जम्मा हुने गरेको गनाउने त्यस्तो किसिमको चाहिँ छैन। सोलु चाम र सोलु भूतकुण्ड नगरपालिकाले दुईटाको सहकार्यले गर्दाखेरि हामीले 25% बजेट छुट्याएको छ भने 75% चाहिँ सोलु चामले हामीलाई सहयोग गरेर राख्नु भएको छ। त्यसै कारणले गर्दाखेरि बजेट चाहिँ यति नै भन्ने कुरा चाहिँ मलाई थाहा भयो। अहिलेसम्म त एकदमै प्राप्त पुगिरहेको छ किनभने हाम्रो बजार क्षेत्रमा फोहोर संकलन गर्नको लागि प्रत्येक ओडामा नै जनशक्ति छ। त्यसै कारणले तल डम्पिङ साइट पनि छुट्याउने हुनुहुन्छ। त्यही भएर अहिलेसम्म त प्राप्त पुगिरहेको छ। हप्तामा आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिबारसम्म चाहिँ हामीले प्रत्येक दिन फोहोर संकलन गर्छौ। आइतबार र सोमबार मंगलबार कार्टुन अनि त्यसपछि कागज र घरबाट निस्किने फोहोरहरू संकलन गरिरहेको छौँ भने बुधबारको दिन चाहिँ हामीले प्लास्टिक जन्ने मात्रै फोहोर संकलन गर्छौँ र बिहिबार चाहिँ हामीले सिटा जन्ने फोहोरलाई संकलन गरिरहेका छौँ। राम्रा कार्यक्रमहरू गरिरहेका छौँ। हाम्रो आदरणीय मेयर साहब आफै जानु भएर जनचेतनामूलक कार्यहरू गरिराख्दाखेरि पनि अझै पनि बच्चाहरूबाट नै हामीले धेरै कुराहरू बच्चाहरूलाई नै सिकाउनु पर्छ भन्ने भइरहेको कारणले गर्दाखेरि बच्चाहरूले सिक्यो भने चाहिँ घर व्यवहारमा परिवर्तन आउँछ, बुवा मम्मीबाट परिवर्तन हुन्छ भन्ने कुरालाई लिएर चाहिँ विद्यालयबाट हामीले त्यस्ता कार्यहरू गरिरहेका छौँ र अझै पनि बच्चाहरूबाट यस्ता जनचेतना कार्यक्रम गर्दा गर्दै पनि सफल नभइरहेको चाहिँ देखिरहेको छ।

खोटाङको जनपद हुने गाउँपालिका चारै दम्बरको शिवालयमा घर जलेपछि विस्थापित भएका परिवारका लागि नयाँ घर निर्माण गरिएको छ। गत चैत्र 18 गते विद्युत सट हुँदा घर जलेपछि विस्थापित भएका दम्बरको शिवालय स्थित चण्डीनाथका धनबहादुर नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो। दम्बरको शिवालयकी स्थानीय अभियन्ता कमला खड्काको पहलमा स्वदेश तथा विदेशमा रहेका दाताहरूबाट जुटेको सहयोगमा धनबहादुरको परिवारका लागि नयाँ घर निर्माण गरिएको वडाध्यक्ष विदुर माघलाईले जानकारी दिनु भएको छ। आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि उहाँकी श्रीमती छोरा बुहारी छोरी नातिनी सहित छ जनाको परिवार विस्थापित भएका थिए। आगलागीमा घरसँगै अन्नपात लत्ता कपड़ा भाँडाकुँडा कागजात लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पुनर्स्थापनाका लागि सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग संकलन अभियान थालिएको जनाइएको छ। स्थानीय अभियन्ता खड्काले आगलागी भएकै दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा धनबहादुरको घर पुननिर्माणका लागि सहयोग अभियान थाल्नु भएको थियो। सामाजिक सञ्जाल फेसबुकबाट सहयोगको आह्वान गरिएपछि धनबहादुरको घर पुननिर्माणका लागि नगद दाल चामल र तेल सहित 3,05,157 सहयोग जुटेको अभियन्ता खड्काले बताउनु भएको छ। आर्थिक तथा खाद्यमा सहयोग जुटेपछि धनबहादुरका लागि तीनतिर बरण्डा भएको जस्ता पाताको छाना सहितको दुई तली नयाँ घर निर्माण गरेको जनाइएको छ। आगलागीमा घर सहित सम्पूर्ण सामग्री गुमाएर विस्थापित बनेका परिवार दाताको सहयोगमा निर्माण गरिएको नयाँ घरमा सारिएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 40,44,58,00,000 रूपियाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेमले प्रदेशसभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको छ। यो बजेट चालू आर्थिक वर्षको तुलनामा 12.74% बढ़िरहेको छ। कुल विनियोजित बजेट मध्ये चालूतर्फ 13,57,60,00,000 रूपियाँ, पूँजीगततर्फ 20,75,29,00,000 रूपियाँ, वित्तीय व्यवस्था मार्फत 15,00,00,000 रूपियाँ र वित्तीय हस्तान्तरण मार्फत तर्फ 5,56,36,00,000 रूपियाँ विनियोजन गरिएको छ। यस्तै खर्च बुझाउने स्रोततर्फ आन्तरिक राजस्वबाट 5,50,00,000 रूपियाँ, राजस्व बाँडफाँडबाट 12,87,00,000 रूपियाँ, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट 9,12,00,000 रूपियाँ संकलन गर्ने अनुमान गरिएको छ। यस्तै आन्तरिक सशस्त्र अनुदानतर्फ 5,95,00,000 रूपियाँ, समपूरक अनुदानबाट 67,00,000 रूपियाँ, विशेष अनुदानतर्फ 55,00,000 रूपियाँ, रोयल्टी बापत प्राप्त हुने 41,00,000 रूपियाँ र सोझे भुक्तानीबाट प्राप्त हुने 20,00,000 रूपियाँ स्रोतको लागि परिचालन गरिनेछ भने बाँकी अपुग 5,00,00,000 रूपियाँ नगद मौजातबाट बेहोरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। यस्तै भौतिक विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले यस क्षेत्रका लागि 12,38,00,000 रूपियाँ विनियोजन गरेको छ। विनियोजित पूर्वाधार बजेट मध्ये स्थानीय तहका केन्द्र जोड्ने सड़क निर्माणका लागि 4,00,000, विपन्न वर्ग लक्षित जनता आवास कार्यक्रमका लागि 4,50,00,000 रूपियाँ खर्च गरिनेछ। यसै गरी खानेपानी सिंचाई तथा ऊर्जा क्षेत्रको विकासका लागि 6,28,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यस अन्तर्गत बहुवर्षीय खानेपानीका लागि 24,00,000 रूपियाँ, थप 200 खानेपानी आयोजनाका लागि 27,00,000 रूपियाँ खर्च गरिनेछ। प्रदेशका 56 निर्वाचन क्षेत्र मध्ये 38 क्षेत्रमा प्रति क्षेत्र 1,00,000 दरले खानेपानी आयोजना तथा बाँकी 18 निर्वाचन क्षेत्रमा जल उत्पन्न र खानेपानीसँग सम्बन्धित 1,00,000 आयोजना का लागि कुल 56,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। जल उत्पन्न प्रकोप नियन्त्रण तथा विपद व्यवस्थापनका लागि 62,53,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादनको वृद्धिका लागि प्रदेश सरकारले 6,28,00,000 बजेट विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री लिङथेमले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गरिने उल्लेख गर्नुभएको छ। विनियोजित बजेट कृषि पूर्वाधार निर्माण सिंचाई सहुलियतपूर्ण ऋणको उपलब्धता उन्नत बिउ बिजन वितरण र बजार व्यवस्थापनमा खर्च गरिनेछ।
यस्तै शिक्षा र सामाजिक विकासका लागि प्रदेश सरकारले 3 अर्ब 10 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। यस अन्तर्गत सक्षम छोरी कार्यक्रमका लागि 7 करोड़, अपाङ्गता रोकथाम तथा संरक्षणका लागि 16 करोड़ 50 लाख, बौद्धिक अपाङ्गता तथा अतिजम भएका बाल बालिकाका लागि 1 करोड़, सांकेतिक भाषाका अधिकार प्रत्यापूर्तिका लागि 16 करोड़, सांकेतिक भाषा स्रोत कक्षाका लागि 1 करोड़ बजेट विनियोजन गरिएको छ। प्रदेशका 100 ओडामा डिजिटल बोर्डबाट पढ़ाई शुरू गर्न 10 करोड़, ज्योतिषशास्त्र वास्तुशास्त्र तथा तान्त्रिक विधिको अध्ययन कार्य अगाडि बढ़ाइनेछ। मनमोहक प्राविधिक विश्वविद्यालयका लागि 20 करोड़, धनकुटामा चिकित्सा शास्त्र अध्ययन शुरू गर्ने घोषणा समेत सरकारले गरेको छ। खेलकूद क्षेत्रका विकासका लागि 23 करोड़ विनियोजन गरिएको छ, जसमा वैचनाथ क्रिकेट रंगशाला निर्माणका लागि 5 करोड़ रूपियाँ, समुदायमा रहेको मौलिक ज्ञान सिप्र प्रविधि अनुसन्धान गर्न 27 करोड़ बजेट समावेश गरिएको छ। प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। बजेटको मन्त्रालय छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू उपस्थित नभएपछि आज बैठक स्थगित भएको हो। आज 9 वटा मन्त्रालयको छलफल कार्यसूची थियो, तर छलफलमा सहभागी सांसदले सबै मन्त्री उपस्थित हुनुपर्ने अडान लिएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नु भएको हो। छलफलमा सहभागी हुनका लागि सांसद राजेन्द्र राई रोस्टममा पुग्नु भएको थियो, तर उहाँले सबै मन्त्री उपस्थित नभईमा बोल्ने भनेपछि प्रतिनिधि सभा बैठक रोकिएको हो। यसअघि राईले बोल्दै गर्दा अर्थमन्त्रीमा भएपछि उहाँले नबोल्ने अडान लिनु भएको थियो, सोही कारण त्यति बेला पनि बैठक स्थगित भएको थियो। अहिले राईकी माग बमोजिम 2 पटक बैठक स्थगित भएको हो। काठमाडौँ उपत्यका भूमिहीन दलीय सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने स्थायी पुनर्स्थापना तथा जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। टिपुरमा रहेको राधा स्वामी सत्यग्रह होल्डिङ सेन्टरमा राखेका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई माग सम्बोधन गर्न ध्यान गर्छन्।

0: यसो खाएर चिब्रा र दालमुट ल्याएर भोक मेटाएका छन्। बिहान खान नपाएकाले बाल बालिका विद्यालय जान नपाएको गुनासो गरेका छन्। पूर्व धार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसी मलेखु सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिचुलीका पुल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिनुभएको हो। उहाँले निर्देशन विवाद मन्त्रालयका सचिव गोपाल प्रसाद सुखदेव, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्का सँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको छ। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मापक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यसै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% सतले घटेर प्रति ब्यारेल 80.99 डलरमा पुगेको छ। विशेषज्ञका अनुसार आउँदो केही दिनमा तेल बजारमा अत्यन्त अस्थिर रहने अनुमान गरिएको छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्म जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध बनेको थियो। लामो समयको अवरोधपछि युरोपियली संघले युक्रेनको सदस्यता प्रक्रियालाई अगाडि बढ़ाउने निर्णय गरेको छ। युका 27 सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले आज युक्रेन तथा छिमेकी मोल्डो भागसँग युको कानून तथा मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ। हंगेरीका राष्ट्रवादी नेता भिक्टर ओर्बानले युक्रेनको सदस्यता प्रक्रियामा लामो समयदेखि अग्रसर घोषणा गर्नु भएको थियो, तर अप्रेलमा प्रतिद्वन्दी पीटर मग्यासँग चुनावी पराजय भोगेपछि युक्रेनको सदस्यता प्रक्रियाले पुनः गति लिन थालेको हो। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लियन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति निकालेर युक्रेन र मोल्डोभाले कठिन परिस्थितिका बावजूद सुधारका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गर्नु भएको छ। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भेर्डले खेल्दैछन्। समूह यसको यो खेल पार्टी पाउने 10 बजे अमेरिकाको एन्टालान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले सन् 2010 पहिलो पटक उपाधि जितेको थियो। स्पेनले त्यसै त राम्रो प्रदर्शन गर्न सकेको छैन। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 अगाडि बढ़न सकेको थिएन। स्पेन फिफा वरिष्ठमा दोस्रो स्थानमा छ। किव भडेले भने पहिलो पटक विश्वकप खेल्न लागेको छ। किव भडे फिफा वरिष्ठमा 67 स्थानमा छ। यसै आज रातिसम्म जिका बेल्जियम र इजिप्त पनि खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। फिफा वरिष्ठमा बेल्जियम 10 र इजिप्त 30 स्थानमा छ। यसै बिहान पाउने 4 बजे अमेरिकाको मियामी रंगशालामा समूह यसको साउदी अरेबिया र उर्वेगे खेल्दैछन्। फिफा वरिष्ठमा साउदी अरेबिया 60 र उर्वे 17 स्थानमा छ। यसै गरी पाउने 7 बजे अमेरिकाको लस एन्जलस रंगशालामा समूह जिका इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। फिफा वरिष्ठमा इरान 20 र न्यूजील्याण्ड 85 स्थानमा छ। खबर समाचार सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुम्बुमा 11 महिनामा नौसेना पोकको प्रहरीद्वारा सफल उद्धार। 127 जनाको मृत्यु। सगरमाथा र लोसिङमारमा बाटो खोल्ने 13 आरोहीलाई सम्मान। नेचा सोलनमा एक दिने निशुल्क पार्थी घरको मुखको क्यान्सर स्क्रीनिङ तथा उपचार शिविर हुँदै लिखु खोला जलविद्युत आयोजना र स्थानीय बीचको विवाद सुल्झाउन सांसद कार्कीद्वारा सरकारको ध्यानकर्षण। कोशी प्रदेशले ल्यायो 40 अर्ब 44 करोड़ 58 लाखको बजेट। सोलोदित कुनामा फोहोर व्यवस्थापन सँगै रोजगारी सृजना। खोटाङका आग लागि पीड़ित परिवारलाई दाताको चयनमा नयाँ
1: राईले 10
0: थ्रो प्रतिस्थगित गराए प्रतिनिधि सभा बैठक एक साता भित्र पुनर्

0: आजको निर्णयमा भए पुरानै ठाउँमा फर्किने सरकारलाई सुकुम्बासीको चेतावनी, काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने मन्त्री लम्सालको अभिव्यक्ति विवादमा, अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणासँगै एसियाली बजारमा तेलको मूल्य घट्यो, युएले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढायो, र फिफा विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी खेप खेल्दै समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र अञ्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
2: सूचना,
3: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
3: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: कृषि पर्यटन ऊर्जा सहकारी र पूर्वाधार सुशासन र जवाबदेहिता समृद्धिको आधार नमस्कार रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्डमा तपाईलाई हार्दिक स्वागत छ। स्थानीय तहको काम कारवाही प्रति स्थानीयलाई नै जानकारी गराई विकास क्रियाकलापमा जनसहभागिता र जवाबदेहिता अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको रेडियो कार्यक्रम हो हाम्रो नेचरल्यान्ड। नेचरल्यान्ड गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सुले एफएम 101.2 मेगाहर्जले उत्पादन गरेको रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्ड लिएर उपस्थित भएको छु म अञ्जु कार्की। हरेक सोमबार साँझ 7:30 बजेदेखि आधा घण्टासम्म सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जबाट प्रसारण हुने रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्डमा नेचरल्यान्ड गाउँपालिकामा सम्पादन भइरहेका विभिन्न क्रियाकलापहरू तथा योजनाहरूको बारेमा जानकारीमूलक रेडियो सामग्रीको साथमा गाउँपालिकाका विभिन्न कार्यका बारेमा स्थानीय नागरिकको अनुभव तथा सुझावहरू र गाउँपालिकाका गतिविधिहरू पनि समेट्नेछौ। कार्यक्रम हाम्रो नेचरल्यान्डमा हामी नेचरल्यान्ड गाउँपालिकाको बजेट योजना भइरहेको कामको प्रगति सम्पादित कामको प्रभावकारिता नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट सफलताका कुरा अन्तर्वार्ता लगायतका जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौ। रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्डका आज छैटौं अंक हो। छैटौं अंकमा आज हामी नेचरल्यान्ड गाउँपालिकाले पर्यटनको क्षेत्रमा के काम गरिरहेको छ त गाउँपालिका अध्यक्षसँगको कुराकानी।
1: पर्यटनको धेरै कार्यक्रम भए जस्तो मलाई लाग्दैन। एउटा जम्मू पार्कको एउटा टावर बनिया थियो त्यो पनि पूर्णता थिएन, हामीले आएर पूर्णता गर्यौं। त्यसलाई 35-36 लाख लगानी गरेर त्यसको चाहिँ कम्पाउन्डहरू त्यसको रेलिङ त्यसको सिडी सबै त्यहाँ जान सक्ने बनायौं। त्यहाँ दैनिक 5-7 जना साथीहरू आन्तरिक पर्यटकहरू त्यहाँ जानुहुन्छ। त्यसलाई हामीले निर्माण गर्यौँ भने अर्को चाहिँ यो पोखरीहरू हामी यो यो जलवायुलाई मध्यनजर राखेर पोखरीहरू पुनर्भरण
0: आन्तरिक र बाह्य पर्यटकलाई कसरी भित्राउन सकिन्छ वडाध्यक्षहरूसँगको कुराकानी।
2: यो नेचरल्यान्ड गाउँपालिकाको सम्भवतः अलिकति बढी पर्यटनको विकास भएको र गरिएको क्षेत्र चाहिँ अब एक नम्बरै हो, त्यो चाहिँ गौरीताप भनिन्छ होइन। गौरीताप त्यस पछाडि एक नम्बरको आले अनि चाहिँ 5 नम्बरको गैरी केसरी हुँदै 3 नम्बर वडाको चाहिँ चिसापानी सुकी पोखरी छ। सँगसँगै 4 नम्बरको चाहिँ अब फुर्के भन्ज्याङ पनि भन्छ त्रिशुल डाँडा।
0: हाम्रो देश नेपाल यतिखेर संघीय संरचनामा छ। संघीय संरचना अनुसार नेपालमा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार गरी 3 तहको सरकार क्रियाशील छ। देशको 77 वटा जिल्ला मध्येको एक सोलुखुम्बु जिल्लामा 8 वटा स्थानीय सरकार अर्थात स्थानीय तह रहेका छन्। 8 वटा स्थानीय तह मध्य नेचरल्यान्ड गाउँपालिका एक रहेको छ। सोलुखुम्बुको सबैभन्दा होचो भूभाग समेटिएको नेचरल्यान्ड गाउँपालिका साबिकको नेचा बतासे नेचा बिहिबारे र सल्यान्ड गाउँ विकास समिति मिलेर बनेको छ। नेचरल्यान्ड गाउँपालिका हाल 5 वटा वडामा विभाजित छ। आउनुहोस् कार्यक्रम हाम्रो नेचरल्यान्डको शुरूआतमा जानकारी लिऊ नेचरल्यान्ड गाउँपालिकाको बारेमा।
3: पूर्वी नेपालको प्रदेश नम्बर 1 अन्तर्गत सोलुखुम्बु जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो नेचरल्यान्ड गाउँपालिका। विक्रम सम्वत 2073 सालमा स्थानीय विकास मन्त्रालयले 753 स्थानीय तह लागू गर्दा सोलुखुम्बु जिल्लामा साबिकु सल्यान नेचा बतासे र नेचा पोखरी गाउँ विकास समितिलाई समायोजन गरेर नेचरल्यान्ड गाउँपालिका बनाइएको हो। नेचरल्यान्ड गाउँपालिकाको कुल क्षेत्रफल 67.54 वर्ग किलोमिटर 8608.00 हेक्टर रहेको छ। यस गाउँपालिकाको भवन 1450 मिटर उचाइमा अवस्थित छ। नेचरल्यान्ड गाउँपालिकाले 5 वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल जनसंख्या 12205 तथा घरदुरी संख्या 2742 रहेको छ। हिन्दू किरात बौद्ध र क्रिश्चियन धर्मावलम्बीहरू बसोबास गर्ने यो ठाउँमा ब्राह्मण छेत्री राई शेर्पा तामाङ मगर कामी दमाई सार्की नेवार जातिको बहुलता रहेको छ। धान मकै गहुँ कोदोलाई यस क्षेत्रको मुख्य खाद्यान्न बालीको रूपमा लिइन्छ भने फलफूलतर्फ आँप कटहर लेसी किरा सुन्तला मेवा नास्पाती आदि उत्पादन हुन्छ। नेचा सुनेन गाउँपालिकामा पश्चिमी डाँडा सुखी पोखरी फुर्की पोखरी लौरेश्वर हावा आउने उडार थाम डाँडा जस्ता ऐतिहासिक तथा पर्यटकीय ठाउँहरू रहेका छन्। यस गाउँपालिकाको सिमाना पूर्वमा थुलुङ दुपकोशी गाउँपालिका र खोटाङ जिल्ला पश्चिममा ओखलढुङ्गा जिल्ला तथा उत्तरमा सोलु दुपकुण्ड नगरपालिका र दक्षिणमा ओखलढुङ्गा जिल्ला रहेको छ।
0: तपाई यतिखेर रेडियो कार्यक्रम हाम्रो नेचर सल्यान सुन्दै हुनुहुन्छ। यो कार्यक्रम नेचर सल्यान गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। नेचर सल्यान गाउँपालिकाले पर्यटनको क्षेत्रमा निरन्तर काम गरिरहेको छ। सुके पोखरी पुनर्भरणदेखि गौरीटाप क्षेत्रमा जिपलाइन सञ्चालनसम्मको काम सम्पन्न गरेको छ। द पार्टनर्स नेपाल र नेचर सल्यान गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको चिसापानी पोखरीको समेत उद्घाटन भइसकेको छ। नेचर सल्यान गाउँपालिका वडा नम्बर 3 रहेको उक्त पोखरी विगत 20 वर्षदेखि सुक्खा रहेको थियो। नेचर सल्यान गाउँपालिकाका प्रमुख धनजन राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरेको पोखरी निर्माण र पुनर्भरणका लागि कुल 40 लाख रूपियाँ खर्च गरिएको द पार्टनर्स नेपाल संस्थाका सचिव भीमराज राईले बताउनु भएको छ। कुल लागत मध्य 11 लाख नेचर सल्यान गाउँपालिकाको लगानी 29 लाख द पार्टनर्स नेपालले लगानी गरेको छ। पोखरी निर्माण तथा पुनर्भरण पछि यहाँको जैविक वातावरण र पर्यटन प्रबन्धनमा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष धनजन राईले विश्वास व्यक्त गर्नु भएको छ। नेचर सल्यान गाउँपालिकाले पर्यटनको क्षेत्रमा के काम गरिरहेको छ त? नेचर सल्यान गाउँपालिका अध्यक्ष राईसँग गरिएको यो कुराकानी।
4: हजुर, विशेष गरी पर्यटनको कुरा गरौँ नेचर सल्यानको विषयमा होइन, विशेष गरी यहाँ अब आन्तरिक वा बाह्य पर्यटकहरूलाई चाहिँ नेचर सल्यान घुम्न आउनुहोस् भन्दा चाहिँ तपाईँ विशेष गरी के कुरामा चाहिँ आकर्षण केलाई चाहिँ मान्नुहुन्छ नेचर सल्यानको मुख्य स्थानहरू?
1: अब पर्यटन क्षेत्रमा हामी आउनुभन्दा अगाडि पर्यटनको धेरै कार्यक्रम भए जस्तो मलाई लाग्दैन। एउटा जङ्गल पार्कको एउटा चाहिँ टावर बनिएको थियो, त्यो पनि पूर्णता थिएन। हामीले आएर पूर्णता गऱ्यौँ, त्यसलाई चाहिँ 35-36 लाख लगानी गरेर त्यसको चाहिँ कम्पाउन्डहरू, त्यसको रेलिङ, त्यसको सिँढी सबै त्यहाँ जान सक्ने बनायौँ। त्यहाँ दैनिक 5-7 जना साथीहरू आन्तरिक पर्यटकहरू त्यहाँ जानुहुन्छ। त्यसलाई हामीले निर्माण गऱ्यौँ भने अर्को चाहिँ यो पोखरीहरू हामीले यो पोखरी यो जलवायुलाई मध्यनजर राखेर पोखरीहरू पुनर्भरण गर्यो, त्यो पनि पर्यटक स्थलको रूपमा अहिले चाहिँ भइराखेको छ। त्यसपछि हामीले यो आहालेमा यो चाहिँ गोल्डन ड्रेगन सडकसँग जोडिने र अब आन्तरिक सडकसँग जोडिने सडकको बीचमा चाहिँ हामीले यो चाहिँ गौतम बुद्ध पार्क निर्माण गरेका छौँ। त्यहाँ पोखरीहरू निर्माण भइराखेको छ, त्यहाँ लगानी भइराखेको छ। त्यस्तै गरी हामीले यो गौरीटापमा पनि हामीले गाउँपालिकाको र सङ्घीय अनुदान प्रयोग गरेर लगभग 3 करोड हारी त्यहाँ कार्यक्रम हामीले गरिराखेका छौँ। त्यहाँ अहिले जिप लाइन लगायत 5 आइटमका कार्यक्रमहरू चलिरहेका छन्, खेलहरू चलिरहेका छौँ। त्यहाँ मेडिटेसन हल निर्माण गरेका छौँ, टावरहरू निर्माण गरेका छौँ, चिल्ड्रेन पार्क निर्माण गरेका छौँ, लाइटहरू व्यवस्थापन गरेका छौँ, टिकट काउन्टरको व्यवस्थापन गरेका छौँ। यी सबै कामहरू भइराखेको छ र यो चाहिँ बाह्य या आन्तरिक पर्यटकलाई भित्राउनको लागि यी गतिविधि छन्। र अर्को चाहिँ यो बहुभाषिक बहु सांस्कृतिक बहुजातीय गाउँपालिका भएकोले आफ्नो आफ्नो कल्चर सो गर्नको लागि जस्तो सेक्रो भयो, त्यसपछि मारुनी भयो, अन्य किसिमका चाहिँ यहाँका चाहिँ शेर्पाको सेक्रो नाचहरू भयो, यी ठाउँ ठाउँमा त्यहाँका समुदाय अनुसारको चाहिँ रीतिरिवाज हामीले चाहिँ बाह्य पर्यटकलाई देखाउन सक्ने भयो भनेदेखि यो गाउँपालिका अर्ग्यानिक कृषि फलफुल उत्पादन तरकारी उत्पादन गर्ने अर्ग्यानिक गाउँपालिका भएकोले हामीले त्यस्ता पर्यटकहरूलाई अर्ग्यानिक खानपिन खुवाएर यहाँको स्वादिष्ट खानपिन खुवाएर पठाउँदाखेरि आन्तरिक या बाह्य पर्यटक फस्टाउँछ भन्ने उद्देश्यले त्यसको पूर्वाधारहरू हामी तय गरिराखेका छौँ। अहिले नै त त्यो गतिविधि कम छ, तर भोलि तय हुनको लागि आज त्यसको पूर्वाधारहरू तय हुनु पर्यो, जसको लागि हामीले लगानी गरिरहेका छौँ।
4: हजुर, विशेष गरी तपाईँको कार्यकालमा चाहिँ नेता सोलन गाउँपालिकालाई चाहिँ पर्यटक क्षेत्रको रूपमा चिनाउन तपाईँले चाहिँ विशेष के के योजनाहरू सुन्नु भएको
1: छ? हामीले लगानी पूर्वाधारको लागि लगानी गरेका छौँ, युएनडिपीसँग मिलेर चाहिँ ट्रेकिङ ट्रायलहरू निर्माण गरिरहेका छौँ, यो उद्योग वाणिज्यसँग मिलेर हामीले देशव्यापी रूपमा चाहिँ नेचर सल्यान गाउँपालिकालाई चिनाउनको लागि भर्खरै हामीले चाहिँ एउटा कार्यक्रम गर्यौँ। विशाल जनसागर उपस्थित हुनुहुन्थ्यो, 5-7 हजार, यति सानो भूगोलमा 5-7 हजार नागरिकहरू आउनु भएको थियो, राष्ट्रिय कलाकारहरू आउनु भएको थियो, कृषि विज्ञहरू आउनु भएको थियो, समग्र छिमेकी गाउँपालिकाका साथीहरू आउनु भएको थियो। यसलाई चिर परिचित गर्न हामीलाई बाँकी छैन, त्यसकारण अब उत्पादन गर्नु पर्यो र त्यसको पूर्वाधारहरू तय गर्नु पर्यो। त्यसो हुँदाखेरि मलाई लाग्छ आज सुरु भएको कामको अन्त्य आज सुरु भएको कामको पूर्वाधारले चाहिँ भविष्यमा यो गाउँपालिका चाहिँ पर्यटक क्षेत्र बन्नेछ, जसको कारणले आन्तरिक रोजगार र केही न केही चाहिँ यसको चाहिँ आर्थिक गतिविधि हुन्छ, गाउँपालिकालाई पनि आय स्रोत जुट्छ भन्नेमा हामी विश्वस्त छौँ। हामीले भर्खरै यो जिपलाइन सञ्चालन गरे बापत हामीले गाउँपालिकामा मासिक रूपमा केही नभए पनि वार्षिक रूपमा केही नभए पनि 5-7 लाख चाहिँ हामीले त्यो किसिमको यो रोयल्टीहरू राजस्वहरू हामीले जोड्न सफल भएका छौँ। अहिले सुरुवाती चरणमा छ, अहिले त्यो हामीलाई के सम्म चाहिँ टुङ्गो भयो भने केही न केही त्यो जिपलाइनका 5 वटा आइटमले चाहिँ सामुदायिक वन र त्यहाँ लागेको खर्च कटाएर लगभग वार्षिक रूपमा गाउँपालिकालाई 5-7 लाख चाहिँ हाम्रो चाहिँ आय स्रोत जुट्ने क्रममा छ। त्यस्तै अन्त पनि अब बिस्तारै हामी त्यो आय स्रोत जुटाउने क्रममा छौँ।
4: हजुर, विशेष गरी नेता सदन घुम्न आउने पाहुनाहरू भनौँ या पर्यटकहरू भनौँ, उहाँहरूलाई बस्नको निमित्त चाहिँ होमस्टे होटलहरूको विकासको लागि गाउँपालिकाले के कस्तो सहयोगहरू गरिरहेको
1: छ? अब होमस्टेको लागि चाहिँ गाउँपालिका आफैले निर्माण गर्न सक्दैन, गाउँपालिकाले ट्रेनिङ दिने हो, गाउँपालिकाले उत्साह गराउने हो, त्यसको लोनको व्यवस्था ब्याङ्कसँग समन्वय गरिदिने हो, तर यहाँका लोकल टिम नै यो होमस्टेको लागि तयारी हुनु पर्यो। त्यसकारण यो निजी क्षेत्रमा गाउँपालिकाले अनुदान लगानी गर्दैन, तर यो यहाँको आर्थिक गतिविधिलाई बढाउनको लागि, बाहिरका पाहुनालाई स्वादिष्ट खुवाउनको लागि ट्रेनिङ प्राप्त जनशक्तिले होमस्टे स्थापना गरेर त्यहाँबाट बिक्री वितरण गर्नुपर्ने हो। त्यो कुरामा चाहिँ अलिकति निजी स्तरको यहाँको नागरिकहरू यहाँका युवाहरूले चाहिँ त्यो कार्यक्रम गर्न चाहँदाखेरि हामीले त्यसको ट्रेनिङको व्यवस्था गरिदिन्छौँ, अनि त्यसको चाहिँ ब्याङ्कसँग समन्वय गरेर लोनको व्यवस्था गर्न हामी चाहन्छौँ। तर यहाँ समस्या के हो भने हामी ट्रेनिङ दिन्छौँ, अनि ट्रेनिङ लिएर युवा बिस्तारै बाहिर नै पलायन भइहाल्छन्, त्यसकारण हामीले जे गर्न खोजेको त्यो अलिकति त्यहाँ चाहिँ समस्याहरूमा आएको छ।
4: हजुर, नेता सोलन गाउँपालिकामा अझै पनि सुन्दर ठाउँहरू ओजेलमा छन् है, तिनको प्रचार प्रसार र त्यसलाई पर्यटक स्थल बनाउन चाहिँ तपाईँहरूले के पहलहरू गर्नुहुन्छ?
1: यसको सुन्दर स्थानहरूको प्रचार प्रसार चाहिँ तपाईँको पनि जिम्मा हो, पत्रकारका साथीहरूले त्यसलाई भिडियो बनाउने, त्यसको चाहिँ व्याख्या विश्लेषण गर्ने, प्रचार गर्ने, गाउँपालिका र मिडिया सँगसँगै रहेकोले प्रचार गर्ने काम यहाँको पनि हो, र हाम्रो लेभलबाट पनि त्यस्ता ओझेल परेका ठाउँ बस्ती, ती सुन्दर ठाउँ बस्तीहरूलाई चाहिँ कसरी चाहिँ प्रचार गर्नुपर्छ भन्ने, अधिकांश त प्रचारमा आइसके, अब यसको इन्फ्रास्ट्रक्चर निर्माणको लागि चाहिँ के त्यो बाँकी छ, अझ अस्तो छुटेका त्यस्ता ठाउँहरूलाई अझ हामी सबै मिलेर यो गाउँपालिकाको नागरिकको अर्थतन्त्रको विकासको लागि, यो गाउँपालिकाको अर्थतन्त्रको विकासको लागि हामीले फेरि ती कामहरू गर्नु नै छ। यसको लागि चाहिँ प्रचार प्रसारको विषयमा हामी सबै लागेर यसको चाहिँ प्रचार प्रसार गर्नुपर्छ भन्ने मेरो आग्रह हो।
4: हजुर, विशेष अन्तिममा जाँदै गर्दा चाहिँ अब यहाँ त धेरै घुम्नको लागि त नमनी रमनी ठाउँहरू छ, तपाईँहरूले स्थापना गर्नुभएको छ है, त्यस्ता ठाउँहरू हेर्न देश विदेशमा रहेका पर्यटकहरूलाई चाहिँ अन्तिममा तपाईँ के भन्न चाहनुहुन्छ?
1: अब तपाईँको मिडिया मार्फत देश विदेशमा रहनुभएका पर्यटक क्षेत्रमा रमाउने जो सुकै नागरिकलाई मेरो आग्रह छ, मेरो आमन्त्रण छ। मान्छे विभिन्न ठाउँको भौगोलिक अवस्था, त्यहाँको परिवेश, त्यहाँको रीतिरिवाज, त्यहाँको चाहिँ सुन्दर सुन्दर भ्यू पोइन्टहरू हेरेर मनोरञ्जन लिनुहुनेछ, हामीसँग भेटघाट हुनेछ र यहाँको वस्तुस्थिति बुझ्नुहुनेछ। त्यसको लागि चाहिँ यहाँ सबै हिसाबले व्यवस्थापन पक्ष कमजोर रहे तापनि एकचोटि नेचा सल्यान घुम्न आउनुहोस् भनेर तपाईँ मार्फत म उहाँहरूलाई निम्तो दिन चाहन्छु र उहाँहरूलाई व्यवस्थापन गर्ने पक्षको लागि यहाँका उद्योगी व्यवसायी व्यापारीहरूलाई पनि म आग्रह गर्न चाहन्छु, होमस्टे रिसोर्ट र स्पेसल होटल जस्ता चाहिँ संरचनाहरू चाहिँ त्यस्तो व्यवसाय साथीहरूले पनि बनाउनुहोस् भन्ने मेरो आग्रह छ।
0: नेचर सल्यान गाउँपालिका आन्तरिक पर्यटकको हबका रूपमा स्थापित गर्न गाउँपालिका लागि परेको छ। विभिन्न भौतिक संरचना निर्माणदेखि त्यस क्षेत्रको अर्ग्यानिक खानेकुराको प्रोत्साहनसम्मको कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ। अझ गाउँपालिकाका पर्यटक स्थलका रूपमा विकास गर्नका लागि आगामी योजना के छन् त? वडा नम्बर 3 वडाध्यक्ष सीताराम भट्टराई र वडा नम्बर 5 वडाध्यक्ष राजन राईसँग गरिएको यो कुराकानी।
5: सर, हजुरलाई सोलिफिनमा स्वागत छ।
2: धन्यवाद। यो नेचर सल्यान गाउँपालिकाको सम्भवत अलिकति बढी पर्यटनको विकास भएको र गरिएको क्षेत्र चाहिँ अब एक नम्बरै हो, त्यो चाहिँ गौरीटाप भनिन्छ, होइन? गौरीटाप, त्यस पछाडि एक नम्बरको आले, अनि चाहिँ 5 गैरी केसरी हुँदै 3 वडाको चाहिँ चिसापानी सुकी पोखरी छ। सँगसँगै 4 चाहिँ अब फुर्के भन्ज्याङ पनि भन्छ, त्रिशुल डाँडा त्यहाँ, र सँगसँगै अब पर्यटनमा जोड्न खोजिएको चाहिँ हाम्रो समुद्री सतह 600 क्षेत्र ट्विन टारदेखि चाहिँ यसरी पर्यटन क्षेत्रलाई अगाडि बढाउन खोजिएको छ।
5: हजुर, यहाँ धेरै पर्यटक क्षेत्रहरू, एकदम राम्रो राम्रो ठाउँहरू छ र यो पछिल्लो समय सकारात्मक कतिको विकासहरू भइरहेको छ?
2: अब विकासहरू त अब चाहिँ स्थानीय तहको तर्फबाट र चाहिँ संघीय सरकारको तर्फबाट लगानीहरू भएको छ पर्यटनको क्षेत्रमा, तर पनि अब अपेक्षा गरिए अनुसारको पर्यटकहरू जो चाहिँ हुन्छ बाह्य पर्यटकहरूको चाहिँ अलिकति आवाज जावतमा कमी छ, केही चाहिँ अब वृद्धि भएको अवस्था पनि छ। जस्तो गौरीटापमा चाहिँ हाम्रो त्यहाँ पत्ताले नजिक भएको हिसाबले पनि त्यहाँ चाहिँ बाह्य पर्यटकहरू पनि आउने गर्नुहुन्छ र आन्तरिक पर्यटकको क्षेत्रमा चाहिँ अब चाहिँ आन्तरिकको निम्ति चाहिँ अब हाम्रो घुमफिर गर्ने, यसो हेर्ने, मनोरञ्जन लिने चाहिँ ठाउँको रूपमा चाहिँ विकास भइरहेकै छन्।
5: हजुर, अहिले वार्षिक रूपमा चाहिँ कति जति पर्यटकहरू आउँछन्, बाह्य पर्यटक कति आउँछन्?
2: अब बाह्य पर्यटक भन्नाले अब विदेशी नागरिकहरू चाहिँ अब ठ्याक्कै यो क्षेत्रमा आउनुभएको छैन नेता क्षेत्रमा चाहिँ, तर अब चाहिँ गौरीटापमा बाह्य पर्यटकहरू पनि आउनुहुन्छ। त्यहाँ विदेशीहरूले अब त्यहाँ निर्माण भएका चाहिँ अब चाहिँ जिप लाइन लगायतका कुराहरू, त्यहाँ साइक्लिङका कुराहरू, रक क्लाइम्बिङका कुराहरू, त्यहाँ त्यसको मनोरञ्जन लिनुभएको छ त्यहाँ बाह्य पर्यटकहरूले, अन्तर्राष्ट्रिय पर्यटकहरूले। र अब अन्य क्षेत्रमा चाहिँ जस्तो नेचर सल्यान 3 चिसापानी सुके पोखरी, त्यहाँ चाहिँ गुफा पार्कहरू छ, त्यहाँ लगायत फुर्के भन्ज्याङ त्रिशुल डाँडामा चाहिँ अब आन्तरिक पर्यटकहरू, नेपालभित्रको चाहिँ लोकप्रिय चाहिँ कलाकारहरू लगायतका चाहिँ पर्यटकहरू आउने, त्यहाँ हेर्ने, भ्यू लिने लगायतका कार्यहरू भइरहेका छन्। सरदर रूपमा चाहिँ अब यति नै भन्दा पनि विदेशी पर्यटकहरूको त संख्या अब हामीलाई ठ्याक्कै यकिन थाहा हुँदैन। त्यहाँनिर अब चाहिँ 24 रहने साथीहरूलाई थाहा हुन्छ, त्यहाँको रेकर्ड अहिले ठ्याक्कै थाहा छैन मलाई। अन्य क्षेत्रको निम्ति चाहिँ वार्षिक रूपमा करिब करिब चाहिँ यो चिसापानी क्षेत्र, सुके पोखरी र चाहिँ गुफा, अनि त्रिशुल डाँडा फुर्के भन्ज्याङमा चाहिँ वार्षिक रूपमा मेरो विचारमा लाग्छ 15-20 हाराहारीमा चाहिँ पर्यटकहरू आउनुहुन्छ, अवलोकन गर्नुहुन्छ। अब ठ्याक्कै चाहिँ अब हाम्रो सरकारकै योजना अन्तर्गत चाहिँ कुनै पनि कार्यहरू भएको छैन। जस्तो पर्यटकीय क्षेत्रहरूमा होमस्टे लगायतका चाहिँ अब बसोबास गर्ने, बस्ने सुत्ने लगायतका लजहरू, त्यस्तो कुराहरू चाहिँ अब अहिले छैन। अहिलेको प्लानमा चाहिँ हामीले विभिन्न ठाउँमा चाहिँ होमस्टेको अवधारणा चाहिँ अगाडि सारेका छौँ। अब सम्भवतः त्यो पनि हुन सक्छ र अब ठ्याक्कै बासै बस्ने गरी चाहिँ आउनु भएको पनि अवस्था हामीलाई थाहा छैन, होइन? अब त्यो ठाउँ नभएर पनि हुनसक्छ, तथापि पनि अब त्यो बस्ने खाने लगायतका कुराहरू चाहिँ सरकारी तौरबाट चाहिँ हामीले निर्माण सुरुवात गरेका छैनौँ।
5: हजुर, अब यहीँ बसेर केही दिन यहीँ घुम्नको लागि कस्तो योजनाहरू बनाउनु भएको छ पर्यटकहरूको लागि?
2: उहाँहरू चाहिँ अब जस्तो हाम्रो बजार नजिक पर्छ, अनि बजारमा चाहिँ बजार केन्द्रित हुने गाउँपालिकाको केन्द्र लगायतका कुराहरू चाहिँ बजारमै केन्द्रित भएको हिसाबले बजारमा बास बस्नुहुन्छ उहाँहरू। त्यस पछाडि चाहिँ सरर चाहिँ साधन लिएर चाहिँ उहाँहरू विभिन्न ठाउँमा भ्रमण गर्न जानुहुन्छ। त्यहाँ गइसकेर चाहिँ अब आधी एक घण्टा दुई घण्टा जति घुमिसकेपछि उहाँहरू फेरि चाहिँ बजारतर्फै चाहिँ आएर चाहिँ त्यस पछाडि आफ्नो गन्तव्यमा जाने कार्यहरू भइराखेका छन् अहिलेसम्म चाहिँ।
5: हजुर, यो सालको आर्थिक वर्षमा चाहिँ पर्यटन र प्रवर्धनको लागि चाहिँ कति बजेटहरू छुट्याउनु भएको छ र यसका मुख्य प्राथमिकताहरू चाहिँ के छन्?
2: चालु आर्थिक वर्ष 2082-83 त अब लगभग सम्पन्न हुन लाग्यो। यसको निम्ति हामीले सबैभन्दा ठूलो बजेट चाहिँ गौरीताप क्षेत्र जो चाहिँ नेत्रसल्यान एकको चाहिँ माथिल्लो साइडमा पर्छ त्यहाँनिरको निम्ति हामीले पालिकाको बजेट समीकरण अनुदान हामीले विनियोजन गरेका थियौँ। त्यहाँ करिब चाहिँ हाम्रो 80 लाख रुपियाँ र सङ्घीय समपूरक अनुदान भनेर चाहिँ करिब करिब 1 करोड रुपियाँ चाहिँ हामीलाई त्यहाँ आएको हो। त्यसको कार्य चाहिँ लगभग अब एउटा मात्रै कार्य सम्पन्न हुन बाँकी छ, जो चाहिँ एउटा चाहिँ त्यहाँ ध्यान घर भनेर चाहिँ अलिकति करिब करिब 250 मान्छेहरू चाहिँ त्यहाँ भित्र बस्न सक्ने, ध्यान गर्न सक्ने लगायतका कुराहरू जो सुरक्षित रूपबाट बस्न सकिने हिसाबको चाहिँ त्यहाँ एउटा हल निर्माण हुँदैछ। त्यो बाहेकका अन्य कार्यहरू चाहिँ चालु आर्थिक वर्ष 82-83 चाहिँ लगभग सम्पन्न भइसकेका छन्।
5: हजुर, पर्यटनको माध्यमबाट चाहिँ स्थानीय युवाहरूलाई रोजगारीको सृजना गर अनि आर्थिक स्तर उकास्न गाउँपालिकाले के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
2: अब गाउँपालिकाले गर्ने भनेको मुख्यतः हाम्रो कृषि क्षेत्र हो, कृषिमा नै हामीले उत्पादन बढाउने र चाहिँ अब जति पर्यटकहरू घुमफिर गर्न आउनुहुन्छ आन्तरिक तथा बाह्य पर्यटकहरू उहाँहरूमा हामीले कृषिमा चाहिँ उत्पादन बढाउने हिसाबको कार्यक्रमहरू अगाडि सारेका छौँ। जो चाहिँ कृषिमा उत्पादन बढी भयो भने वृद्धि भयो भनेदेखि उहाँहरूले अर्ग्यानिक खानेकुराहरू हामीबाट प्राप्त गर्नुहुन्छ र त्यो हामीले उत्पादन कृषकहरूले गर्न सक्नुभयो भनेदेखि हाम्रो बिक्री वितरणमा त्यसले चाहिँ राम्रो खाले चाहिँ प्रभाव पार्छ, राम्रो बिक्री वितरण हुन्छ, कृषकलाई पनि आय आर्जन चाहिँ वृद्धि हुन्छ, रोजगारीसँग जोडिने चाहिँ हाम्रो अहिले चाहिँ कृषि नै मात्रै अहिले देखिन्छ हाम्रो चाहिँ।
5: अनि अहिले विशेष गरी यहाँ रैथानी अनि संस्कृति वेशभूषा आफ्नो भाषाहरूसँग पर्यटनसँगसम्म चाहिँ जोड्न तपाईँहरूले के कस्ता प्रयासहरू गर्नु भएको छ?
2: अब हामीले आन्तरिक हिसाबले चाहिँ आफ्ना आफ्ना कल्चरका कुराहरू छन्। अब चाहिँ हामीसँग बहुजाति बहुभाषी नै समुदाय हामीसँग छ। हामीसँग चाहिँ अब जनजाति शेर्पा मगर राई छेत्री ब्राह्मण लगायतका चाहिँ अब धेरै जातिहरू चाहिँ हामी बसोबास गर्छौँ। त्यसो भएको हिसाबले हामीले कुनै कुनै चाहिँ अब माध्यमबाट कुनै कार्यक्रमबाट हामीले सबै किसिमका जति चाहिँ विविध संस्कृतिहरूको चाहिँ जगेर्ना गर्नको निम्ति उहाँहरूको चाहिँ अब संस्कृतिलाई जोगाइराख्नको निम्ति प्रस्तुति गर्ने प्रदर्शन गर्ने कार्यक्रमहरूलाई पनि हामीले विभिन्न तहमा चाहिँ अगाडि सारिराखेका हुन्छौँ।
5: हजुर, गाउँपालिकाको पर्यटन प्रबन्धनमा चाहिँ धेरै चुनौतीहरू पनि आउँछ होला, होइन? तपाईँले योजना बनाउँदा त्यसलाई कार्यान्वयन गर्दै गर्दा के कस्ता चुनौतीहरू आएका छन् र त्यसलाई प्रभावकारी बनाउन के गर्नु भएको छ?
2: चुनौतीहरू त स्वाभाविक रूपमा हुने नै भइहाले। मेन कुरो त अब हामीले सोचे जस्तो बजेटको व्यवस्था हामी स्थानीय तहबाट गर्न सक्दैनौँ। सबै क्षेत्रलाई स्थानीय तहले हेर्नुपर्ने स्थिति छ। कृषि पशुपालन लगायत चाहिँ अब सामाजिक विकास पूर्वाधार विकास लगायतका थुप्रै काममा चाहिँ हामीले भूमिका खेल्नुपर्ने हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि त्यत्तिकै चाहिँ अब महत्व दिनुपर्ने हुन्छ। त्यसो भएकोले जति चाहे अनुसारको सोचे अनुसारको पर्यटन पूर्वाधारका कार्यहरूमा हामीले विकास पूर्ण रूपमा त गर्न सकेका छैनौँ। तथापि पनि हामीलाई चाहिँ केही दात्री निकायहरूले पनि हामीलाई पर्यटनको क्षेत्रमा सहायता पुर्याउनु भएको छ। जस्तो कि द पार्टनर्स नेपाल भन्ने एउटा संस्था अहिले चाहिँ सञ्चालनमा छ, त्यसले नै हाम्रो चाहिँ नेत्रसल्यान 3 को चिसापानी पोखरीको चाहिँ पुनर्भरण गरिदिएको छ। त्यो चाहिँ पालिकाकै लगानीमा यदि सबै हामीले गर्नुपर्ने थियो भने करिब करिब 50 लाख रुपियाँ हामीलाई त्यहाँ लागत लाग्ने थियो। तथापि पनि उहाँहरूको चाहिँ 40-42 लाख र चाहिँ थप गाउँपालिकाको 5-7 लाख गरेर चाहिँ हामीले त्यो निर्माण गरेका छौँ र दात्री निकायहरूको सहयोग पनि चाहिँ पर्यटन विकासको निम्ति हामीलाई महत्वपूर्ण छ।
5: हजुर, अन्तिममा चाहिँ अब यो तपाईँको यो कार्यकाल सकिँदासम्म चाहिँ पर्यटन क्षेत्रमा यो गाउँपालिकालाई कस्तो भएको हेर्न चाहनुहुन्छ
2: तपाईँ? होइन, हेर्न त साह्रै राम्रो नै भएको हेर्न चाहने हो। सबै मान्छेहरू चाहिँ यहाँ आउनुहुन्छ, घुम्नुहुन्छ, सबैले हेर्न लायकको ठाउँ निर्माण होस् भन्ने नि लाग्थ्यो। तैपनि विविध कुराहरूले कारणहरूले हामीले त्यसलाई चाहिँ पूर्ण रूपमा सम्पन्न गर्ने अवस्थामा त हामी पुग्न सक्दैनौँ नि भन्ने लाग्छ। हामी कार्यकालको लगभग अन्तिम अवस्थामा आइरहेका छौँ। हामीले एक आर्थिक वर्षको बजेट अब लगभग चाहिँ आधा उधी मात्रै हामी कार्यान्वयन गर्ने अवस्थामा हुन्छौँ हाम्रो कार्यकाललाई हेर्दाखेरि। त्यसो भएकोले हामीले त चाहिँ अब सोलुखुम्बु जिल्लाको एनएच असलन गाउँपालिका भनेको अन्तिम गन्तव्यको रूपमा विकास भइरहेछ। अब र नेचर सल्यानको चाहिँ तल्लो क्षेत्र यो बेसी गाउँको पुछार हुँदै हामीसँग हावा आउने ओडार भन्ने पनि छ नेचर सल्यानमै, त्यो हावा आउने ओडारबाट चाहिँ फेरि ट्विन टावर जोड्ने, यस्तो चाहिँ रिङ रोडको रूपमा चाहिँ एउटा चाहिँ पद मार्गहरू निर्माण गर्ने र सँगसँगै त्यसमा चाहिँ होमस्टेहरू बीचबीचमा चाहिँ बास बस्ने अथवा बिसाउने केन्द्रहरू स्थापना गर्ने र चाहिँ पर्यटकहरूलाई चाहिँ अब घुमम लाग्ने वातावरण नै सिर्जना गर्नु पर्थ्यो भन्ने लाग्छ मलाई र हामी त्यो पहलमा पनि छौँ।
5: हजुर, विशेष गरी अहिले यहाँका गाउँपालिकामा चाहिँ पर्यटन क्षेत्रको अवस्थाहरू चाहिँ के कस्ता छन्?
6: पर्यटन क्षेत्रको अवस्था अब परम्परागत छ भनौँ न, अहिलेसम्म खासै सुधार गर्न सकेको छैन। पछिल्लो समयमा अलि मासु क्षेत्र रोरी साथमा जिप लाइन लगायतको त्यो संरचना बनाइएको छ, तर विशेष गरी पर्यटकको हिसाबले हेर्ने जति अपेक्षा गरिन्थ्यो त्यति एक त भौतिक संरचना पनि बनाउन सकेको छैन, अर्को कुरा हामीले प्रचार प्रसारमा पनि अलिकति भने जस्तो प्रचार प्रसार गर्न नसकेर होला सायद त्यति धेरै पर्यटकहरूको आगमन भएको देखिँदैन।
5: हजुर, विशेष गरी तपाईँहरू चाहिँ पर्यटन क्षेत्रलाई अलिक प्रवर्धन गर्नको निमित्त कस्ता कस्ता योजनाहरू बनाउँदै आउनु भएको छ, कस्ता कार्यक्रमहरू गर्दै आउनु भएको छ?
6: त्यस्तो धेरै ठुलो भास योजना त छैन, तर भएकोलाई पनि हामीले काम गर्न सकेका छैनौँ। वास्तवमा भन्दाखेरि जनताको अपेक्षा धेरै हुन्छ, काम गर्ने अब आर्थिक हिसाबले नै हामीसँग बजेटहरू एकदम कम हुन्छ, त्यस कारणले भएको कुराहरूलाई नै म्यानेजमेन्ट गर्न पनि सकिरहेको छैन यथार्थमा भन्यो भने। यद्यपि केही केही योजनाहरू छ, जस्तै सांस्कृतिक र सांस्कृतिक हिसाबले केही केही हामीले मास्टर प्लान गरेका डिपिआरहरू छ, परम्परागत हिसाबले सङ्ग्रहालय जस्ता कुराहरूलाई हामीले सुरुवात गरेका छौँ तर त्यसलाई पुरा गर्न सकेका छैनौँ। यो मानेमा जस्तै वडा नम्बर 5 को एउटा प्रतिनिधि भएको हिसाबले अब मैले गाउँपालिकाभरि भन्दा पनि 5 नम्बरको हिसाबले हेर्नु भने माथिल्लो क्षेत्रमा गुम्बा अलिकति परेको क्षेत्रमा गुम्बा लगायत हाम्रो नेवारहरूको सङ्ग्रहालयको डिपिआर गरेर केही कामहरूको सुरुवात गराएको छ। आन्तरिक पर्यटनको हिसाबले त्यस्तै त्यस्तै योजनाहरू बनाउँदै गर्दाखेरि पनि हामीले त्यसलाई पुरा गर्न नसक्दाखेरि अब ती कुराहरूलाई पनि हामी अहिलेसम्म त्यति धेरै प्रचारात्मक हिसाबले अगाडि बढ्न नसक्ने र अर्को कुरा भौतिक संरचना नभइकन पर्यटकहरू पनि त्यति आगमन हुन नसक्ने अवस्था भएकोले गर्दा हामीले सोचे जस्तो काम गर्न सकेका छैनौँ। यद्यपि प्रयासहरू भइरहेको छ।
5: हजुर हजुर, विशेष गरी यहाँ चाहिँ पर्यटकीय मुख्य क्षेत्रहरू चाहिँ कहाँ कहाँ रहेको छन्?
6: अब प्राकृतिक हिसाबले भौगोलिक अवस्था हेर्ने भने अलिकति माथिल्लो क्षेत्रमा 5 नम्बरको क्षेत्रमा हेर्ने भने गैरी केसरी लगायतको अलिकति पर्यटक स्थलहरू
7: स्टुडियो टाइम
8: 8 PM रातको 8 बजे
9: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वालामाई अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5 सोलुखुम्बु।

0: रूपमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। नेपालमा विवाहको कानूनी उमेर 20 वर्ष भए पनि बाल विवाह अझै अन्त्य हुन सकेको छैन। नेपालको कानूनले विवाह गर्ने कुनै पनि व्यक्ति 20 वर्ष मुनि भएमा त्यसलाई बाल विवाह पनि परिभाषित गरेको छ। नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। नेपालको जनगणना 2078 तथ्याङ्क अनुसार 35% बाल विवाह नेपालमा हुने गरेको छ। त्यसमध्ये पनि मधेस प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। विगतमा भन्दा अहिले बाल विवाह कम भएको तथ्याङ्कले देखाए पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको तथ्याङ्क छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक स्थलसम्म बहस चल्न थालेको छ। बाल विवाहले मानव बेचबिखनलाई प्रशय मिलिरहेको छ। बाल विवाह र मानव बेचबिखन एक अर्कासँग पनि सम्बन्धित समस्या हुन्। नेपाल मानव बेचबिखनको स्रोत, ट्रान्जिट र गन्तव्य देशका रूपमा चिनिन्छ। हरेक वर्ष हजारौं नेपाली महिला तथा बाल बालिका वैदेशिक रोजगारी, विवाह, शिक्षा वा राम्रो जीवनको प्रलोभनमा परेर बेचबिखनको जोखिममा पर्ने गरेका छन्। बेचबिखनका प्रमुख गन्तव्यहरूमा भारत तथा केही खाड़ी देशहरू समावेश छन्। बाल विवाह भएका किशोरीहरू शिक्षा, आर्थिक अवसर र निर्णय क्षमताबाट वञ्चित हुने भएकाले बेचबिखन तथा शोषणको जोखिममा बढ़ी पर्छन्। यस्ता समस्याको समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन, शिक्षा, आर्थिक सशक्तिकरण तथा जनचेतना कार्यक्रम आवश्यक पर्छन्। आजको कार्यक्रममा हामी नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखाका प्रमुख गीता कुमारी दाहाल र जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रसँग छलफल गर्छौं। नमस्कार अनि स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रम बदलिदो नेपालमा।
1: धन्यवाद।
2: धन्यवाद म्याम।
0: सबैभन्दा पहिला म म्यामबाट नै सुरु गर्छु। पछिल्लो समयमा के छ बाल विवाहको अवस्था के छ नेपालमा?
2: धन्यवाद म्याम। यो एकदमै महत्वपूर्ण विषय यहाँले उठान गर्नुभएको छ बाल विवाहको सम्बन्धमा। र बाल विवाह नेपालको हामीले हेर्दाखेरि हामीले तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ र तथ्याङ्क नै भर पर्दो हुन्छ। अब नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार हेर्दा 35% चाहिँ बाल विवाह छ नेपालमा भनेको देखिन्छ। त्यसैलाई पनि अब टुक्रिएर राखेको छ होइन, अब प्रदेश बाहिर छ, हिमाल, मधेस, पहाड़ भनेर यसरी राखेको छ। भन्दाखेरि बाल विवाहको अवस्था अहिले भयावह नै देखिन्छ, धेरै देखिन्छ।
0: अलिकति बाल विवाह सम्बन्धी मुद्दाको संख्या र उजुरीको कुराहरू गरौं होइन, विशेष गरेर मिस्टर सर यहाँले नै भनिदिनु होला के छ त अहिलेको अवस्था चाहिँ।
1: अब विगतको तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था पनि छ। रिपोर्टिङ चाहिँ बढ़िया छ, विवाह चाहिँ कम भएको छ। यसको मतलब के हो भन्दाखेरि हामीले जति पनि यो नियम कानूनहरू बनायौं, जति पनि अवेरनेस कार्यक्रमहरू सञ्चालन गर्यौं, यो सबैले सबैको प्रभाव के देखिया छ भन्दाखेरि सबै सेक्टरमा बिहा बाल विवाह चाहिँ गर्न हुन्न भन्ने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। र काहीँ झुकिएर कसैले ढाँटेर बिहा गरेको छ भने पनि प्रहरी सूचना चाहिँ तत्काल आइहाल्ने, किन भन्दा यो सम्बन्धी अवेरनेस नै बढी भएको कारणले होला। त्यो कारणले गर्दाखेरि यो बाल विवाहको रिपोर्टिङ कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा, ठाउँ विशेषमा, सबै ठाउँ होइन, केही ठाउँ विशेषहरूमा चाहिँ त्यहाँको कल्चर, त्यहाँको संस्कृति र तिनीहरू धर्म संस्कृति र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। त्यहाँकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएको अवस्था छ अहिले।
0: विगतका तुलनामा चाहिँ मुद्दा र उजुरी चाहिँ कम पर्यो भनेर सरले भनिरहनु भएको छ, संसदमा पनि उठिरहेको छ। अहिले विवाहको उमेर त हामीले 20 वर्ष भनेका छौँ कानूनी रूपमा, तर आजकल चाहिँ विवाहको उमेर घटाउँदै लानुपर्छ भन्ने पनि आइरहेछ। के छ म्याम यस विषयमा चाहिँ अलिकति बताइदिनु होला।
2: युनिसेफले गरेको डाटा यो राष्ट्रिय जनगणनामा पनि यो हेर्दाखेरि संख्या हेर्दाखेरि नि म अलिकति संख्यामा पनि जान्छु हजुरलाई हेर्दाखेरि चाहिँ प्रदेशगत हेर्दाखेरि सुदूरपश्चिममा चाहिँ 29.1% छ, कर्णालीमा 37.9% छ, लुम्बिनीमा चाहिँ 34% छ, गण्डकीमा 32.4%, बागमतीमा 29.3%, मधेसमा चाहिँ 42.4%, र कोशीमा 34.4% छ। जी बाल विवाहको संख्या हो यो राष्ट्रिय डाटा हो। मधेसमा चाहिँ धेरै देखियो। र अब हजुरले भन्नुभए अनुसार अब यो उमेर टाउने भन्ने जुन कुरा उठिरहेछ नि, यो के मलाई त कस्तो लाग्छ भने नि, कि त यो संख्यालाई उमेर घटाएपछि त बाल विवाह न्यून देखिन्छ नि त, होइन, देखिँदैन नि। अहिले त 20 वर्ष छ र पो, 20 वर्ष भन्दा मुनिकोले चाहिँ बाल विवाह गरेको धेरै देखिन्छ त, तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन, त्यसले चाहिँ कम देखाउँछ, त्यो पनि एउटा हो कि भन्ने लाग्छ मलाई है। त्यो ल्याएको ल्याउनमा छलफल ल्याउनमा एउटा जनसंख्यालाई पनि वृद्धि गर्नलाई हो कि बाल विवाहलाई प्रोत्साहन दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। जस्तो अब कुनै पनि कानून नियम आएको त्यसको 10 वर्ष पछाडि मात्रै त्यसको एक्सर्साइज हुनुपर्छ नि त। साँच्चै भने 16 वर्षमा विवाहलाई 18 वर्षसम्मलाई थियो, अब अहिले आएको चाहिँ 20 वर्ष भन्छ त 74 सालमा आएको कारणले गर्दा त्यही भएर चाहिँ बाल विवाह भन्ने मिडियाहरूमा धेरै आएको छ, यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त, किन कानूनहरू परिवर्तन गर्न खोजियो त, साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्, किनभने यसको एकदम डाइरेक्ट समस्या प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि, बालिकाले नि बच्चा जन्माउने गर्भ धारण गर्ने प्रजनन संस्था उसैको, बच्चा हुर्काउने उसैको, त्यही भएर चाहिँ यो बढी बाहिर अहिले यसलाई घटाउने कुराहरूमा चाहिँ आइरहेछ, यसको खोजबिन गर्नुपर्छ।
3: विवाहको उमेर चाहिँ अब घटाउँदै लानुपर्ने स्थिति केही छ, के देख्नुहुन्छ त यहाँहरूले, जुन उजुरी मुद्दाहरूको अवस्था हेर्ने हो भने साँच्चीकै विवाहको उमेर घटाउनु पर्ने स्थितिमा छ त?
1: अब यस्तो छ, अब अहिले नयाँ जेनेरेसनहरू जुन हिसाबले डेभलप भइरहेका छन्, यिनीहरूको चाहिँ सानै उमेरमा चाहिँ हेर्दाखेरि चाहिँ शारीरिक बनोट चाहिँ ठुलो भइसक्ने अवस्थाहरू छ। बालिकाको हेर्दाखेरि मेन्सुरेन्स पिरियड पनि 10 वर्ष 9 वर्ष, पहिलाको अवस्थामा चाहिँ 13-14 हुन्थ्यो भने अहिले त 11-12 हुने भएको भन्ने कुराहरू आइरहेको छ। अब अर्को के छ भन्दाखेरि, अब हामीसँग जति पनि अहिले मुद्दामा परेका बाल बालिकाहरू छन्, विशेष गरी बालक नाबालकहरू भनौँ न, अब 16-18 बालक पनि बालिका पनि त्यो एज ग्रुपका चाहिँ अलिकति बढी भएको कारणले अलिक बहस त्यही कारणले उठेको हुन सक्छ जस्तो लाग्छ मलाई। बाल बालिका ऐनले चाहिँ 18 वर्षसम्मकोलाई बाल बालिका भने भएको छ। बाल बालिकालाई गरेका शारीरिक सम्पर्कहरू चाहिँ सहमति नमानिने छैन भनेर उल्लेख भएको छ। एज रिक्स एज पनि त्यही 16-18 बिचको छ। यो कारणले गर्दाखेरि धेरै अभियुक्तहरू हामीले जन्मायौं, धेरै पीड़ितहरू हामीले जन्मायौं भन्ने हिसाबले चाहिँ यो माथि बहस भएको हो भन्ने लाग्छ मलाई। विवाह भन्दा पनि विवाहको यसको हकमा चाहिँ विवाहको 20 वर्ष जो भनेको छ त्यो ठिकै जस्तो लाग्छ, किन भन्दाखेरि 20 वर्ष नाबालिकै अवस्थामा बिहा गरिदियो भने हामीले यो घटाकै कारणले गर्दा समाज अन्य समस्याहरू देखिन सक्छन्, शिक्षा स्वास्थ्यमा गम्भीर असरहरू पर्न सक्छन्, मान्छेको क्यारियरमा असरहरू पर्न सक्छन्। त्यो कारणले गर्दाखेरि विवाहको एज भन्दा पनि यो हामीले नाबालक मानिने र नाबालक माथि हुने यौनजन्य घटनाका सम्बन्धमा चाहिँ यो एजमा चाहिँ बढी इस्यु उठिरहेको कारणले गर्दा त्यो बास आइरहेको हो कि भन्ने लाग्छ। अब त्यही बालिका चाहिँ 16-18 बीचमा चाहिँ स्वइच्छाले चाहिँ शारीरिक सम्पर्क जान्छन् त्यही एजको मान्छे केटा अथवा त्योभन्दा बढी एजको त्यो मान्छेहरू पनि त्यसमा चाहिँ इन्भल्भ हुन्छन् भने केटा चाहिँ कानुन दायरामा आउने भयो, केटीको चाहिँ अब कन्सेन्ट छ, त्यो कन्सेन्ट पनि त्यसलाई चाहिँ कानूनले चाहिँ कन्सेन्ट नमान्ने भयो, त्यो कारणले गर्दा शिकार भएको कारणले बस आएको हो कि भन्ने लाग्छ। नत्र विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ, किन भन्दाखेरि पढ्ने मान्छे पनि करी करी पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जानसक्ने अवस्थाहरूको विषय एनालाइसिस पनि गर्न सक्ने भयो, त्यो कारणले गर्दा ठिकै जस्तो लाग्छ मलाई चाहिँ।
3: समस्या बारे नै चर्चा गरौँ न गीता म्याम, जस्तो बाल विवाह गर्दाखेरि चाहिँ के कस्ता खालका समस्याहरू आउँछन् जुन चाहिँ समाधान गर्न अहिले चाहिँ एउटा जटिल यो जुन समस्या चाहिँ हामी माझमा छ यतिखेर?
2: बाल विवाह चाहिँ हुनुहुँदैन, 20 वर्षै हुनुपर्छ भन्ने कुरा पनि आयो होइन, हामीले त्यसरी राम्रो छ, तर त्योभन्दा पछाडिको उमेर 20 वर्षभन्दा तलको उमेरमा बाल विवाह भएको देखिरहेको छ। पहिलो समस्या चाहिँ बालिकाहरूको बालक र बालिकाकैमा पनि हेर्दा हुन त बालकको केटाको पनि विवाह बाल विवाह भइरहेको छ, तर यसमा बालिकाको बढी संख्या देखिन्छ। कारण के छ भने एउटा चाहिँ छोरी हाम्रो समाजमा केटी भन्दा केटाको उमेर बढी हुनै पर्छ भन्ने एउटा मान्यता, धार्मिक मान्यता, सामाजिक मान्यता, सांस्कृतिक मान्यता छ। किन त्यो लैङ्गिक विभेदबाट आएको छ नि त, महिला अलिक कमजोरै हुनुपर्छ अनि अलिक व्यवहार पनि हेर्छन् भनेको पनि मान्छन् भन्ने हिसाबले, त्यो कारणले पनि बाल विवाहमा पनि बालिकाको विवाह बढी भइरहेको छ हाम्रो समाजमा। त्यो एउटा समस्या भयो होइन, त्यो चाहिँ अलिकति त्यसलाई पनि हेर्न पर्ने हुन्छ कसको चाहिँ बढी भएको छ भनेर। एउटा त्यो भयो, अर्को चाहिँ शिक्षामा उनीहरूलाई धेरै त्यसबाट ड्रप आउट हुनुपर्ने, शिक्षाबाट वञ्चित हुनुपर्ने, पढाइ नै रोकिने हुन्छ होइन, बाल विवाह भएपछि पढ्नै जान सक्दैनन्, त्यसले गर्दाखेरि त उच्च शिक्षा नै हासिल गर्न पाउँदैनन् अनि करियरमा पनि त्यसले असर गर्ने हुन्छ होइन। बाल विवाहको कारणले गर्दाखेरि यो चाहिँ बालकको पनि हुन्छ बालिकाको पनि हुन्छ, र बढी बालिकाको विवाह भएको हुनाले चाहिँ बालिकालाई बढी असर परिरहेको छ, मैले त्यसरी परिभाषित गरे। अनि अर्को चाहिँ स्वास्थ्यमा अधिकार बढी हुन्छ, स्वास्थ्य अधिकारको पनि एकदम समस्याहरू देखिरहेछ, जस्तो प्रजनन स्वास्थ्यको कुरा आयो, अब यौन शिक्षाको कुरा आयो, त्यो एउटा बालिकालाई त केही पनि थाहा हुँदैन, त्यसले गर्दाखेरि विभिन्न संक्रमित यौनिक सम्बन्धी रोगहरू लाग्ने, त्यसपछि अहिले हाम्रो यो जन्मदरको त्यो मृत्युदर हेर्ने हो भने पनि मृत्युदर संख्या धेरै छ, पोषणका कुराहरू छन् होइन, स्वास्थ्यको उनीहरूको आम झर्ने समस्या पछि गएर यस्तो देखिन्छ नि गाउँ घरमा त कोटिङमा दुई वर्ष बसेर आएको धेरै मान्छेहरू आम झर्ने समस्या महिलाहरू पीड़ित छन्, उनीहरूको निर्णय गर्ने अधिकार पनि हुँदैन नि होइन, उनीहरू सबै कुरामा आर्थिक रूपमा सामाजिक रूपमा अरूप्रति डिपेन्डेन्ट हुन्छन् नि, अनि निर्णय नभएपछि उनीहरू सेकेन्ड दोस्रो दर्जाको नारी जस्तो भएर बस्नुपर्ने छ नि त। खास गरेर अहिले धेरै समस्या अहिले पनि मैले भनेको थिएँ, बाल विवाह मधेस प्रदेशमा बढी छ होइन, अब त्यहाँको जनजीवन त्यहाँको अवस्था हेर्दाखेरि पनि महिलाहरू अगाडि देखिँदैनन् होइन, त्यो पनि एउटा पछिसम्म लाग्छ। त्यस्तै गरेर अर्को चाहिँ हिंसा बढी छ, घरेलु हिंसा बाल विवाहमा होइन धेरै देखिन्छ, किनभने हिंसाबाट पनि उनीहरू चाहिँ एकदमै गुज्रिराख्नु पर्यो, जोखिममा छन् मृत्युसम्म हुने, अनि बाल विवाह भएर घरेलु हिंसा भएर समस्या भएर आत्महत्याको दर बढी छ, फेरि हाम्रो नेपालमा पनि आत्महत्या पनि यसमा जोडिन्छ धेरै छ। र सबैभन्दा राम्रो न्यूनीकरण भनेको मेरो विचारमा चाहिँ यसलाई चाहिँ उमेर पनि राख्न पर्ने हुन्छ, त्यो उमेर त्यसले रोक्छ नि त, यति वर्षमा गर्न हुँदैन रोक्छ नि त, त्यो राख्नुपर्ने हुन्छ। अब यो उमेरको सम्बन्धमा पनि अब जस्तो हाम्रो कानूनले चाहिँ के भन्छ भने अहिले साँच्चै भनियो भने 18 वर्षसम्मको बालिकालाई चाहिँ यौन सम्पर्क गर्नको लागि अलाउ गर्दैन, दिँदैन, कानूनले दिँदैन, यदि कसैले गर्छ भनेदेखि त्यो चाहिँ के हुन्छ भन्दा त्यो बलात्कारमा जान्छ होइन, यौनिक अपराधमा जान्छ, त्यस्तो खालको कानून छ। तर यहाँले के भइरहेछ भने 16 वर्षको बालिकालाई 20 वर्षभन्दा माथिको पुरुषहरूले पनि बलात्कार गरिरहेको अवस्थाहरू छ नि त होइन, त्यस्तै पछि अनि फेरि समाजले उसलाई त श्रीमान भनेर बुझाइरहेको अवस्थाहरू पनि छ क्या, त्यस्तो खालको पनि हामीले घटना देखेका छौँ अनुगमन गर्दाखेरि, भनेपछि यस्तो खालको समस्याहरू धेरै छ।
3: हजुर, मैले अलि सरलाई यसमा अलिकति जोडे, जस्तो म्यामले पनि भन्नुभयो कि विशेष गरेर यो जुन घटनाहरू चाहिँ 20 वर्षभन्दा कमको विवाह गर्ने बित्तिकै चाहिँ त्यस्ता घटना मुद्दाहरू चाहिँ कतिको आउने गरेका छन्, यो चाहिँ अलिकति समस्याकै रूपमा छन् त अहिले।
1: म्यामले भनेको कुरामा मेरो समर्थन छ, त्यो वास्तविक समस्याहरू हुन् ती, ती समस्याहरूको अलावा अर्को चाहिँ बाल विवाहले निम्त्याउने ठूलो समस्या भनेको के भने पारिवारिक विखण्डन आउँछ। बाल हामीले बाल बालिकामै बिहा गरिदिन्छौँ, बच्चा जन्मिन्छ, बच्चा जन्मिन्छ जब उनी त्यो अवस्था देशमा राम्रोसँग रोजगारीको अवस्था पनि छैन, सँगै बस्नु सक्ने अवस्था पनि छैन, रोजगारीको सिलसिलामा विभिन्न देशमा उहाँ रोजगारी गर्दा जाँदाखेरि यतापट्टि यो बिस्तारै त्यो बाल बालिका बिहा गरेपछि अति नै बिस्तारै जवान हुन्छन् बच्चा साइडमा हुन्छ अथवा बच्चा नहुन्छ भने अब त्यो हिसाब जवान हुन्छ, वैश्विक त्यो माथि चाहिँ अन्य समाजका तत्त्वहरू विभिन्न तवरबाट उनलाई एट्याक हुन थाल्छ, त्यो एट्याकको डिफेन्स गर्न नसक्ने अवस्थामा तिनी पुग्छन्, कतिपय अवस्थामा शारीरिक अवस्थाले गर्दाखेरि पनि त्यो हुन्छ, कतिपय अवस्थामा चाहिँ अब उनको श्रीमानसँग समीप्यता नभएको कारणले पनि त्यो हुनसक्छ, धेरै डिभोर्सका केसहरू र धेरै चाहिँ फेरि अन्य बहुविवाहका केसहरू क्राइम पनि बढ्ने भयो, त्यो क्राइम बढ्छ एकातिर, अर्कोतिर चाहिँ बच्चा बाल विवाह हुने बित्तिकै बच्चा पनि उमेर नपुगी जन्मिन्छ अथवा बच्चा पाउने उमेर नभइकन उनी आमा भन्छन्, त्यो कारणले गर्दाखेरि पनि बच्चा पनि स्वास्थ्य नजन्मिनु हुन्छ, त्यो माथि पर्यो घरभित्रका धेरै केसहरू हामी हेरेका छौँ, घर बाहिर जो देखिया छ त्यस्तो घरभित्र त्योभन्दा फरक किसिमको वातावरण चाहिँ महिलाहरूले झेल्न पुगेको अवस्था छ, हामी अहिले आएका केसहरू हेर्दाखेरि पनि आफ्नै घरभित्रका पुरुषहरुबाट महिला सुरक्षित नभएको अवस्थाहरु त्यहाँ नाता सम्बन्ध भन्दा पनि त्यहाँ चाहिँ अर्कै चीजहरु चाहिँ अगाडि आइदिएर चाहिँ त्यस्तो किसिमका दुर्घटनाहरु भएका छन्। त्यो भएर बाल विवाह चाहिँ 100% रोक्नुपर्छ र नेपाल प्रहरी लागिरहेछ। तर यसो डाटा हेर्दाखेरि पनि त्यति बाल विवाहको केसहरु त फेरि दर्ता भए भएर हेऱ्यो भने पनि वर्षभरिमा 77 जिल्लामा 61 वटा केस दर्ता भएको छ। भनिसकेपछि यो बाल विवाह धेरै छ देशमा भनेर भनिराख्ने अवस्था, किनभने कि चाहिँ उजुरी नआ हुनु पर्यो, कि चाहिँ प्रहरी समक्षसम्म यो केसहरू आइ नपुग्या हुनु पर्यो। पहिला हामी जागिर खाँदाखेरि जागिर धेरै वर्ष खाइसकियो, खाँदाखेरि धेरै केसहरू आउँथे, फलान ठाउँ बिहाको हुँदैछ रोक दिनु पर्यो भनेर आउँथ्यो, कानुन आइसक्यो खोइ तपाईँले हेर्नु भएको भनेर आउँथ्यो। हामी कति ठाउँ गएर बिहा भत्काछौँ पनि, जग्गा राज नाउँ ठाउँ जग्गा भत्का छौँ, जनतिलाई बिचबाट फिर्ता पनि गरिदिया छौँ, कतिलाई ल्याएर कारवाहीको दायरामा ल्याएको छौँ, त्यो माग्ने र मगाउने ती भिडाउने जम्मा गर्न लागि कारवाहीको दायरामा लिएर आएको अवस्था थियो। त्यो स्थिति अहिले छैन, तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी अवेरनेस कार्यक्रमहरू दिनुपर्छ। हामी कानुनी व्यवस्था यो छ, तपाईँहरूको धर्म भन्न अब कतिपय धर्म सारिया ल भन्छ विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरेका छ, हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन्, तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ, के अरे मतलब कानुनलाई छोडेका छैनौँ भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति अवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ, कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ, त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन र सोसाइटी द्वन्द हुने गरी कानुन बनिरहेको छैन हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ अवेरनेस कार्यक्रमहरू दिएर जानुपर्ने हुन्छ।
3: हामी यतिखेर कार्यक्रम बद्दिदो नेपालमा छौं। कार्यक्रम बद्दिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा। यो विषयमा कुराकानी गर्नको लागि, छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल। म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु। अहिले चाहिँ जस्तो कानूनले के भन्छ, जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानूनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ?
1: बाल विवाह सम्बन्धमा बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ, पाइँदैन, गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गरेछ कानूनले।
3: होइन,
1: 20 वर्ष मुनि यस्तो छ, त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गर्यौँ, नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ। अब यहाँ क्लियर के छ, नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो, त्यसो विवाहको एज चाहिँ किन 20 राख्न पर्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ। एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्छन् अनि विवाहको लागि किन हुन्छन्? कानूनले 18 वर्ष पुगेकोले चाहिँ दुईटाको मन्जुरीले शारी सम्पर्क राख्न पाइने भनेर चाहिँ व्यवस्था गरिदिने, विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल ऊ भएन भन्ने खालको चाहिँ अहिले। अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनलले र इन्टरनेसनलले धेरै सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ, हाम्रो कानूनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौता भन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन। अब हाम्रो मूल कानूनलाई पनि हेर्नुपर्छ, संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ। अब यो विवाहको रूपमा जुन बहस गरिरहेको छ, यो बहस भइरहेको छ, यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिसभामा बहस होला, छलफल होला, केही कुराहरू आउलान्, केही कानूनहरू बन्लान् होइन, त्यो जे भन्छ त्यसबाट हामी कानुन गर्ने पाटोमा अब छँदैछ। तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेर पछि नै बिहा गरिदिन पायो भने त्यो खुकुले नै छ नि, 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल विवाह गर्यो भने त्यो उसको त्यति धेरै कडा कानुन पनि देख्दिनँ म, कि अब त्यसलाई कि अब अलि टाइटली जानु पर्यो। अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खासमा भन्ने हो भने, त्यो हेर्दाखेरि 18 र 20 को मान्छेको डिफरेन्स पनि खासै देखिँदैन, उस्तै उस्तै लाग्छ हामीलाई हेर्दा पनि, त्यो स्थिति यो छ। तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ जस्तो लाग्छ। यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ, त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गराउँदा।
3: हजुर, मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडे, जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बीचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग, अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ?
2: हजुर, सरले भन्नुभयो एन्सर, अब हाम्रो कानूनले बाल बालिका सम्बन्धी ऐन 2075 ले चाहिँ 18 वर्ष मुनिका चाहिँ बालबालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिक हो भन्ने कुरा देखिन्छ। हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ, यिनीहरूलाई नागरिक मानिन्छ। अनि यो भनेको हाम्रो एउटा यो परिचयको लागि हो, होइन, आइडेन्टिटीको लागि हो। अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने, यो कानूनहरूले त भन्यो, संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 बालबालिकाको हक छ, त्यसले भन्छ बाल विवाह कसैलाई बन्ध अनि बालबालिकालाई ओसार पसार तीनटा कुरा गर्न पाइँदैन है भन्छ। अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मुलुकी अपराध संहिता 2074 चाहिँ के भन्छ भने यही संविधानकै कुरालाई लिएर संविधान 2072 आयो। यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो। 20 वर्ष भन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यो मैले यहाँ के जोड्न चाहे भने यी कुराहरू सबै राखेर बाल विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले अघि सरले भने अनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो स्वास्थ्यको अधिकार होइन मानसिक अधिकार आर्थिक अधिकार क्यारियर सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यस्तो विषय हो, यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार रोजगारको अधिकार आर्थिक अधिकार सामाजिक अधिकार राजनीतिक अधिकार सबै अधिकारको चाहिँ यो एउटा घण्टो हो होइन एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ मलाई लाग्दैन। त्यसै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ त ऊ त 16 वर्ष विवाह गर्नलाई चाहिँ उचित भयो नि, उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन, किनभने त्यो विषय र यो विषय फरक कुरा हो भनेर मैले यसरी चाहिँ यहाँलाई प्रश्न पार्न खोजेँ। यसलाई हामीले एउटै बास्केटमा राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय, व्यक्तिसँग जोडिएको विषय, प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो, रोजगारसँग आर्थिकसँग र देशको समृद्धिसँग, किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
3: अब हामी बाल विवाह सँगसँगै मानव बीच विखण्डलाई पनि अलिकति जोडौँ, यो दुईटा बीचको सम्बन्ध के छ? मैले अहिले गौतम सरलाई नै सोधेँ।
1: अब यो दुईटा बीचको अन्तर सम्बन्धको विषय हेर्दाखेरि बाल विवाह र मानव बीच विखण्ड दुईटैका पीड़ितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुईटैका पीड़ितहरू महिला र बाल बालिकाहरू पनि धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव बीच विखण्डमा पनि विशेष गरी महिला अशिक्षा कम भएका त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका अथवा यी बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर विदेश जाइखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानव जीवनको शिकार बन्छन् धेरैजसो। त्यो कारणले दुईटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि, जस्तो आर्थिक अवस्थाको कुरामा पारिवारिक बेमेलको कुराहरूमा त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर

0: जो भन्छौं हामी जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने र शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानवेच गर्नेभित्र परे जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्नेहरू कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने ग्राहक भएर जानेलाई व्यवसायगमन पनि मानवेच जीवनभित्र समेटिया छ. अब अहिले आएर हामीले मानवेच जीवनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए थियो मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कार्यवाही गर्ने व्यवस्था छ. अब अहिले नयाँ ट्रेन्ड पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरे हो. पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो बजारै हुन्थ्यो. बजारमा गएर यो बलियो छ यसलाई यति पैसा यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे. त्यो परम्पराहरू थियो हाम्रै पनि यो बाँधा राख्ने पहिला थियो नि नेपालमा पनि हलि राख्ने बाँधा राख्ने काम गर्ने घरमा चाहिँ बालिकाहरू राख्ने वर्षा थियो. त्यो पनि मानव जीवनको एउटा पार्ट हो त्यो त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै गएको छ. तर अर्को के ट्रेन्ड बढाएको छ भन्दाखेरि त्यो राख्ने त घट्यो राख्ने र चाहिँ नियुक्ति गर्ने अब बाँधा राख्ने हली राख्ने त घट्यो. बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढ़िराखेको छ. जस्तो तरिका फरक हिसाबमा जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा चाहिँ खाजा घरमा राखिसके पछि खाजा घर बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ तिमीलाई साहु उसँग बस सँगै बस अँगाला हालेर बस्थ्यो अथवा चाहिँ के गरेर बस तिमीलाई अलिकति पैसा पनि तिस पनि आइहाल्छ यता पनि आइहाल्छ भन्दा पनि हुँदाहुँदै पछि गएर छुट्टै व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यौन धन्दाको लागि अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साहुले खाने. जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500 रुपियाँ बाँडा खाने यो हिसाबको ट्रेन्ड चाहिँ जुन देखियो यो चाहिँ न्यू ट्रेन्ड हो. यो यस्तो भइरहेछ. अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको भित्र अन्य धन्दा सञ्चालन गर्ने जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेका छ. यो केसहरू पनि अहिले धेरै देखिरहेका छ. त्यो भएर मानव जीवनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र विभिन्न कभरभित्र चाहिँ अहिले पनि भइराखेका छ. लुकेर बसेका छ. बाहिर आँखालाई देखेन भने त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ. अहिले हामी यहाँ पनि जिल्ला परिषद कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव जीवनको. एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ इमारोलतिर एकजना बस्ने एकजना नानीलाई त्यही माया जालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यू गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर आएर मानव बेचबिखन मुद्दा चलाएको छ. अहिले रनिङ छ 7 बाटोमा चलिरहेको छ मुद्दा छ एउटा.
1: भनेको त्यो मानव बेचबिखन हो कि प्रेम हो त त्यो?
0: त्यो प्रेम होइन बेचबिखन हो. त्यो तपाईँ प्रेमको मानव बेचबिखन गर्नको लागि त त्यसको केही त्यसलाई लोभ र लाभ त दिनु पर्यो नि त. बिहा गर्ने बाहनामा कोहीले रोजगारीको बाहनामा कोहीले जागिर दिने बाहनामा कोहीले चाहिँ प्रेम गरेको बाहनामा लिएर गएर चाहिँ यसलाई चाहिँ बो कुनै एरिया बोर्डर कटाएर चाहिँ लगाएर त्यहाँनिर गएर त्यस्तै बन्धक बनाएर काममा लगाउने त्यस दास दासीहरू बनाउने लगाएर कुनै बोसेलतिर लिएर गएर बेचिदिने सप्लाई गरिदिने अनि इत्यादि उद्देश्यले जुन लिएर गइरहेको छ नि यसलाई मानव बेचबिखन भनिन्छ अहिलेको. त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेछ. अर्को एउटा सानेपाको एउटा स्पाभित्र चाहिँ 17 वर्षको केटीलाई जुन अन्डरएज ग्राउन्डलाई पहिला पनि भनेका छौँ त्यस्तो केटीहरू राखेर यौन जन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्जालक समातेर मुद्दा चलिरहेको छ अहिले. यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव बेचबिखन केस भइरहेको देखिन्छ.
1: दोस्रोलाई चाहिँ मैले छोडे पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ अनि कहिले कहिले चाहिँ साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौं कि भन्ने त्यस्तो कतिको हुन सक्छ?
0: त्यसमा अब प्रेम कहाँबाट सुरु भयो भन्ने कुराहरू पनि आउँछ. हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो. कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो. त्यो गर्दाखेरि अर्धनग्न कपडा नलाएको अवस्थाहरू के अवस्थाहरूमा त्यही फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई बार्गेनिङ गर्न थालेपछि केटी एकदम धेरै गाह्रो सोसियल मिडिया हालिदिन्छु के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो. त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म त्योसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु त अब त्यसले त्यस्तो गर्दैन म छु भएर ऊ अर्को चाहिँ फेरि सिनमा आएको देखिन्छ.

0: भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्कले चाहिँ सञ्जाल सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा भइ नै हाल्छ। हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लगाएको छ, त्यसको कतिको थ्रेड दिएर लगाएको छ भन्ने कुरा सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएको छौँ। जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने हजुरले भनेको जस्तो केसहरू आउन सक्छन्। नत्र भने यसरी देशको सीमा नै नगाएर लिएर जाने हिसाबले र फेरि लाँदाखेरि कसरी लगिएछ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिएछ, ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाएर लिएर गएको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य यसको चाहिँ तरिका यो हेर्दाखेरि
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव वेशभूषणको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। मणि जोडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
4: सिजन आयो, अब एक्साइटमेंट टीवीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
5: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TV। Samsung Vision AI TV मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI।
6: ¿Qué es todo esto?

0: qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: People's Campus काठमाडौँको वर्ण सम्बन्धी सूचना
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
4: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस का कार्यक्रमहरू पनि सञ्चालनमा छन्
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला

0: एउटा पक्षले अर्को पक्षलाई आफ्नो सबै कुरा सरेन्डर गरिदिन्छ अनि उसले जान भन्छ जे जे गर्छ ऊ जान तयार हुन्छ सुरुमा किनभने त्यहाँ विश्वास हुन्छ नि होइन मा यो मानव बेचुखनमा त विश्वास नभए यो काम गर्न सकिँदैन उसले विश्वास जित्ने काम गर्छ क्या जो बालिकाहरूलाई बेच्नु छ भने उसले प्रेममा फसाउने अथवा कुनै रोजगारीको कामहरू दिन्छु भन्ने किनभने हामीसँग त बेरोजगारको समस्या धेरै छ अनि यस्तो गरेपछि जसरी हुन्छ उनीहरूलाई चाहिँ यहाँबाट बाहिर लाने अथवा यौन कार्यमा लगाउने यस्तो छ र यसमा पनि विशेष गरेर विवाह गरेर लान धेरै सजिलो कसैले पनि नरोक्ने त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो एक अर्काको बीचमा चाहिँ एकदमै सम्बन्धित विषय हो अहिलेको उस अवस्थामा चाहिँ आएको छ।
1: अच्छा मैले गौतम सरलाई सोध्न चाहे जस्तो यो मानव बीच बिखनको जुन पछिल्लो समयमा चाहिँ बाहिर प्रमुख गन्तव्य देश र क्षेत्रहरू भन्नुपर्दा चाहिँ कुन कुन क्षेत्रहरू अहिले चाहिँ मानव बीच बिखनका क्षेत्रका रूपमा चाहिँ अहिले चर्चित छन् त भनौँ
2: यो हजुरले भनेको मैले आशय बुझेँ हजुरको यो मानव बेचिखनमा वैदेशिक रोजगार भनेर लिएर गएर बेचिखन पर्ने जुन ट्रेन छ यो नयाँ ट्रेन हो यो विशेष गरी फ्री भिसा फ्री टिकटका नाममा फ्री भिसा फ्री टिकटका नाममा हाम्रो गाउँघरतिर बस्ने चेलीबेटीहरू अहिले त्यो टार्गेट ग्रुप पनि त्यही बाल विवाह कारणले चाहिँ पीड़ित भएका महिलाहरू डिवोर्सी महिलाहरू धेरै छन् त्यसमा वास्तवमा भन्ने भने त्यस्तो महिलाहरूलाई तपाईँहरू यति किन बस्नुहुन्छ तपाईँ कुवेत जानुभयो भने होइन कुवेत जानुभयो भने मलेसिया जानुभयो भने र खाडी मुलुक कुनै मुलुकमा जानुभयो भने तपाईँलाई एकदमै धेरै चाहिँ पैसा पनि आउँछ तपाईँलाई पैसा पनि खर्च हुँदैन तपाईँ फ्री भिसा फ्री टिकट हामी तपाईँलाई त्यहाँ पुर्याउँछौँ भनेर केही तस्करहरू दलालहरू बिचौलियाहरू त्यसमा सङ्लग्न रहेका छन् र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर होटलमा अथवा कुनै घरमा राखेर सेल्टरमा राखेर तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर भिजा लगाइदिएर हातमा डलर थमाइदिएर टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ के अरे ऊ भिजामा के अरे हजुरको पर्यटक भिजामा टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को काठमाडौँबाट चाहिँ एयरपोर्टसम्म पुर्याउने को र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइदिने को र दुबईको एयरपोर्टबाट रिसिभ गर्ने को र त्यहाँबाट सप्लाई गर्ने को यिनीहरूको चेन हुन्छ यो चेनभित्र चाहिँ यिनीहरूले चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली भनौँ न 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिया हुन्छन् त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो जो यो यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि त्यहाँदेखि त्यो हजुरको करिब करिब 2.5 लाख रुपियाँ 3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदैछ त्यो मान्छेको हातमा यो मान्छे पुर्याइन्जेलसम्म जस्तो यहाँ काठमाडौँ लिएर खुवाउने पिलाउने टिकट काट्ने हातमा 500 डलर दिएर पठाउनु पर्छ त्यो पैसा पनि उहाँ गएर तानिदिन्छ त्यो लिएर गर्दै गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ रिसिभ गरेर एक ठाउँ लिएर जान्छ लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ मेन पावर कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ कसलाई किचनमा काम गर्ने मान्छे चाहिएको त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो यो पठाइदियो यति पैसा भएर ट्याक्का चाहिँ डिलिङ गरिसकेपछि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन् केहीले पैसा पनि पठाइ पनि राखेका हुन्छन् तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ तर त्यहाँनिर के काम लगिरहेका छन् त हाम्रो महिलाहरू कति पीड़ा भोगिरहेका छन् त भन्ने कुराहरू हामी त प्रत्यक्ष साक्षात्कार भोगेका छौँ हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ उहाँहरूको चाहिँ पीड़ितको बनाएर हामीले मुद्दा दर्ता गरेका छौँ कतिपय मान्छेहरूले थुनेका छौँ पनि त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने सम्पर्क गर्न नदिने त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने एउटा एउटा विचारक विदारक कथा पनि सुनेका थियौँ हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले त्यस्तो त्यस्तो हिसाबको चाहिँ अबहरू पनि हुने कायौँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने चौबिसै घन्टा काम गर्ने खाना तल्लो स्तरको खानाहरू दिने मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेको छ. यसरी फ्री भिसा फेरि टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेन्ड यो देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेको छ. यो हिसाबले मानव व्यजीवन चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ. यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव व्यजीवनको नयाँ स्वरूपहरू हुन्.
1: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
0: बिहा गर्न नानी त एउटा छँदैछ, अहिले सरले भने जस्तो कि जुन बाल विवाह हुने यो पनि जोडिन्छ कि फेरि बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिने यस्तो कारणले गर्दाखेरि अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग त शिक्षा पनि हुँदैन, रोजगार पनि हुँदैन, अर्थ पनि हुँदैन, छोराछोरीको माया हुन्छ नि, फेरि पालन पोषण गर्नु पर्यो, जिम्मेवारी हुन्छ, अनि महिला चाहिँ महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ, होइन गल्फ कन्ट्रीमा गएको त्यस्तो डाटा देखिन्छ. अनि त्यसमा जाँदाखेरि फेरि पीड़ित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने, सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँग गएर पीड़ित हुने चाहिँ यो एकदमै यो समस्याहरू छ. उसले उद्धार गरिएका घटनाहरू पनि छन् र यसमा चाहिँ म अझ के भन्छु भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ. यसमा पनि अझ सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त, कति महिला छन्, कति पुरूष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ. होइन त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई रिपोर्ट उपलब्ध गराउँला छ. त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव अधिकार मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ, त्यो जान्छ अनि पीड़ित हुन्छन्.
1: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले पछिल्लो समयमा चाहिँ?
0: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन. यो चाहिँ एउटा चेन सांगठनिक अपराध हो. यहाँबाट गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर जान्छन्, होइन त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पर्यो यसलाई, होइन कति सक्छ हामी गाउँ घरमा पुग्न सक्नु पर्यो. अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा. अर्को चाहिँ हामीले यसमा कानूनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले, किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउन पर्यो. प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ. होइन भनेदेखि फेरि त्यो तीमाथि त इन्टरनेसनल जालोको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, दण्डहीनता मौलाउँछ. दण्डहीनता मौलाउन दिनु भएन, प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पर्यो, अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौ, अपराधीहरूलाई चाहिँ कानून बमोजिम सजाय दिन सकिन्छ, र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोर्डिनेसन गर्नुपर्ने हुन्छ. कुन कुन देशमा जान्छन् त, होइन त्यो त हाम्रो रिपोर्टले पनि भन्छ. त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गर्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ.
1: गौतम सरलाई नै जोड्न चाहे, जस्तो पीड़ितहरू आउँछन्, अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बेचबिखनको प्रसंगमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
2: यस्तो छ, अब वास्तवमा मानव बेचबिखनका केसहरू प्रहरी अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसल केस हो यो, होइन यसको लागि छुट्टै कानूनी व्यवस्था पनि छ. अब प्रहरी अनुसन्धान गर्ने केसभित्र पर्छ यो केस चाहिँ हामी कहाँ डाइरेक्ट चाहिँ पीड़ितहरू आएर पीड़ितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले इमेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ. पहिला त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ र अभियुक्त गर्ने कुरा गर्नुपर्छ. सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट शुरू हुन्छ, हामीलाई पीडित आइसकेपछि पीडितलाई हामी पीडितकोले भनेका कुराहरूलाई पाका सूचनाहरूलाई हामी लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ र जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ उहाँसँग भएसम्मका अथवा प्रमाण प्रहरीले आफै जुटाउँछौँ टेक्निकल कुराहरू पनि छन् कतिपय सिडिआरका कुराहरू होलान् अथवा सिसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान् त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ खोजिसकेपछि अब हामी चाहिँ पीडितलाई पीडितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ पक्राउ गर्छौँ ल्याउँछौँ अभियुक्तको बयान गराउँछौँ अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ छानबिन गर्छौँ उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था कानूनले गरेको क्षतिपूर्तिको व्यवस्था पीडितबाट बढाउने पीडितबाट बढाउन नसकेर राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले होइन त्यो सबै व्यवस्थाहरू छ अब समस्या कहाँनिर छ भन्दाखेरि अब यहाँ पीडितहरूलाई वास्तवमा दुईचोटि तीनचोटि चाहिँ बेचिन्छ क्या पहिलोचोटि चाहिँ पीडितलाई दलाल तस्करहरूद्वारा बेचिन्छ दोस्रोचोटि पीडितलाई चाहिँ आफन्तहरूले बेच्छन् यो नराम्रो सुनिन्छ भन्दाखेरि आफन्तले बेच्छन् भनेको कुरा के छ भन्दाखेरि कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर उसको प्रलोभन परेर उसका चाहिँ छलथलमा लागेर कतै पनि कतै उसँग चाहिँ केही मालाफाइली इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने है प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी कहाँ गएको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि त्यो खालको चाहिँ अलिकति होस्टाइल हुने प्रहरीले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले निर्णय आउने पनि गरेका छ त्यो भएर हामीले पीडितलाई चाहिँ सेक्युरिटीको कुराहरू निजलाई होस्टाइल नहुने वातावरणका कुराहरू त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ
1: मैले गीता म्यामलाई जोड्न चाहे यहाँ आयोग समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त
0: यस सम्बन्धमा हाम्रो राष्ट्रिय मानवाधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पर्यो भनेर पनि हुन्छ उतैबाट सम्पर्क हुनेहरूले उद्धार गर्नु पर्यो भनेर आउँछन् त्यसको लागि हामीले त्यो सम्बन्धित निकायहरूसँग कोअर्डिनेसन गर्छौँ पत्रचार पनि गर्छौँ किनभने हाम्रो राष्ट्रिय मानवाधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ त्यसरी पनि हामी गर्छौँ जस्तो कोरिया पनि भयो होइन मलेसिया भयो उहाँहरू आएपछि त पहिलाचोटि त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि उहाँहरू विचित्त भएर आउनुहुन्छ मानसिक रूपमा पनि विचित्त शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ उहाँहरू त एकदम पूरा खाली यात आउनुहुन्छ र यस्तो अवस्थामा हामीले संघ संस्थाहरूसँग कोअर्डिनेसन पनि गरिदिन्छौँ उहाँलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ यसरी हामीले गर्छौँ र हामी राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैनौँ हामी समन्वयको भूमिका निभाउँछौँ
1: हामी समस्याको बारे त थुप्रै चर्चा गर्यौं कार्यक्रममा होइन अब अलिकति समाधानतर्फ लागौं समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर मानव बीज बिखनमा परिसकेपछि जहाँबाट भए पनि विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस् कहाँ कसरी उजुरी गर्ने त गौतम सरबाट नै
2: विदेशमा

यो बा कृषि पर्यटन मार्फत समृद्ध माप्य दूत कोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटन को केन्द्र माप्य दूत कोशी को समृद्धि माप्य दूत कोशी गाउँपालिका सोलुखुम्बु को सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बिहीबार साँझ 7:30 देखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेछा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो घुसाई नीति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335250576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712561507 9712561507
2: सफलताको सही छनोट केप्स कलेज
3: हार्दिक बधाई सोलु तुथुण्डर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5:09 हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ फुर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 कलेरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुनी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-61-74 र खुनी शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 का टिम सुरु हुन्छ।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Not the moon, not the day, but he gets your best day, Roger.

0: 세호 함부로 빠지도록 하이.
1: सूचना सूचना सूचना सुरुंग झुमदेशी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ झुम्बेसी उपभोक्ता समिति सुरु खुम्बु
2: यौन हिंसाबाट बचाउ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित
4: स्टुडियो टाइम
5: इट्स 9 PM रातको 9 बज्यो। टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुंडा नगरपालिका 5 सोलू खुम्बु।
6: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 MHz www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दस्तुर बुसाई नीति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 037-520-576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नेछ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
2: सफलताको सही छनौट केप्स कलेज

हार्दिक बधाई। सोलु तुतकुण्डर नगरपालिकार नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे नुप्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ फुर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मुनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमचन परिवार सोलु दुतकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-87-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुनु खुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: सेवा सुविधाहरू, खानी बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-41-74 र फुनी शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 2 साफ्टिङ सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजे।

0: केन्द्र हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्य कार्यक्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बालबालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जिनबेसी उपभोक्ता समिति सुरुखुम्बु।
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेसन कहाँ हो अंकल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलर ल्याब तथा झोलामाई अक्सिड प्रिन्टिङ प्रेस सोलुदुत कुण्ड नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अक्सिड प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन्ट सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुल्मिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
0: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809509094 र 9863868418।
3: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु,
0: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824747718, 9843449696 र 9861323472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।